0: जनहित का लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय को सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज को सहकार्यमा कुसमा नगरपालिका पर्वत
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी
2: हामी गर्न सक्छौ
1: हामी गर्न सक्छौ
2: गर्न सक्छौ

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक छ बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 22 गते सोमबार, जुलाई 6 तारीक सन् 2026, नेपाल सम्वत 1146, असार कृष्ण पक्षको षष्ठी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो। जुम्लाका किसानलाई स्याउको भरोसा। वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्गे आमदानी। व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
1: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र कागजमै सीमित। गौरवका आयोजना विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने। बर्दिया र कैलालीका 700 बढ़ी उखु किसान अनुदानबाट वञ्चित।
0: देशभर मनसून सक्रिय। आज पहाड़ी क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायाममा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने। ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
1: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम। आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा। चीन र रूसले यसै महिनादेखि संयुक्त सैन्य अभ्यास गर्ने।
0: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत। ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा। आज राति मेक्सिको इंग्ल्याण्ड भिड्दै। अपराजित अस्ट्रेलिया सातौं पटक महिला T20 विश्वकप च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तिएको प्रसंग।
1: बजारमा तरकारीको आपूर्ति बढ़ेसँगै अधिकांश हरियो तरकारीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको पछिल्लो मूल्य सूची अनुसार असार महिनामा केही बेमौसमी र सीमित आपूर्ति भएका तरकारीको मूल्य मात्रै बढ़ेको छ। मूल्य सूची अनुसार तितो करेला 42.86% र लौका 31.82%, परवल 25-28%, रातो मूला 20%, ब्रोकाउली 19.22% र रातो बन्दा 18.18%ले सस्तिएका छन्। वर्षायाममा उत्पादन बढ़ेर बजारमा पर्याप्त आपूर्ति हुँदा ती तरकारीको मूल्य घटेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
3: अफ सिजन हो, तरकारीको मूल्य त अब सामान्यतया माथि जाने सिजन हो, होइन? तैपनि अब यो गोलभेडाको चाहिँ असाध्यै कम भएको थियो अघिल्लो त, यो अब अलिकति सुध्रिएको जस्तो देखिएको छ, होइन? अब यो बर्सातमा चाहिँ अब यो यति बेला चाहिँ अब सामानहरू चाहिँ आइरहेको छ, होइन? र अब यति बेला चाहिँ अब तत्काल बेचेन भने सर्ने गर्ने त्यो किसिमको सम्भावनाहरू पनि रहन्छ, र अनि त्यसपछि किसानहरूले पनि तयार भएको उसलाई चाहिँ टिपिहाल्नुपर्ने अवस्था हुन्छ कि, म भोलिको लागि भोलि टिप्छु भनेर राख्न सक्ने अवस्था हुँदैन। पानी पर्दा साथ चाहिँ त्यो तातो चिसोले पानी पर्दाखेरि बिग्रिने सम्भावना हुन्छ, होइन? अब बजारमा सामान नर्मल्ली आइरहेछ अहिले।
1: अर्कोतर्फ हरियो फर्सी 47.73%, मकै बोडी 41.91%, हरियो लसुन 35.90%, नासपाती 26.32% र मटर कोसा 12%ले महँगिएका छन्। ती वस्तुको बजारमा आपूर्ति घट्नु र मौसमी माग बढ़नु मूल्य वृद्धिको प्रमुख कारण रहेको समेत उहाँले बताउनुभयो।
0: देशभर मनसूनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष गरी पहाड़ी र हिमाली क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जनाएको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का बादल लागिरहेको छ। यीमध्ये कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले पनि मेघ गर्जन र चट्याङ सहित पानी परिरहेको छ। यस्तै कोशी प्रदेशको तराई, मधेश तथा बागमती प्रदेशको तराईका केही स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नदी नाला आसपास बसोबास गर्ने, यात्रा गर्ने तथा खेतीपातीमा संलग्नलाई मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आवश्यक काम गर्न पनि मौसमविदले सुझाव दिएका छन्। यसैबीच बर्खायाममा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने भएकाले सवारी साधन ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै काठमाडौँ जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश सुवेदीले भन्नुभयो,
4: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन् सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
0: यसैबीच बर्खामास भए पनि लगातार झरी नपरेको र ठूलो भल बाढ़ी समेत नआएकाले निर्माण व्यवसायद्वारा कलभट र पुलको काम जारी छ। विस्तारका क्रममा रहेको पूर्व पश्चिम महेन्द्र राजमार्गमा बर्खाको समयमा पनि काम जारी रहेको हो। बर्खामास भए पनि लगातार झरी नपरेको कारण भल बाढ़ी समेत नआएको कारण निर्माण व्यवसायले यस्तो काम गरेको उल्लेख रहेको छ।
1: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपियाँ पनि नपाएको गुनासो गरेका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरेका 778 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका हुन्। सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरू मध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
5: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएकाले खुकी खेतीमाका लागि अनुदान दिने निर्णय नभएको प्रश्न पारेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्रीलाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णयमा पुगिने समेत बताउनुभयो।
6: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको भन्दा अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन त किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन। तै पनि अब त्यसलाई के गर्ने भन्ने अब अब यो किसान वर्ण जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
0: सरकारले रावल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोका राख्ने काम शुरू गरेको छ। विगत 31 वर्षदेखि अलपत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। यस प्रक्रिया अन्तर्गत साविक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1,859 रोपनी 14.03 पैसा सरकारी तथा सार्वजनिक रोका राख्ने काम शुरू गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा व्यवसाय खेतीमा लागेका महिला किसानको परिवारबाटको अपेक्षा।
7: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। पुरूषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।
0: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अलपत्र, कागजमै सीमित गौरवका योजना, विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निषेध लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा विद्यालय व्यवस्थापन समितिमा दलका सदस्यलाई निषेध शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। सरकारले शिक्षा नियमावली 2059 संशोधन गरेर राजनैतिक दलहरूको सदस्यता प्राप्त व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा सदस्य बन्न रोक लगाएको छ। नियमावलीले विद्यालय खोल्न अनुमति, स्वीकृति र कक्षा थपको अधिकार स्थानीय तहलाई दिएको छ। प्रधान अध्यापक नियुक्ति पनि स्थानीय तहबाट हुनेछ। मन्त्रीपरिषद बैठकले शुक्रबार पारित गरेको संशोधित नियमावली अनुसार अब शिक्षकहरू एक विद्यालयमा कम्तीमा 3 वर्ष थायी सेवा पूरा नगरी सरुवा हुन पाउने छैनन्। थायी शिक्षक नियुक्ति हुने बित्तिकै घर पाएक वा सुगममा सरुवा हुने गरेको जनगुनासोलाई सम्बोधन गर्न नियमावलीमा सरुवाको मापदण्ड तोकिएको छ। त्यस्तै जापानमा 10 महिनामा 72 नेपालीको मृत्यु शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। जापानमा 10 महिना यता 72 नेपालीको मृत्यु भएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असारको तेस्रो सातासम्म 72 नेपालीको ज्यान गएको छ। बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ। कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छैन, तर धेरै जस्तो पत्ता नलागेको कारण नखुलाइएको लेखिएको छ। जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले पछिल्लो समयमा मृत्युका घटना बढेपछि सब व्यवस्थापन निकै जटिल बनेको बताउनु भएको छ। त्यस्तै भित्रपृष्ठमा कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा आयल निगमका कर्मचारीलाई 40 करोड़ र 72 लाख भत्ता शीर्षकमा अजित अधिकारीले खबर लेख्नु भएको छ। सस्ता घाटामा रहेको भन्दै उपभोक्तालाई थोरै पनि राहत नदिने आयल निगम कर्मचारीलाई भने बिरामी नै नभए पनि औषधि उपचारदेखि घर रंगाउनेसम्मका 14 शीर्षकमा बाँडिएको भत्ता बाँडिएको छ। त्यस्तै निर्देशिका नै बनाएर केयूका पूर्व पदाधिकारीलाई अनुसूचित सुविधा छानबिन गर्दै अख्तियार शीर्षकमा खबर छ भने भित्री पृष्ठमा मधेसको सौर्य ऊर्जा आयोजना अलपत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। क्यानाडाको स्काई पावर कम्पनीले मधेस सरकारसँग 250 मेगावटका सौर्य आयोजनामा लगानी गर्ने सम्झौता गरे पनि प्राधिकरणले सहमति नदिँदा कार्यान्वयन हुन सकिरहेको छैन। त्यस्तै कम बिगो भएका मुद्दामा विवादको दिन पनि सुनाई गरिने विधाको दिन पनि सुनाई गरिने शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै चुनदेवीमा कांग्रेस इतर पक्षको विस्तारित बैठक 6 साउनमा राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
0: नागरिकको आर्थिक पृष्ठमा बवई नदीको नदीजन्य वस्तुमा अनियमितता शीर्षकमा निर्मल घिमिरेले बर्दियाबाट लेख्नु भएको खबर छापिएको छ। बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूको कार्यकालमा बवई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ। बारबर्दिया नगरपालिकाभित्र सञ्चालन भएका 5 वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रलाई कम राजस्व असूल गरेर स्रोत नखुलेको वा बेवारिसे रहेका ढुंगा गिटीलाई नगरपालिकाले स्टक प्रमाणित गरी वैध बनाएको पाइएको हो। सरकारी मूल्य अनुसार 1 घन मिटरको भ्याट सहितको रकम 319 पर्छ भने भ्याट बाहेक 228 रूपियाँ पर्छ। स्रोत नखुलेका नदीजन्य वस्तु वैध बनाउन प्रदेशको कानून र नगरपालिकाको आर्थिक ऐनलाई टेकेर सरकारी मूल्यको 6% दरले राजस्व लिँदा करोड़ौं नदीजन्य पदार्थमा मिलोमतो गरी अनियमितता गरेको भेटिएको हो। त्यस्तै स्याउका चनाले बढ़ायो जुम्लाका किसानको आमदानी शीर्षकमा गोल्डेन बुढाले जुम्लाबाट लेख्नु भएको खबर छ। यो खबर मा गत आर्थिक वर्ष 2081-82 19,840 मेट्रिक टन स्याउ उत्पादन भई 9,331 मेट्रिक टन निर्यात भएको उल्लेख छ। यसबाट 61,02,47,400 रूपियाँ आमदानी भएको थियो। यस वर्ष स्याउ खेती 4,325 हेक्टरमा 4,445 हेक्टर पुगेको छ। फल दिने क्षेत्र 2,000 हेक्टरबाट 2,125 हेक्टरमा विस्तार भएको छ। घरधुरी संख्या पनि वृद्धि भएको छ। 19,150 पुगेको छ। बिक्री वितरण र व्यापारमा संलग्न किसानको संख्या पनि बढ़िरहेको खबरमा उल्लेख रहेको छ। यस्तै मुआवजा विवाद टुंगिएसँगै विजलापुर बर्दिवास रेलमार्ग निर्माण शुरू शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी तीन सातासम्म टेबल हुनै सकेन सुदूरपश्चिमको बजेट शीर्षकमा अर्को खबर रहेको छ भने विपक्षीको अवरोधले मध्य प्रदेशको बजेट छलफल अन्योलमा समेत खबर छापिएको छ। यो खबर सुरेन्द्र यादवले लेख्नु भएको एनवाईएफ काठमाण्डको अध्यक्षमा अनुभव श्रेष्ठ नियुक्तिको विषय पनि प्राथमिकताका साथ खबरमा छापिएको छ। चुनौतीको चाङमा त्रिवि उपकुलपति भोला थापा शीर्षकमा अर्को खबर रहेको छ भने स्थानीय तहका अधिकारमा संघबाट हस्तक्षेप शीर्षकमा अर्को खबर छापिएको छ। त्यसै गरी फास्ट ट्र्याकको प्रस्थान बिन्दु अझै टुंगिएन शीर्षकमा अजवी पौड्यालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ। राष्ट्रिय गौरवको काठमाण्डु तराई मधेस द्रुत आयोजनाको प्रस्थान बिन्दु स्टार्टिङ पोइन्ट अझै टुंगो लाग्न सकेको छैन। आयोजनाको समग्र भौतिक तथा वित्तीय प्रगति करिब 49% पुगेको भए पनि प्रस्थान बिन्दुबारे सरकारी निर्णय हुन नसक्दा आयोजना प्रभावित बनेको खबरमा उल्लेख रहेको छ। विदेशी वैज्ञानिक धमाधम हटाउँदै नार्क शीर्षकमा अर्को खबर छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले अध्ययनका लागि भन्दै विदेशीका 25 जना वैज्ञानिकलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढ़ाएको खबरमा उल्लेख रहेको छ, जसमा 18 जनालाई हटाइसकिएको छ। नार्कले यसै साता राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र मलटारका वैज्ञानिक यस एक तहका नमिता भट्टराई र कृषि अनुसन्धान निर्देशनालय सुनसरीका निर्देशक पार्वती जोशीलाई हटाउने निर्णय गरेको प्रवक्ता भानुभक्त पोखरेलले बताउनु भएको छ। यसै गरी गोर्खा पत्रमा भित्री पृष्ठमा सामुदायिक विद्यालयलाई विद्यार्थीको रोजाई बनाऊ शीर्षकमा खबर छ भने शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो इनरवाबाट लेखिएको खबर हो। गृहमन्त्री सुदन गुरूङले सुनसरीका विभिन्न सरकारी कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। इटहरी उपमहानगरपालिकामा गृहमन्त्री गुरूङले सीमामा हुने तस्करी नियन्त्रण जिल्लामा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ। संसदले बनायो 43 मैत्री समूह संसदीय कूटनीतिक शीर्षकमा अर्को खबर छ भनेदेखि भित्री पृष्ठमा नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता शीर्षकमा अर्को खबर छ। प्रदेशसभामा विपक्षीद्वारा बजेटको आलोचना शीर्षकमा शशीधर पराजुलीले विराटनगरबाट लेख्नु भएको खबर समेत छापिएको छ। धनी पूर्जा सिरानीमा जग्गा अर्कैकै कब्जामा शीर्षकमा उर्लाबारीबाट लेखिएको खबर छ। मोरङको काने पोखरी पाँच सिसाङ बस्तीका 43 वर्षीय रमेश राईको सिरानी मुनि एक बिघा 10 कठा जग्गाको धनी पूर्जा सुरक्षित छ। धनी पूर्जा धमिराबाट जोगाउन उहाँलाई हम्मे हम्मे भइसक्यो, तर जग्गाको भोगाधिकार गर्न उहाँले अझै नपाउनु भएको विषय खबरमा उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। अमेरिकाको प्रशान्त टापुहरू नजिकै अत्यधिक खतरनाक आँधीको जोखिम बढ़ेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू आँधीको जोखिममा रहेको भन्दै आपतकालीन उद्धार केन्द्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको हो। आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्न सक्ने समेत बताइएको छ। बाबी नाम गरिएको अत्यन्त वेग सहितको आँधी स्थानीय समयअनुसार आज बिहान करिब 10 बजे त्यस क्षेत्र हुँदै पश्चिमतर्फ बग्ने पनि अनुमान गरिएको छ। यसको हावाको प्रति घण्टा गति 260 किलोमिटर रहेको पनि अनुमान गरिएको छ। हुती विद्रोहीहरूले ताल लाल सागर तटीय क्षेत्रमा रहेको क्षेत्रमा आक्रमण गर्दा 14 सैनिक मारिएका छन्। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्ध गरिरहेका छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको र यमनमा ठूलो मानवीय संकट निम्ति आएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विद्रोहीहरूले यमनको राजधानी साना लगायतका उत्तरको ठूलो भाग र पश्चिम रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेको समेत बताइएको छ। र चीन र रूसले यसै महिनादेखि संयुक्त नौ सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्। चीनको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएअनुसार दुवै देशका नौ सैनिक बलले चीनको पूर्वी शान हुङ प्रान्त स्थित छिन दाओ बन्दरगाह शहर नजिकको जल क्षेत्रमा सैन्य अभ्यास गर्ने बताइएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 शानदार प्रदर्शन गर्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। क्वार्टर फाइनलका लागि खेलिएको खेलमा नर्वेले 5 पटकको विश्व च्याम्पियन ब्राजिललाई 2-1 पराजित गर्दै स्थान सुरक्षित गरेको हो। ब्राजिल भने प्रतियोगिताबाट बाहिरिएको छ। अब आज हुने खेलमा मेक्सिको र इंग्ल्याण्ड नेपाली समयअनुसार बिहान 7:15 आज आमने सामने हुँदैछन्। दुवै टोली जीत निकाल्दै अन्तिम 8 पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। आज राति 1:15 पोर्चुगल र स्पेन बीच बहुप्रतीक्षित भिडन्त हुनेछ। यी दुई परम्परागत प्रतिद्वन्दी बीचको खेललाई अन्तिम 8 चरणकै सबैभन्दा आकर्षक र महत्वपूर्ण प्रतिस्पर्धा मध्ये एक मानिएको छ। त्यसपछि भोलि बिहान 6:45 अमेरिका र बेल्जियम बीच क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। र अस्ट्रेलियाले आईसीसी महिला टी20 विश्वकपको उपाधि 7 पटक जितेको छ। आज राति भएको खेलमा इंग्ल्याण्डलाई 7 विकेटले हराउँदै अस्ट्रेलियाले फेरि एकपटक विश्व क्रिकेटमा आफ्नो वर्चस्व कायम गरेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 7 बल बाँकी छँदै 3 विकेट गुमाएर पूरा गरेको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो।
1: व्यवसाय खेतीमा लागेका महिला किसानलाई समाजले हेर्ने दृष्टिकोण र परिवारको साथ सुधार गर्नुपर्ने पक्ष कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क हो, डिस्क हो, खुशीको कनेक्शन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब किसान महिलाले परिवार र समाजबाट गरेको अपेक्षा। हालै सरकारी एक तथ्याङ्कले करिब 70% महिला कृषिमा आबद्ध रहेको देखाएको छ। पुरूष जति वैदेशिक रोजगारीमा जाँदै गर्दा महिलाहरू घरधन्दासँगै व्यवसायिक खेतीमा लाग्नेको संख्या बढ़दो छ, तर उत्पादित वस्तु बजारसम्म पुर्याएर बिक्री वितरण गर्न, विक्रेता खोज्न र आवश्यक परामर्शका लागि पुरूषसँग गरिने छलफलले समाज र परिवारले हेर्ने दृष्टिकोणले उनीहरूको मनोबल गिर्ने गरेको छ। हामीले काठमाण्डुको शंखरापुरका इस्कुस खेती गर्दै आउनुभएका किसान अस्मिता खातीसँग कुराकानी गरेका छौं।
3: महिला र पुरूषको दाहसभ्य हेर्नु पर्दाखेरि महिलालाई गाह्रो नै छ, किन भन्दाखेरि महिला भएपछि त आफ्नो शरीरको पनि अब थकान हुन्छ, त्यसमाथि बच्चादेखि लिएर घर व्यवहारदेखि हरेक गरिराख्नु पर्ने हुन्छ, त्यो माथि बारीको काम जस्तो कि पहिला हामीले त इस्कुस टिपेर तल साँखुतिर पुर्याउनु पर्ने थियो, साँखु बोकेर, अनि त्यो टाइममा चाहिँ महिलालाई मिस हुँदाखेरि पनि त्यो भारी बोकेर जाँदाखेरि त्यो बेलामा प्याड पनि हुँदैन थियो, अनि प्याड नहुने कारण कपडा राखेर जाँदाखेरि यस्तो अप्ठ्यारो हुन्थ्यो कि म स्वयंले नै भोगिहाल्छु। तर अहिले चाहिँ के मात्रामा सहज भएको छ, बाटो रोडमै आएको छ, त्यही भएर चाहिँ पहिलाको तुलनामा
4: अहिले अब भारी बोकेर जानु परेन। साँखु जानलाई त धेरै टाढा पर्छ त यहाँबाट।
3: हजुर, त्यस्तै यहाँबाट इस्कुस बोकेर त हामी 1-1.5 घण्टै लाग्छ, अब हिँडेर जानु पर्दाखेरि चाहिँ 45 मिनट त्यस्तै लाग्छ समथिङ।
4: अनि त्यो इस्कुस बोकेर साँखुसम्म पुर्याउनु जाँदै गर्दाखेरि घरको काम चाहिँ कसले गर्ने?
3: घरको काम पनि हामी आफै नै गर्नुपर्ने हुन्छ, महिलाले नै। हजुर, बिहान उठ्ने, बाख्रालाई दिनुपर्ने चारोहरू दिने, कुखुरालाई दिने, अनि बालबच्चाहरूलाई खाजा खाना दिने, त्यो गरेर जानुपर्ने हुन्छ कि बिहानै उठेर गएर साँखु पुगेपछि इस्कुस बेचेर आएपछि गर्नु पर्यो। जस अगाडि बाख्राले दिनुपर्ने, कुखुराले दिनुपर्ने चाहिँ अगाडि नै दिएर चाहिँ हामी जुन इस्कुस लानुपर्ने त्यो चाहिँ साँखुसम्म टाइममै पुर्याउनु पर्ने हुन्छ।
4: त्यो चाहिँ खास के कारणले जस्तो घरको काम पनि गर्नु पर्यो, बारीको काम पनि गर्नुपर्नेछ, बजारसम्म पनि पुर्याउनु पर्नेछ, अनि घरमा भएका हुन्छ नि श्रीमान दाजुभाइहरूले चाहिँ कसरी सहयोग गर्नुहुन्थ्यो त्यस्तो बेलामा चाहिँ?
3: पुरुषहरू आफ्नो एउटा काम गरेपछि अब सकिहाल्थ्यो, उनीहरूले
4: काम भन्नाले कस्तो
3: मतलब कि उहाँले एउटा जस्ट कमाएर ल्याउनु पर्ने ठाउँबाट कमाएर ल्याएपछि सिधो उहाँले खाना हेर्नु पर्दैन, खाना पकाउने, भाँडा माझ्ने, बच्चालाई स्याहार्ने, लुगा धुने, अरू केही त्यस्तो हुन्न। तर
4: कमाउने त तपाईँहरू पनि त कमाउने हुनुभयो नि त, अब इस्कुस बेचेर तरकारी बेचेर त्यो कमाउनेकै लागि जानुभयो नि त बजार, होइन र?
3: हामी
4: त्यस्तो चाहिँ किन भयो तपाईँहरूलाई चाहिँ दोहोरो भार, केटा मान्छेलाई चाहिँ एउटै काम मात्रै गरे भइहाल्ने?
3: पुरुष र महिलामा विभेद, अब विभेद भनौँ न, पहिलादेखि नै अब पुरुषले घरको काम गर्नु हुँदैन, खाना पकाउने त्यस्तो भन्ने जस्तो पहिलादेखि नै विभेद हो कि पुरुष र महिलामा,
4: कारणले
3: पनि होला।
4: अहिले चाहिँ अलिक कस्तो छ?
3: अहिले पनि त्यति सजिलो चाहिँ छैन, तर केही मात्रामा चाहिँ अहिले पनि जस काम त सघाउनुहुन्छ, तर केही मात्रामा मात्रै। अब उहाँहरू त पसल गएर भट्टीतिर गए आनन्दले बस्नु सकिन्छ भने हामी महिलाहरू यो घरमा यो काम गर्नुपर्ने थियो, कपडा धुनुपर्ने थियो, अब
4: अहिले पनि त्यो क्रम जारी नै छ।
3: हजुर, अहिले पनि केही मात्रामा जारी नै छ भन्नु पर्यो।
4: जस्तो के भयो भने चाहिँ अब सजिलो हुन्छ महिला किसानलाई काम गर्न, व्यावसायिक रूपमा अघि बढ्नको लागि?
3: पहिला त समाजबाट नै परिवर्तन हुनुपर्ने हुन्छ। जस पुरुष महिलामा के भन्दाखेरि पुरुषले पनि महिलालाई सघाउनु पर्छ, महिला पनि आफै अगाडि बढ्नुपर्छ र आफू सचेत हुनु पर्यो।
5: किसान अस्मिता खातीसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: असार लागेसँगै अधिकांश तरकारीको मूल्य सस्तियो, जुम्लाका किसानलाई स्याउको भरोसा, वार्षिक करिब 40 क्विन्टल स्याउ बिक्रीबाट मनग्य आमदानी, व्यवसायिक खेतीमा लागेका महिला किसान अझै पनि पारिवारिक विभेदमा।
5: मध्य प्रदेशमा सौर्य ऊर्जा आयोजना अल्पत्र कागजमै सीमित गौरवका आयोजना, विद्यालय व्यवस्थापन समितिमा अब दलका सदस्यलाई निश्चित गरिने, बर्दिया र कैलालीका 700 बढ़ी उखु किसान अनुदानबाट वञ्चित।
2: देशभर मनसून सक्रिय, आज पहाड़ी क्षेत्र क्षेत्रमा वर्षा र तराईमा हावाहुरीको सम्भावना। बर्खायामा सवारी साधन दुर्घटनाको जोखिम बढ़ने, ध्यानपूर्वक चलाउन ट्राफिक प्रहरीको आग्रह।
5: अमेरिकाको प्रशान्त टापुमा खतरनाक आँधीको जोखिम, आपतकालीन उद्धार केन्द्रहरू तयारी अवस्थामा, चीन र रूसले यसै महिनादेखि संयुक्त सैनिक अभ्यास गर्ने।
2: र विश्वकपमा अन्तिम आठका लागि रोमाञ्चक खेल शुरूआत, ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टर फाइनलमा, केही बेरमा मेक्सिको इंग्ल्याण्ड भिड्दै अपराजित अस्ट्रेलिया सातौं पटक महिला टी20 विश्वकप च्याम्पियन।
5: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर दैनिकमा प्रकाशित अभिनले बनाउनु भएको गजब चब्बा शीर्षकको लिएका छौं। यहाँ जलमग्न छ, चारैतिर पानीले भरिएको जस्तो देखिन्छ। यो असारमा आयोजनाहरू सकिने जुन परम्परा छ त्यसलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखाइएको छ। यहाँ घरको छतमा केही थान मानिसहरूले गुहार मागिरहेको जस्तो देखिन्छ र तल ठूलो डोजर छ, त्यो आधा भन्दा बढ़ी पानीमा डुबेको छ र तल यस्तो लेखिएको छ, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पीच गरिरह देख्नु भएन, असारभित्र त सकाउनै पर्छ रे क्या।
2: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज
1: फुले गर्ने काम सयरीमा गर्ने कामहरू एउटा फेरिस्ता पनि लिएर आएको थियो. हुन त अब त्यो फेरिस्तालाई के भयो के भएन भनेर टिक मार्क लगाएर हेर्ने प्रक्रिया एउटा हुन्छ होइन, कति गर्न सक्यो कति गर्न सकेन भनेर. तर मलाई के लाग्छ भने राजनीति अथवा मुलुकको परिवर्तनहरू टिक लगाउने कुरा मात्रै होइन, किनभने कतिपय हुन त हो लामो यात्राको लागि पहिलो कदम जरुरी हुन्छ, दोस्रो कदम त्यसपछि जरुरी हुन्छ, बिस्तारै हिँड्नुपर्ने हुन्छ. तर जसरी यो सय बुदालाई प्रस्तुत गरियो त्यो सबै चाहिँ सबै चिजको औषधि जस्तो चाहिँ होइन. त्यही भएर दुई मन छ मेरोमा, यसलाई मैले सकारात्मक पनि लिएको छु र यतिमै भर पर्ने हो कि सय दिनमै यत्रो संरचनात्मक परिवर्तनहरू गर्नको निम्ति के चाहिन्छ भन्ने कुरामा चाहिँ समाजमा मतमतान्तर छ. हामीसँग अहिलेसम्म कुनै पनि यस्तो वैज्ञानिक रूपमा गरिएका सर्वेहरू खुला रूपमा आइसकेका छैनन्, किनभने एउटा यस्तो परिस्थिति जनताको अभूतपूर्व के भन्ने एउटा मतका आधारमा विजयी सरकार छ, मानिसहरूलाई यत्रो प्रचण्ड जनताले विश्वास गरेको सरकारका बारेमा बोल्न टिका टिप्पणी गर्न अलिकता संकोच भएको मैले देखिराखेको छु. त्यसको लागि चाहिने के थियो भने कि विभिन्न सरकारी निकायहरू या गैर सरकारी संघ संस्थाहरू या युनिभर्सिटिजहरू अथवा तपाईँको हरूबाट एउटा पब्लिक ओपिनियन सर्वे, जनमतको ओपिनियन, जनताको विचार के छ भनेर चाहिँ साइन्टिफिक एउटा सर्वे भएको भए हामीसँग सय दिनलाई आकलन गर्ने एउटा वस्तुगत डाटाहरू वस्तुगत नम्बरहरू हामीसँग हुन्थ्यो. अब हामी जे जति कुरा गर्छौँ हामीले हाम्रो ठाउँमा बसेर देखेको लागेको कुराहरूबाट गर्ने हो, अनि कति त्यसमा हाम्रो भित्र लुकेको अन्तरकुन्तरमा लुकेको केही बायसेसहरू अथवा कुनै पक्षको विपक्षको कुराहरू हामीसँग बसेको हुनसक्छ. त्यस कारण के छ भने सबभन्दा ठुलो कुरो त नेपाली समाजले ज्ञानलाई सूचनालाई विचारलाई कसरी लिन्छ भनेर हेर्नुपर्ने हुन्छ होइन. त्यो सन्दर्भमा म अहिले कतिपय कुरा मलाई व्यक्तिगत रूपमा राम्रो लागेको हुनसक्छ, कतिपय कुरा मलाई नराम्रो लागेको हुनसक्छ. सार्वजनिक वित्तमा
2: होइन सर, अब जनताको चासो छ नि त होइन, जनताको भरोसा छ यो सरकारप्रति, विश्वास छ होइन, यत्रो दुईटै
1: तपाईँले
2: सुर त छैन नि त अनि सर.
1: होइन होइन, उसलाई फेल हुने छुट छैन भन्नु पर्यो, सुर होइन कि उसलाई छुट छैन. यत्रो विश्वास गरेर जनताले मत दिएको सरकारले जनताको मतमा र विश्वासमा तुसारापात गर्न सक्दैन, यो सही बाटोमा हिँड्नुपर्छ. त्यस कारण के हो भने हरेक मैले भोट हालेको पनि हुनसक्छ यो सरकारलाई, नहालेको पनि हुनसक्छ होइन. तर के हो भने एउटा सामान्य नागरिकको हैसियतले मैले यो सही बाटोमा हिँडोस्, के अरे कुनै पनि गल्ती कमजोरीहरू गर्यो भने सुधार्ने बाटो दियोस् भन्ने छ. विडम्बना यहाँनिर छ, यत्रो व्यापक तपाईँको मत लिएर चाहिँ जनताको विश्वास लिएर आएको छ. तर संसदमा अब यसलाई दुई तरिकाहरू हेर्नु, जनताको विश्वास आफ्नो ठाउँमा छ तर राजनीतिक संघ संस्थाहरू पार्लियामेन्टहरू यसले गभर्मेन्टले चलाउनु पर्ने संघ संस्थाहरू कसरी चलिरहेको छन् भन्ने छन् होइन. त्यसमा धेरै कुराहरू मति विमति हुन सक्छ, तर पर्सेप्सन के हो भने जनताको पर्सेप्सन यो गर्न आएको सरकार हो यसले गर्छ भन्छ. सय दिनको दिने भन्ने एउटा पारम्परिक तरिका हो, के सय दिन यसको मापन गर्ने सही यन्त्र हो त. त्यही भएर अहिले मैले सुरुमा भने कि मानिसहरू के सोचिरहेका छन् म के थाहा पाउनु होइन.

0: घरमा गएर कुरा गरेको अथवा समाजमा टोलमा आजभोलि छलफलै छैन, किनभने यो सरकार अहिले प्रश्नको घेरा भन्दा बाहिर छ। यत्रो अभूतपूर्व विश्वास छ, यसकारण प्रश्नको घेरा बाहिर छ, यसकारण यहाँ डर छ। जुन सरकार अथवा जुन परिवेश प्रश्नको घेरा भन्दा बाहिर छ त्यसलाई प्रश्न गर्न बडा गाह्रो छ के, बुझ्नु भएन। त्यही भएर दुइटै पक्ष छ, एकातिर उत्साह छ, एकातिर संशय पनि छ। यत्रो मत छ, कतै मत खेर जाने हो कि होइन, यत्रो विश्वास छ खेर जाने कि हो कि होइन, यसलाई निगरानी गर्ने कुराहरू के हो भने, अर्को फेरि समाज अहिले यति ठूलो विभाजनमा छ, पुरानो र नयाँ भन्ने कुरा, हरेक कुरो पुरानो खराब, हरेक कुरा नयाँ सम्भावना हो, नयाँ सम्भावना सहित हुन्छ, तर हुने बिरुवाका चिल्लापात मर्निङ सोज द डे भने जस्तो केही कुराहरूमा यसले आफ्नो बाटो लिन खोजेको देखिन्छ। जस्तो फर इक्जाम्पल सुशासनको ठुलो ठुलो चर्को नारासँग आएको छ र डिजिटल गभर्नेन्सका कुराहरू यावत कुराहरू यसले जनतालाई सितो टाढो सुविधा दिने कुराहरूमा लागेको देखिन्छ। तर के छ भने यो भएन भनेर भन्ने मान्छेहरूलाई त्यतिकै खेदिँदै गरेको पनि पत्र पत्रिकामा हामी देखिरहेका छौँ। किनभने अहिलेको समय मान्छेहरूको बीचको कुराकानीबाट मात्रै निर्देशित छैन, सामाजिक सञ्जाल भन्ने एउटा अमूर्त संसार छ जहाँ मान्छे सही पनि हुन सक्छन्, गलत पनि हुन सक्छन्, उनी मानिसहरू पनि हुन सक्छन्, मसिनबाट सिर्जना गरिएका विचारहरू पनि हुन सक्छन्। त्यसले गर्दाखेरि के छ भने बडो जटिल चाहिँ तपाईँको सूचनाको परिवेशमा हामीहरू छौँ। जस्तो फर इक्जाम्पल घर घरमा राजधानी पुर्याउने भनेर भन्यो, तर राजधानीको हालत त हामी देखिरहेछौँ, ठेक्का पट्टा रोकिएर यत्रो कुरा भएको छौँ। एकातिर घरमा राजधानी पुग्यो भनेर हामीलाई श्रव्य दृश्यमा देखाइएको छ, फोटो देखाइएको छ, कुनै गाउँमा चाहिँ मान्छे गरिदिएको छ, अब सुनेको कुरा भन्दा देखेको कुरा विश्वास गर्नुपर्छ भन्ने पुरानो मान्यता थियो। देखेको कुरा पनि यो टेक्नोलोजीको कारणले कतिपय फेक न्युज बनाउने कारणले, मर्फिङ गर्ने कारणले, मर्फिङ भनेको मतलब तपाईँको एउटा एआईबाट चाहिँ तपाईँको श्रव्य दृश्यहरू बनाउने कारणले गर्दाखेरि कति सही हो होइन भन्ने विश्वास गर्न पनि गाह्रो परिस्थिति छ। एकातिर भयो भन्ने आशा पनि जागेको छ, हो कि होइन भन्ने प्रश्न पनि उठेको छ। अब यही प्रश्न मैले गरेँ भने कि अहिलेको समय तपाईँको डिजिटल मिडियाले अथवा यो सूचना प्रविधिले यो भिडियोहरू बनाउने कुराले मान्छेलाई चाहिँ भ्रम पनि सिर्जना गरेको छ, त्यसकारण म सबै कुरो विश्वास गर्दिनँ भनौँ भने त्यत्रो जनताले विश्वास गरेर ल्याएको कुरामा प्रश्न गर्नुपर्ने हुन्छ हो। त्यही भएर हामी बडा दुविधा र जटिलको समयमा छौँ। तर अब यतापट्टि संरचनात्मक कुराहरू हेऱ्यो भने सरकारले भ्रष्टाचारको नाउँमा पक्रेर लिएर गएको कुनै पनि मुद्दा अगाडि बढ्न सकेको छैन। अब कुरा त्यो भने के भन्छ भने होइन, अदालत
1: सरकार चाहिँ भ्रष्टाचारका विरुद्ध निर्मम भएको देखियो होइन सर। अब एउटा कुरा के छ भने जस्तो अब गृहमन्त्रीमाथि पनि आलोचनाहरू भए होइन, समिति नै बन्दुपर्ने स्थिति आयो, उहाँलाई चाहिँ दुध धोई पकाली गरियो, फेरि त्यही फर्किनुभयो।
0: अब
1: आज बिवाईडीको कुरा अर्थमन्त्रीमा बिवाईडीको कुरा सँगसँगै जोडेर सीमामा प्रधानमन्त्री बोलेका विषय आयो, करका दर हेरफेरदेखि लिएर चाहिँ तपाईँको प्रधानमन्त्रीको सचिवालयले यहाँलाई थाहा छ राम्रोसँग होइन, त्यो पासपोर्ट ठेक्कामा जर्मनबाट छुटाएर चाहिँ फेरि फ्रान्सेललाई दिने विषयहरू पनि जोडिएर आए, त्यसमा हस्तक्षेप गर्नु पर्यो पार्टीले भन्दा, अनि मर्निङ सो अफ द डे हो त यो शर्माजी।
0: होइन त्यो होइन कि, अब त्यही त समस्या छ। तपाईँले यो सबै कुरा गर्यो भने तपाईँले यो भनेको कुरा सुनिदिने को छ भन्नुहोस् त मलाई। जनता सुसूचित गर्नेमा तपाईँ पुरानै पक्षको चाहिँ पक्ष पोषण गरिरहनु भएको छ भने पनि तपाईँसँग के आधार छ भन्नुहोस् त।
1: होइन, पुराना पक्षहरूले त नराम्रो गरेर त नयाँ आयो नि त, फेरि जान्नेले छान्ने होइन त हरिसर।
0: हो त, त्यही भएर म के भन्दैछु भने गभर्नेन्सको कुरामा केही गर्न सक्यो तर प्रश्नहरू उठिरहेको छन् भने होइन, त्यो प्रश्नहरूलाई हामी कसरी हेर्ने होइन। मैले दुई पक्ष भन्छु, एउटा पर्सेप्सनको पक्ष, एउटा विचारको पक्ष होइन, समग्र समाजले सोचिरहेको पक्ष। सोचिरहेको पक्ष के छ भने भर्खर चुनाव भएको छ, 100 दिन भएको छ, यिनीहरू आएका छन् गर्छन् भनेर मान्छेले भोट हालिरहेको छ। तर तपाईँ हामी जस्तो पढे लेखेको मान्छेले पुरानो नयाँ नभनौँ, संस्थाहरू चलेका छन् कि छैनन् भन्दा त चलेका छैनन् भन्नुपर्ने स्थिति आउँछ के,
1: बजारमा मल कस्तो छ होइन, किसानले मल पाएको छ कि छैन, चिया निर्यात भइरहेको छ कि छैन, खुसी छन् कि छैनन्,
0: राजनीतिक रूपमा ठूलो विश्वास साथ आएको छ, तर के छ भने आर्थिक क्षेत्रमा तपाईँले भन्नुभयो चियाको निर्यातको कुरा, महँगीको कुरा, अब महँगीको कुरा भनेर तपाईँले मैले एउटा अस्ति कुनै ठाउँमा यसो चिया पसलमा चढ्यो महँगी त एकदम बढ्यो नि भनेर कसैले भन्दै थियो, अनि यो सरकारले हो त गल्फबाट गरेको भनिदिन्छ क्या भने तपाईँ के छ भने वाट्सएप आउटरी चलेको छ भनेको त यसो गर्यो भने जस्तो फर इक्जाम्पल अब तपाईँले मलाई के कारणले बोलाउनु भयो तपाईँले जानुहोस् मैले केही कुरा भने त यो बिसौँ वर्षसँग अघिल्लो सत्तासँग बसेको मान्छे यसले त विरोधै गर्छ भन्छ। त्यही भएर अहिले के छ भने कहिले काहीँ के हुँदो रहेछ भने सुपर मेजोरिटी यति ठुलो बहुमत लोकतन्त्रको लागि सैद्धान्तिक रूपमा घातक हुन सक्ने देखिँदो रहेछ। त्यही भएर तपाईँले अहिले बोल्ने मान्छे देखिरहनु भएको छैन, तपाईँहरूले बोलाउन खोजिरहनु भएको छ होइन, बोलाउन खोजिरहनु भएको तर के छ भने दुविधा के छ भने तीन महिना पनि भएको छैन, यत्रो प्रचण्ड बहुमत लिएर आएको छ, पार्लियामेन्ट बनेको छ, तर के छ भने साथीहरू जो आउनु भएको छ काम गर्नलाई उहाँहरू के भन्छन् हामी नयाँ छौँ सिक्दैछौँ भन्छ। एउटा पार्टी जसले आफ्नो सम्मेलनमा जम्मा भएका मानिसहरूको सबै मानिसहरूले भोट हाल्न सक्ने स्थितिको निर्माण गर्न सक्दैन त्यसले हामीलाई कसरी हेर्छ भन्ने प्रश्न गर्ने ठाउँ छ प्रशस्त। तर एट द सेम टाइम त्यो भन्दा के भन्छ भने हामी नयाँ छौँ, भर्खर हामी अधिवेशन गरेका छौँ, चार वर्ष भयो हाम्रो पार्टी बनेको, सत्तरी वर्षदेखि चलेका पार्टीको हालत हेर भनेर जुन
1: नयाँ हुनुहुन्छ त्यो ठिक छ कि होइन। डाक्टर सुरेन्द्र केसीसँग म भयोभन्दा अगाडि भर्खरै तपाईँभन्दा अगाडि म कुरा गर्दै थिएँ होइन, उहाँले भन्नुभएको छ कि अब हिजो सेवा आयोगको सेवा आयोगमा चाहिँ एमाले हारेको मान्छेलाई नियुक्त गर्थ्यो, आज राजसभाले विवेकशीलबाट काठमाडौँमा हारेको मान्छेलाई नियुक्त गर्यो होइन। हिजो चाहिँ अब प्रचण्डले पनि अलिकति ल्याउन खोजेका थिए, प्रचण्डले पनि हिजो माओवादीहरूलाई नियुक्त गरे, अब अहिले राजसभाले राजसभालाई नियुक्त गर्दैछ, खै त परिवर्तन भन्नुभएको थियो क्या डाक्टर साहबले?
0: होइन परिवर्तन खै त होइन, मान्छे तिनै त हुने समाजमा त्यो पार्टीमा लाग्छु विचारको एकबद्धता नभइकन उनीहरूको कार्यक्रम अहिलेको समस्या अर्को त्यो पनि छ। यो नयाँ जुन सरकारमा भएको पार्टी छ त्यो राष्ट्रपाको सरकार हो या पार्लियामेन्टको सरकार हो प्रश्न त्यहाँ पनि उठ्छ। प्रधानमन्त्री जो बोल्दैन जो देखिँदैन पार्लियामेन्टमा जाँदैन भयो जो गरेका संरचनाहरूप्रति उसको विश्वास छ कि छैन भन्ने हाम्रो मनमा जबसम्म प्रश्न उठिरहन्छ। यहाँले नै भन्नुभयो कि पासपोर्टको केसमा पार्टीले हस्तक्षेप गर्न पर्यो होइन, प्रश्न त्यही प्रश्न अगाडि बढाउँदै जाँदाखेरि उठ्छ कि यो बजेट स्वर्णिम भागलेको बजेट हो, यो बालेनको बजेट हो, या यो राष्ट्रपाको बजेट हो। जुन किसिमको बहस राष्ट्रपामा सरकारको नीति कार्यक्रमलाई लिएर हुनुपर्थ्यो त्यो भएको देखिँदैन, ताली मात्रै बजाएको देखिन्छ। यस कारण के छ भने अलिकता मनमा एउटा हामी जस्तो पुरानो मान्छे तथाकथित परम्परावादी मान्छेहरूमा जो डिपार्चर हुन नसकेका मान्छेहरूमा कता कता शङ्खा उठिरहेको छ। तर के हो भने शङ्खा उठ्दैमा त्यो प्रश्नको निराकरण गर्दै हुनुपर्छ। अब छाती पिटेर हिँड्न सक्ने क्षमता हामीसँग छैन अहिले, तर के हो भने प्रश्न गर्नु लोकतन्त्र, जहाँ प्रश्न मर्छ त्यहाँ लोकतन्त्र मर्छ भन्ने हामीले बुझिराखेको होइन। यस कारण के छ भने कता कता के लागेको छ भने प्रधानमन्त्री बोल्दैनन् देखिँदैनन् होइन, तर के छ भने उनले अधिकांश समय सिंहदरबारमा बिताएका छन् भन्ने पत्र पत्रिकामा अथवा के सोसल मिडियामा आउँछ। त्यसले गर्दा एउटा एउटा मनले के भन्छ होइन प्रधानमन्त्री त कटिबद्ध छन् प्रशासकीय सुधार गर्नमा होइन, अब यसलाई यसलाई कसरी गर्छ छन्। तर शासकीय सुधारका सन्दर्भमा हेर्ने हो भने यो भएन है भनेर प्रश्न गर्ने अथवा प्रशासन यन्त्रका मानिसहरूको मनोबल के छ भनेर सोध्यो भने सबैले डराको मनोबल भनेर एकातिर अर्को न्युज आउँछ होइन। त्यस कारण हामी बडो विविधतापूर्ण समयमा हामी छौँ, तर कुरा के हो भने एब्सोल्युट मेजोरिटी लाई क्वेसन गर्न सकिएन भने अझ हामी भडखालोमा जान्छौँ। यसकारण यसको प्रथम दायित्व सरकारको के हो भने यो बढी से बढी ट्रान्सपरेन्ट हुनु पर्यो। ट्रान्सपरेन्ट हुने भनेको उसले सूचना निकालिरहेको छ म यो गरे भनेको छ ऊ गरे भनेको छ, तर के भने सार्वजनिक बहसमा पार्लियामेन्टको डिबेटमा सरकारले जवाब दिनुपर्ने विषयहरूमा यो उपस्थित भएको छैन, समस्या त्यहाँनिर आयो होइन। यसले यसले के देखेको छ भने हामीलाई आजसम्म पार्टीको संरचना किन चाहियो, सङ्घ संस्थान किन चाहियो भने आफूले सरकारले गरेको अथवा कुनै दल विशेषको विचार विशेषलाई सम्प्रेषण गर्नको निम्ति जनतामा पुर्याउनको निम्ति हामीलाई संगठनहरू चाहिने, संस्थाहरू चाहिने। अब त्यो नचाहिने भएको छ टेक्नोलोजीको कारणले। तपाईँले राति 12 बजे ट्विट गरे पनि भयो, बिहान 6 बजे ट्विट गरे पनि भयो, सञ्चार माध्यममा चाहिँ तपाईँको सरकारको विज्ञप्तिहरू तपाईँको सामाजिक सञ्चार मार्फत आउन थालेको छ भने सरकारी संयन्त्र चाहियो कि चाहिएन प्रश्न यहाँनिर उठ्यो क्या। यत्रो ब्युरोक्रेसी छ होइन, अब ब्युरोक्रेसीको माथि अब मन्त्रीजीहरूले के डिसाइड गर्नुहुन्छ कहाँ गर्नुहुन्छ थाहा छैन। अब सानो मान्छेहरूको समूहले प्रधानमन्त्रीलाई राखेको छ भने पासपोर्टको केसमादेखि लिएर सबै केसमा हामीले सुन्न आयो, ती मानिस को हुन्, तिनको जवाबदेहिता कोसँग हो? हामीले चिन्ने त हामीले भोट हालेर लिएर आएको नेतृत्वलाई चिन्ने हो। गल्ती गरे पनि सही गरे पनि हामीहरू त्योसँग त्यसलाई देख्ने हो, त्यसलाई बुझ्ने हो, त्यसलाई मान्ने हो, होइन? तर अनिर्वाचित मानिसहरूलाई हामीले मान्नुपर्ने, सुन्नुपर्ने परिस्थितिको जुन सिर्जना भइराखेको छ आधिकारिक रूपैमा, होइन अख्तियार जस्तो चाहिँ तपाईँ हो, अख्तियारमा पुराना मान्छेले बदमासी गरे होलान्, कुनै राजनीतिक दलतिर आसक्त भएका मानिसहरू थिए होलान्, लोभी पापी संसारमा जहीँ तहीँ छ, तर ऊ एउटा संवैधानिक के भन्छ आयोग हो। संवैधानिक आयोगको मर्यादा अर्को संवैधानिक आयोगले अथवा संवैधानिक संस्थाले राख्नुपर्ने हो कि होइन भन्ने प्रश्न उठ्छ। तर त्यो प्रश्न गर्दाखेरि भ्रष्टाचार गर्नेलाई त त्यसै गर्ने हो नि त, ल्याएर थुन्ने नै हो, ठोक्ने नै हो, रुख

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो। तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फ्रिस्टेल हस्पिटल अगाडि। फोन 061577444, 543333।

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा।
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटेघरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझो सफल उपचार सेवा।
2: अत्याधुनिक मेसिन द्वारा थाइराइड, ग्यास्ट्रिक को किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाजोपन को परीक्षण, रगत, पिसाब एवं वृय परीक्षण,
0: 24 घंटा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: भडगाउँ चौर कुस्मा पर्व, फोन नम्बर 0674227, 0674227,
0: मोबाइल नम्बर 98576-22597, 98576-23597,
2: 98511-81918,
0: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
2: भडगाउँ चौर कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम मा चाहिने जानकारी,
3: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 061-552-493-552-494-582-778।
5: रेडियो दिदी बहिनी 95

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: यो यो बर्ड फ्लू भनेको ए भित्रै पर्छ, यसलाई चाहिँ अनि चाहिँ हाइली इन्फेक्सियस डिजिज, अति उच्च सरुवा रोग भनेर यसलाई चाहिँ यो अब अब 2019को आउटब्रेक कोरोना भयो, त्यो चाहिँ 1919 जुन चाहिँ स्पेनिस फ्लू आएको थियो, स्पेनिस फ्लू चाहिँ 100 वर्षपछि फेरि अनि चाहिँ ठुलो आउटब्रेक हुन्छ भनेर चाहिँ यो 2019 हुन्छ भनेर खास गरी अमेरिकी सरकार यूएसएआईडीले होइन यो 2019 त खतरा छ है पिएन इन्फ्लुएन्जा अथवा चाहिँ यो चाहिँ बर्ड फ्लू फैलिन्छ भनेर उनीहरूले चाहिँ व्यापक रूपमा प्रचार प्रसार गरेको तयारीको कुराहरू गरेको थियो। त्यसैले अब विशेष गरी भन्नुपर्दा यो इन्फ्लुएन्जा अथवा फ्लू यो बर्ड फ्लूको भाइरस चराबाटै आउँछ, प्राकृतिक रूपमा चराहरूबाट। अब यहाँ हामीले हाम्रो अनुमान अनुसार यो चाहिँ हामी कहाँ यो माइग्रेटोरी बर्ड्स भन्छ, जाडो लाग्न थालेपछि उत्तरी साइबेरिया उत्तरी अनि चाहिँ यो चाहिँ युरोप कोरिया जापानदेखिसम्म चराहरू नेपालतिर आउने रहेछन् होइन, चराहरू नेपाल आउने जाडोभरि नेपालमा बस्ने नेपालको तराईतिर गएर पहिला अब चाहिँ काठमाडौँ उपत्यका जस्तो यस्तो अति अलिक कम चिसो ठाउँमा आएर बस्ने, फेरि दोस्रो फेजमा अलिक तल झर्ने चुरेको डाँडाहरूमा झर्ने, अनि त्यसपछि तराईको तालहरू भएको ठाउँमा बस्ने, अब कति चाहिँ भारतमा पनि जाने रहेछन्, त्यस्तै किसिमले अब उतातिरबाट पनि आउँछन्, इन्डोनेसिया श्रीलंकातिरबाट पनि चराहरू चाहिँ यो चाहिँ थाइल्याण्ड म्यानमारतिरको बाट पनि अरू विभिन्न कारणहरूले चाहिँ यतातिर चाहिँ नेपालमा आउने चलन रहेछ।
5: भनेको यसपालि देखिएको बर्ड फ्लू चाहिँ बाहिरबाट चराचुरुङ्गीले ल्याएको हो कि अथवा हाम्रो स्थानीय चराहरूबाट नै भएको भन्ने हाम्रो अहिलेसम्म कुनै त्यस्तो
4: अध्ययनले देखाएको छैन। त्यो त्यो गर्नलाई त के गर्नु पर्थ्यो भने हामीले अब चाहिँ जुन चराहरू जुन यो जाडोमा आउने चराहरू छन् ती चराहरूको कहीँ मृत्यु भएको देखियो अथवा देखियो भने तिनीहरूको पोस्टमार्टम गरेर त्यो कुन भाइरस रहेछ के कारणले मरेको कुन रोगले मरेको भनेर पत्ता लगाउन सकेको भए अहिलेको चाहिँसँग चाहिँ अनि अलिकति त्यसको सम्बन्ध चाहिँ अनि निष्कर्षमा निकाल्न सकिन्थ्यो। तर त्यो बेला चाहिँ अनि चाहिँ त्यस्तो गरिँदैन। अहिलेसम्म मैले थाहा पाए अनुसार कोशी टप्पूमा मरेको भयो यो चाहिँ अनि चरामा अनि उत्तरी भेगबाट आएको हाम्रो चाहिँ भनौँ न उत्तरी साइबेरिया चीन मन्चुरिया भन्छ यतातिरबाट आएको चरामा बर्ड फ्लूको भाइरस भेटिएछ अलि वर्ष अगाडि, 15-20 वर्ष अगाडि। त्यसो भए हुनाले त्यसैको आधारमा भनेको यो चाहिँ एउटा चाहिँ नियमित प्रक्रियाको रूपमा लानु पर्थ्यो है। यो चरा चराको जस्तो काठमाडौँमा काग मर्यो त्यसको चाहिँ त्यो जाँच हुनु पर्थ्यो, काठमाडौँमा परेर मर्यो के कारणले मर्यो भनेर जाँच हुनु पर्थ्यो, त्यो फ्लूको भाइरस हो भने अलिक गम्भीर हुनु पर्थ्यो। त्यसैले अब यो अनुसन्धानको राम्रोसँग नभएको कारणले अहिले यो चाहिँ भन्न सकिँदैन। तर सामान्यतया भन्दाखेरि जंगली चराबाट अब यो बिचको चरा हो, अब जस्तो काग जस्तो काग अब चाहिँ यो घरेलु चरा हो कि जंगली चरा हो भन्नु भन्न गाह्रो छ, यो अर्ध घरेलु भन्न पनि
5: घरेलुसँग नै मिलिरह हुन्छ,
4: बाहिरको यिनीहरूमा आउने यिनीहरूबाट चाहिँ घरमा अनि चाहिँ पालिराखेको घरमा बसिरहेको चराहरूमा सर्ने त्यो त्यो मार्फत चाहिँ मानिसहरूमा सर्ने हुन्छ एउटा अर्को किसिमको अनि उसमा चाहिँ प्रक्रियामा ती मार्फत त्यो जंगली चराहरू चाहिँ आएर भैँसीको ढाडमा बस्ने अनि चाहिँ सुँगुरको ढाडमा बस्ने अनि त्यहाँ गर्दा गर्दै सुँगुरमा सर्ने अनि सुँगुरबाट मान्छेमा सर्यो अनि अब 2011 चाहिँ अनि जुन चाहिँ 2009 बर्ड फ्लू आयो, बर्ड फ्लूको त्यो चाहिँ फैलियो त्यसबाट हाम्रो चाहिँ मेक्सिकोबाट, त्यसलाई चाहिँ हामीले चाहिँ अब इन्फ्लुएन्जा भाइरस नै भन्यौँ तर H1N1 भन्यौँ हामीले त्यसलाई चाहिँ मेक्सिको भाइरस चाहिँ भनेनौँ, त्यसलाई चाहिँ अनि चाहिँ त्यो चाहिँ अनि उनै भन्यो त्यो स्वाइन फ्लू भन्थ्यो, स्वाइन फ्लू भनेको यो उसको नाम चाहिँ वैज्ञानिक नाम चाहिँ स्वाइन पिगरको, त्यो स्वाइन फ्लू भनिँदाखेरि यो चाहिँ यो पाल्ने जतिहरू चाहिँ कृषकहरू चाहिँ उफ्रे किन स्वाइन फ्लू भनेको भनेर चाहिँ होइन त्यसैले चाहिँ अनि अहिले चाहिँ त्यसलाई चाहिँ नभनेर अब H1N1 भाइरस स्प्रेड फ्रम ट्रान्समिटेड फ्रम मेक्सिको भन्ने गरिरहेको छ. त्यसरी अब यो चाहिँ अनि धेरै किसिमको छ नि फेरि A1 पनि अहिले अब H2N3 H1N1 अनि H2N2 भन्ने यस्तो सबै छ.
5: अहिले धेरै प्रकारको छ तर अहिले देखिएको चाहिँ कुन प्रकारको हो भनेर त्यस्तो कुनै बाहिर आइसकेको छ कि छैन
4: उहाँहरूले अहिले चाहिँ त्यसरी चाहिँ यो 11 जिल्लामा फैलिएको कुन टाइपको भाइरस हो भनेर राम्रोसँग चाहिँ बताउनु भएको छैन. अब यो चाहिँ हाम्रो पशु सेवा विभागले पशु सेवा विभागको आफ्नै प्रयोगशाला छ, उच्च स्तरीय प्रयोगशाला छ, त्यसमा यसको टेस्ट हुन्छ र उहाँहरूले त्यो टेस्ट गरेर यो चाहिँ अब हाम्रो यो चाहिँ H5N1 हो कि होइन H5N3 हो कि यो भनेर चाहिँ बताउनु भएको छ.
5: भनेको चैतमा सुरु भएको यसपालि
4: अलिअलि चैतमा सुरु भएको
5: त्यहाँबाट अहिलेसम्म आउँदा त धेरै 3-4 महिना भइसक्दा त कस्तो खालको हो भनेर ल्याउन ढिलाइ भएन
4: बताइसक्नु पर्थ्यो. यहाँ कहिले काहीँ के गर्छ भने यहाँ हेर्दाखेरि चाहिँ त्यो शङ्का लाग्यो भने विदेशी ल्याबमा पठाउनुपर्छ. विदेशी ल्याबले अनि चाहिँ त्यो जाँच गरेर पठाउँदाखेरि कहिले काहीँ टाइम दिन्छ.
5: भनेको विगतमा नि यसरी ढिला नै
4: कहिले काहीँ हुने गरेको थियो तर अहिले चाहिँ अलिकति धेरै नै थियो. यदि चाँडै हुँदैन त्यो भेटनरीको त चाँडै नै हुने गरेको थियो.
5: जस्तो कागबाट यसपालि कुखुरा फार्ममा चाहिँ फैलिएको हो भनेर पशु सेवा विभागले भन्यो. यसपालिको बर्ड फ्लू चाहिँ विशेष गरेर कागले नै फैलायो भन्ने कुराहरू पनि आयो भने चाहिँ हामीले कागबाट फैलिएको बर्ड फ्लूलाई चाहिँ हामीले रोक्न चाहिँ अलिक गाह्रै हो. यो
4: गाह्रो नि अब यसो काठमाडौँमा यतिकै धेरै चरा छन्, कुनै कुनै सहरमा जानुभयो भने त चराको नाममा एउटा भँगेरा पनि देखिँदैन. पुरै चरा बिहिन्छ. बेङ्गक जानुभयो भने चरा बिहिन्छ. अनि त्यसपछि अनि जकार्तामा जानुभयो इन्डोनेसियामा चरै एउटै चरा छैन देखिन्न. त्यसो भए हुनाले अनि यो कागबाट फैलियो परेवामा फैलियो भने काठमाडौँको फेरि संस्कृति पनि के छ भने काठमाडौँको संस्कृति उनीहरूलाई मार्ने होइन कि
5: पूजा गर्ने
4: उनीहरूलाई चाहिँ संरक्षण गर्ने होइन अब कहिले काहीँ समय अनुसार हेरेर पूजा गर्ने होइन हाम्रो परेवाको पनि पूजै हुन्छ होइन चढाउँछन् लगेर मन्दिरहरूमा. कागको त काग तिहारै छ त्यसैले अनि चाहिँ यो यसको चाहिँ नियन्त्रण गर्न चाहिँ गाह्रो छ.
5: कागबाट जुन यो रोग चाहिँ फैलिएको छ यो कागबाट कुखुरा फार्मसम्म चाहिँ कसरी सर्दो रहेछ?
4: अनि त्यसो हो अब त कुखुरा फार्ममा या त कुखुरा बाहिर निकालेको बेला चाहिँ कहिले काहीँ यो कागहरू पनि मिसिन जान्छ. यसले खाइदियो दाना साना राखिदिएकोमा यसले पनि गएर चोरेर खान त खोज्छ नि. त्यो खोज्दाखेरि चाहिँ अनि चाहिँ अनि ऱ्याल स्याल लाग्ने होइन जुठो लाग्ने गरेर त्यसबाट चाहिँ तिनीहरूमा सर्ने हो. नजिकै पनि आएर काका गरेर गर्ने पनि हुन्छ. मान्छेको जस्तै नाकबाटै यिनीहरूको चाहिँ त्यो निक्लिरहेको हुन्छ पानी ऱ्याल स्यालहरू. त्यसैले त्यसो गर्दाखेरि कुनै किसिमले यो भाइरस चाहिँ त्यो अरू फार्मभित्रको उसमा जान्छ. दोस्रो अब त्यो फार्म बाहिर चाहिँ आएर यसले दिसा पिसाब गरिदियो फार्मभित्र जाने मान्छेहरूले चाहिँ अनि चाहिँ पुरा त्यो सेफ्टी प्रिकसन लिएनन्. जस्तो फार्ममा काम गर्छन् उनीहरूले पनि हरेक दिन यो चाहिँ टाउकोमा क्याप लाउनु पर्थ्यो अनि PPE लाउनु पर्थ्यो है फिजिकल त्यो प्रोटेक्सन इक्विपमेन्टहरू लगाएर सेतो कपडाहरू लगाएर अनि त्यो चाहिँ फेस सिल्ड लगाएर गमबुटहरू लाउने अनि हातमा पन्जा लगाएर भित्र कसेर सफाई गर्ने राख्ने त्यसरी रेखदेख गर्ने गर्नु पर्थ्यो. त्यस्तो नगरेको त्यो चाहिँ गर्दैनन्. कतिपय ठाउँमा चप्पल लगाएको हुन्छ, चप्पल लगाएर भित्र बाहिर गइरहेको हुन्छ. त्यसै बाहिरको चाहिँ अनि चाहिँ त्यो विस्ताहरू भित्र फार्मसम्म जाने भएर त्यहीबाट अनि चाहिँ सर्ने सम्भावना नै हुन्छ.
5: भनेपछि मानवीय त्रुटिले पनि हुने भयो
4: भन्दा पनि हामीले चाहिँ सेफ्टी प्रिकसनलाई कुनै ध्यानै दिएनौँ. यहाँ बाहिरको चाहिँ अनि इन्फेक्सनभित्र चाहिँ यो फार्मभित्र नजाओस् भनेर मानिसहरूलाई त्यो त्यहाँ काम गर्ने मान्छेहरूलाई एजुकेट गर्ने अनि त्यो चाहिँ अनि PPEहरू लगाउने, हात धुने, मास्क लगाउने, यो चाहिँ अनि ग्लोभ्स लगाउने, यस्तो कुराहरूमा हामीलाई पटक्कै ध्यान दिएनन् कुखुरा फार्मका मालिकहरूले. त्यो नदिएको कारणले पनि यो चाहिँ यति धेरै ठुलो आउटब्रेक हुन सकेको हो.
5: भनेपछि कुखुरा फार्ममा भएकाहरूलाई पनि तालिमको जरुरी थियो त्यहाँनिर चुकेर हो कि अथवा कुखुरा फार्ममा भएकाले कि सरकारले नै कुखुरा फार्ममा जुन खालका तालिम दिनु पनि त्यहाँ चुकेको अवस्था?
4: कुखुरा फार्ममा काम गर्नेहरू कुखुरा फार्मका मालिकहरूलाई छुट्टो अलिक सर्ट खालको तालिम होइन. त्यहाँ काम गर्नेहरूलाई त अलिअलि 2-3 दिनको तालिम दिनुपर्थ्यो नि. या चाहिँ सरकारले भने अहिले त 3 लेभलको सरकार छ. अहिले त यसले गर्नै पर्ने काम भनेको नगरपालिकाको. नगरपालिकाले यो चाहिँ अनि चाहिँ यसको गाइडलाइन बनाएर यो गराएर चाहिँ तिमीहरू चाहिँ भित्र बाहिर गर्नु, यो कुखुराको भित्र फार्ममा पस्ने बेलामा यो गर्नु, बाहिर आएपछि यो गर्नु भन्ने एउटा गाइडलाइन जारी गर्नुपर्थ्यो. यिनीहरूलाई चाहिँ तालिम पनि दिनुपर्थ्यो. तालिम दिएर यो चाहिँ सद्य कुखुरा कस्तो हुन्छ अनि यो कुखुराहरू कस्तो हुन्छ, यो चाहिँ बिरामी कुखुरा कस्तो हुन्छ, कस्तो लक्षण देखिन्छ भनेर चाहिँ सिकाउनु पर्थ्यो. त्यो चाहिँ नसिकाएको कारणले पनि अलिकति यो समस्या जटिल भएको हुनसक्छ।
5: अब यहाँले लामो समय यो बर्ड फ्लू सम्बन्धी काम पनि गर्नुभयो होइन, बर्ड फ्लू नियन्त्रणमा प्रत्यक्ष रूपमा निगरानीको क्षेत्रमा नै काम गर्नुभयो। 70 सालमा भक्तपुरमा बर्ड फ्लू संकटग्रस्त क्षेत्र घोषणा गर्यो, त्यसपछिको अहिलेको स्थिति भयावह स्थिति हो कि बीचमा पनि त्यस्ता खालका स्थिति
4: फाटफुट भइरहेको थियो, तर अहिलेको यो सबभन्दा अलिकति डरलाग्दो किसिमको छ, धेरै ठुलो भयो होइन, धेरै जिल्लामा 11 जिल्लामा यतिका भएको जस्तो मलाई लाग्दैन, अलिकति कम कमै भएको थियो। भक्तपुरमा पनि भएको, भक्तपुरमा त हामीले अब भेटनरीको टोली मात्रैले हुँदैन भनेर हामीले पब्लिक हेल्थको टोली पनि गऱ्यौँ। तपाईँलाई खोकी लागेको छ, ज्वरो आएको छ, छाती दुखेको छ भने घर घरमा गएर मान्छेहरूलाई छ भने हामीलाई चाहिँ खबर गर्नुहोला, यो चाहिँ हाम्रो टेलिफोन नम्बर हो, अनि यो चाहिँ बर्ड फ्लू भनेर चाहिँ कुखुरा भएको यो फ्लू फाटफुट्टो मान्छेलाई पनि सर्न सक्छ, मान्छेलाई सर्यो भने मान्छेले चाहिँ बाँच्ने सम्भावना एकदमै कम हुन्छ। त्यसो भए हुनाले तपाईँहरू सतर्क हुनुहोला, अनि यो चाहिँ मास्क लगाएर हिँड्नुहोस्, त्यहाँ वरिपरिका सबैलाई मास्क लगाएर हिँड्ने हात धुने गर्न चाहिँ हामीले सिकायौँ। त्यो सायद त्यही कारणले हो कि अर्को कारणले हो, त्यहाँ चाहिँ कसैलाई पनि भएन। तर 2000 रिटायर भइसकेपछि एकजनालाई बर्ड फ्लू भएर उहाँको चाहिँ दुःखद निधन भयो
5: 2017
4: अनि महिला नै जाँचबुझ कमिसनको चाहिँ अनि अध्यक्ष बनाइदियो, जाँचबुझ गरेर प्रतिवेदन हामीले प्रतिवेदन बनायौँ, प्रतिवेदन लाने बेला सचिव चेन्ज मात्रै चेन्ज के इन्ट्रेस्टै लिन्छन् उहाँहरूले, अनि त्यसपछि हामीले चाहिँ प्रतिवेदन त्यतिकै राखेका छौँ। तर फेरि अब के भने सबै मान्छेको पनि मृत्यु भइसकेको, अब त्यो कहाँबाट कसरी आयो भन्ने कुराहरू जम्मै अनि चाहिँ त्यसको खुलासा हुन नसक्ने हुनाले हामीले चाहिँ अलिकति कतिपय त्यो अधुरो प्रतिवेदन होला भनेर पनि त्यसलाई अनि चाहिँ बुझाउनलाई चाहिँ गर्न सकिएन।
5: भनेपछि अहिलेसम्म चाहिँ बर्ड फ्लूबाट एकजनाको मात्रै मृत्यु भयो,
4: एकजनाको मृत्यु भएको, अब एकजनाको कतै कतै लेखिया छ झापामा चाहिँ बिरामी भएर झापा अस्पतालको आइसियूमा भर्ना भएको अथवा आइसोलेसनमा भर्ना भएको भन्ने कुराहरू रेकर्ड गरिएको छ,
5: निको भएको पनि
4: निको भएको।
5: भनेपछि एकजना बिरामी भएर निको भयो, एकजना चाहिँ मृत्यु भयो,
4: निमोनिया व्यापक भयानक निमोनिया भएर उहाँको चाहिँ मलाई बचाउन सकिएन।
5: अब अलिकति हामी बर्ड फ्लू मान्छेमा सर्ने सम्भावनाको कुरा गरौँ न, कस्तो अब जनस्वास्थ्यका हिसाबले चाहिँ यो चराचुरुङ्गीबाट मानिसमा सर्ने सम्भावना चाहिँ के छ?
4: अब अहिलेको जुन तरिकाले हामीले ह्यान्डल गरिराखेका छौँ नि, हाम्रो अहिलेको तरिकाको ह्यान्डल गर्यो भने चाहिँ यो सब सर्प धेरैले सर्छ, हेर्नुहोस् प्रिभेन्सन गरेर प्रिभेन्सनले नसर्ने हो नि, खोइ अब चाहिँ नेपाल रेडियोले भनेको, नेपाल टिभीले भनेको, अरू प्राइभेट मिडियाहरूलाई चाहिँ परिचालन गरेर तपाईँले अब कुखुरा पाल्नुहुन्छ त्यो त भन्नु पर्यो नि त, मास्क लगाउनुहोस्, पिपिई लगाउनुहोस्, फेस सिल्ड लगाउनुहोस्, टोपी लगाउनुहोस्, गम्बुट लगाएर अनि त्यसपछि चाहिँ मात्रै त्यहाँभित्र जानु, अनि आएपछि पनि यो सबै निकालेपछि एकदम राम्रोसँग हात धुनुहोस्, मुख धुनुहोस्, खुट्टाहरू धुनुहोस् भनेर हामीले त सिकाउनु पर्थ्यो नि, सिकाएको छैन, यो अब धेरै मान्छेलाई थाहै छैन जस्तो छ।
5: जनहितको लागि चाहिँ जारी भनेर पहिला भए टिभी रेडियोबाट चाहिँ दिने पनि गराएको चिजहरू चाहिँ अलिक घट्दै गयो,
4: अहिले चाहिँ त्यो अब हाम्रो एजुकेसनको पार्ट कमजोर भयो। दोस्रो अब त्यो तल कुखुरा फार्म छ, माथि अब कुखुरा फार्मका मालिकहरू बसेका छन्, उनीहरूले तपाईँ कहाँ यो कुखुराको चाहिँ संक्रमण आउन सक्छ है, तपाईँलाई चाहिँ सतर्क हुनुलाई बजाइएको छैन है, भनिएको छैन, उनीहरू पनि त्यति तल पऱ्यो भने भित्र जाने गरेका छन्। अनि अब दोस्रो अब यो दोस्रो कुरा चाहिँ भयो, त्यसपछि अब यो जंगली चराहरू यिनीहरू त्यहाँ नजिक नजिक आउने त्यहाँ बस्ने गर्ने तिनीहरूलाई अलिकति केही किसिमले हुन्छ, त्यसलाई प्रिभेन्सन गर्न खोजेको भए हुन्थ्यो, खोज्नु पनि गर्न सकिन्थ्यो, त्यो पनि गरिएको छैन। कुखुरा फार्मबाट ल्याउँदाखेरि राम्रै छ, ठिकै छ, अनि लगाएपछि बिरामी भयो भने त्यो बिरामी भएको कुखुराहरू चाहिँ काटेर बेच्ने अथवा आफूले खाने काम चाहिँ गर्नु हुँदैन भनेर पनि स्ट्रिक्टली भन्नु पर्थ्यो। उद्योग मन्त्रालयले जरिवाना गर्छौँ के गर्छौँ त भनौँ, तर त्यो भन्नु पर्थ्यो कि यो चाहिँ तपाईँले यो अनैतिक काम हो, अर्काको ज्यान लिने काम गर्ने हो यो काम, तपाईँले कुनै पनि हालतमा नगर्नु, ज्यान मुद्दा लाग्ला नि भने हुन्थ्यो, उनीहरूलाई बट्टाइदिनु पर्यो नि त, घरमा अब लगेर कुखुराको मासु खानलाई ऊ छैन, तर कुखुराको मासु किनेर लैसकेपछि प्याक गरेर दिन्छन्, लगेर खोलेर त घरमा जले मासु बनाउने हो, मासु बनाउने कुकको हो घरको, फेरि त हातले समातेर कहिले काहीँ मासु पखाल्दा पनि हातले समातेर फेरि हाल्छ नि त त्यहाँ कुकरमा,
5: सरसफाइमा त्यहाँ पनि
4: त्यहाँबाट, अनि यदि चाहिँ उहाँले हातसात नधोइकन फेरि यता नाकतिर म फेरि छुनुभयो भने फेरि जाने सम्भावना भयो, त्यसो गर्दाखेरि अब यो अब
5: कतिपयले त नधोइकन स्वाद जान्छ भनेर नधोइकन पकाउने पनि
4: पकाउने गरेका पनि छन्, तर हातले त सुन्छ नि फेरि हातले एकचोटि नछुटे यो मासु चाहिँ हातले नछुटेकन यस्तो गराएर घोप्टो प्याकेट पारेर उसभित्र हालिदिन कि हातले सुन्छ दुई दुईचोटि चाहिँ अब चाहिँ होइन साबुन पानी लगाएर अथवा
5: त्यहाँ पनि
4: ह्यान्डवास लगाएर नधोयो भने चाहिँ रिस्क हुन्छ
5: भनेको जोखिम कहाँ कहाँ छ भनेर यहाँले भन्नुभयो होइन। हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा। हामीसँग हुनुहुन्छ यतिखेर स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी। डाक्टर साहब, जस्तो यहाँले जोखिमको कुरा गर्नुभयो होइन र को चाहिँ बढी जोखिममा छ भनेर पनि भन्नुभयो होइन। अब विशेष गरेर चाहिँ धेरै जसो मासु र अण्डा खाने कि नखाने भन्ने सवाल पनि छ यतिखेर होइन। मासु, कुखुराको मासु अथवा हाँसको मासु खाने कि नखाने त यो बेला
4: अनि यसो अब त्यो उमालेर तपाईँले अतकल्चर अथवा पहिलाको हाम्रो चाहिँ पोच भन्थे नि पोच, हामी नेवारी समुदायमा त्यो पोच खाने चलन धेरै थियो। उहिले हामी कहिले काहीँ गाउँ घरमा गयो भने टक्क एउटा प्लेटमा पोच अर्को हातमा चाहिँ चिया लिएर आउनुहुन्थ्यो होइन। त्यो पोच भने त भित्रसम्म त्यो बोइल नभएको हो, हाफ बोइल जस्तो हो, त्यस्तो चाहिँ खानु हुँदैन। अन्त पुरा बोइल गरेको, पुरा गराएको अथवा पुरा पाकेको मासु त्यो खाना लगाएका चाहिँ खाएर त्यो भाइरस जीवित हुँदैन। भाइरस जीवित नभएपछि त्यसबाट कुनै अनि चाहिँ संक्रमण हुने मान्छेलाई खतरा हुने हुँदैन। तर त्यही अब त्यो चाहिँ जसले फेरि अन्डा टिपेर भाँडामा हाल्नुभयो होइन बास्केटबाट अनि उहाँले चाहिँ हात धुनु भएन भने समस्या हुन्छ।
5: मजाले पकाएर खायो भने चाहिँ अब माछा मासु र अण्डा खानमा चाहिँ अहिले त्यति डराउनु पर्दैन, तर धेरैले चाहिँ यो पालि चाहिँ मासु र अण्डा खान चाहिँ छोडेका छन्। उहाँहरूलाई चाहिँ के
4: हल्ला चिर्ने काम सरकारको सरकारले गरेर त्यो चाहिँ पहिला पहिला अब चाहिँ त्यस्तो अनि चाहिँ प्रेस कन्फरेन्सै गरिन्थ्यो, त्यहाँ मासु लिएर बाँडिन्थ्यो अनि महानिर्देशकले सचिवले खाएको देखाउँथ्यो टिभीले अनि त्यहाँबाट अनि त्यहाँ यो गरेर खाएको केही रिस्क छैन भन्थे उनीहरूले। अनि अलिकति अनि ए हुँदै नरहन्छ भनेर एक घर दुई घर तिन घर चार घर गर्दा हुँदै खुल्दै जान्थ्यो। अहिले त्यस्तो गरे पनि देखिया होइन, त्यस्तो गरिदिएको भए अलिकति अब यो खतरा होइन, यो चाहिँ काँचै मात्रै खतरा हो भन्न सक्दिनु पर्थ्यो। त्यो नभनेको कारणले अलिकति समस्या लाग्छ।
5: अनि चाहिँ बजारमा बिक्री भइरहेका कुखुरा कुखुराजन्य पदार्थ चाहिँ सुरक्षित छन् भनेर चाहिँ सुनिश्चित कसरी गर्ने त?
4: त्यो एउटा अब अण्डाको त अब कुरा बेग्लै भइहाल्यो होइन, तर अब चाहिँ कुखुराको मासु त यदि चाहिँ कुखुराको यो चाहिँ जुन पसल मासु पसल सञ्चालन गर्नुभएको छ उहाँहरूले मर्न लागेको रोगी अनि चाहिँ यो चरापन्छी काटेको होइन भने होइन, यदि उहाँले चाहिँ एकदमै सत्यतामा आधारित अरूलाई हान नोक्सानी गर्ने कुनै अनि उहाँको इन्टेन्सन छ गरेर हान नोक्सानी गरेर पैसा कमाउने इन्टेन्सन नभएको मान्छेहरूले काटेको हो भने त त्यसले त अब कुनै अनि चाहिँ अनि खराबी नहुनु पर्यो पकाएर खानु पकाएपछि।
5: भनेपछि बर्ड फ्लू बारे फैलने अफवा गलत सूचनाले चाहिँ यो जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पार्दो रहेछ?
4: होइन यसमा त यस्तै हो नि, अब बर्ड फ्लू फैलियो अब यहाँ फैलियो भने अब एकजना अब त्यहाँ चाहिँ त्यसपछि चाहिँ मान्छेले भनिदिएपछि त्यो व्यापक रूपमा यहाँ मात्रै होइन विकसित देशहरूमा पनि उहाँहरूले चाहिँ यो मासु चाहिँ बहिष्कार गर्ने हुनुभएको छ। त्यस्तोको लागि चाहिँ सरकारले नै आफ्नो चाहिँ प्रयास गरेर यसलाई चाहिँ होइन यो सुरक्षित छ तपाईँहरूले खानुहोस् यो चाहिँ यसो यो तरिकाले खानुभयो भने केही हुँदैन भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ। तर त्यो चाहिँ अनि जहाँ पसलमा काटियो त्यो चाहिँ अनि चाहिँ स्वस्थ काटिएको भन्नेलाई कसरी इन्स्योर गर्ने त? यहाँ त हाम्रो यहाँ त चाहिँ अनि मासु चाहिँ अनि चाहिँ जाँच ऐन लागू भएको जिल्ला महानगरपालिका हो नि यता काठमाडौँको, त्यो भेटनरी डाक्टरले प्रमाणित नगरेको मासु यहाँ काट्नै पाइँदैन होइन। हाँस, बङ्गुर, कुखुरा, लौकाट होइन, खसी, राँगा केही पनि काट्नु पाइँदैन। तर अब के गर्यो भने त्यो कृषि मन्त्रालय पशुपक्षी मन्त्रालय मिलेर अहिलेसम्म त्यो चाहिँ लागू गरेन हेर्नुहोस्। अब अहिले त्यो मन्त्रालय नै खारेज भयो अब चाहिँ होइन, अब हाम्रो त खाद्य स्वच्छता भनेर स्वास्थ्य मन्त्रालयतिर हालिदिएको छ। भनेपछि स्वास्थ्य मन्त्रालयले साँच्चै भन्यो भने भ्यालीमा केही ठाउँमा सबै ठाउँमा सकिन्न भने कमसेकम नगरपालिकाको एक ठाउँमा पशु चाहिँ चाहिँ चिकित्सकले जाँच गरेर यो राखेका पशु पन्छीहरू यिनीहरूलाई मात्रै काट्ने गरेको हुँदा यो मासु चाहिँ अनि चाहिँ सुरक्षित छ भनेर चाहिँ अनि चाहिँ एउटा पसल त बनाइदिनु पर्यो।
5: भनेपछि मन्त्रालयहरू गाविदा त झन अब अन्यलता भयो र जसले गर्ने भनेर पहिला तयारीहरू प्लानिङहरू गरेको थियो त्यो समेत कार्यान्वयन भएन।
4: उहाँले गर्दै सक्नु भएन पनि किनभने गर्ने इन्ट्रेस्टै राख्नु भएन.
5: अब काठमाडौँ उपत्यका जस्तो ठाउँमा त भएन भने हामी देशभरिको के अनुमान
4: गाह्रो छ. यस्तो घर घरमा कुखुरा यो चाहिँ डोकोले ढाकेर आफ्नो चाहिँ त्यो बेडको सँगै होइन बेडको सँगै चाहिँ सुत्ने कोठाको सँगै अथवा कति कहीँ त वाङ्गै हुन्छ त्यही नजिकै भित्र चाहिँ एउटा दुईवटा डोका मुनि चाहिँ यो कुखुराहरू थुनेर राखेर रातभरि त्यहीँ राख्ने अनि बिहान भएपछि बाहिर ल्याउने गरिएको छ. त्यसैले यो त असुरक्षित प्र्याक्टिस हो.
5: गाउँघरमा त घर तपाईँले भने जस्तै त्यहीँ सुत्ने त्यहीँ कुखुरा पनि पालिरहेको
4: कसैको चाहिँ त्यही अब त्यो खाटमुनि नै अनि चाहिँ कुखुराहरू राखेको
5: भनेपछि त कुखुराबाट मान्छेमा सर्ने
4: सम्भावना त झन् धेरै हो. हाम्रो चाहिँ ग्रामीण भेगमा त झन् यो चाहिँ यस्तो सचेतना छँदै छैन.
5: भनेपछि अब मान्छेमा केही गरी बर्ड फ्लू सरिहाल्यो भने के कस्ता खालका लक्षणहरू चाहिँ देखा पर्न सक्छ के भन्नुहुन्छ यसमा चाहिँ?
4: यसमा त उच्च ज्वरो आउने, टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन्छ. र यो चाहिँ अनि चाहिँ यसको यो यसको जाँचो नभएको यसको राख्ने चाहिँ यसलाई चाहिँ आइसियूमा भर्ना गर्नुपर्छ. आइसियूको पनि अब स्पेसल सरुवा रोगको आइसियू हुनुपर्छ. त्यस्तो यहाँ पहिल्यै अब एकचोटि वर्ल्ड ब्याङ्कको सहायतामा चाहिँ के को अस्पतालमा बनाउन खोजेको त्यो बनाउन सकिएन. म डाइरेक्टर हुँदासम्म चाहिँ त्यो बनिराखेको थियो. अहिले बन्यो बनेन मलाई थाहा छैन. सायद आइसियू त बनेको अरे तर त्यो खालको आइसियू बन्यो कि बनेन. त्यो उच्च सरुवा रोग आइसियू हुने हुन्छ त्यसमा लगेर राख्नु उपचार गर्नुपर्ने हुन्छ. त्यहाँभित्र चाहिँ सास फेरेको अनि चाहिँ उसले चाहिँ नुहायो अथवा दिसा पिसाब गर्यो भने पनि त्यो बाहिर निक्लिँदाखेरि आइसियूबाट बाहिर निक्लिन्छ हावाबाट हावा पनि प्युरिफिकेसनबाट निक्लिन्छ. हावामा भएको भाइरस त्यो उसले त्यहाँको मेकानिजमले किल गर्छ अनि तल पनि दिशा यो लिक्विड वेस्टबाट जाने पनि सबै अनि चाहिँ किल गरेर मात्रै बाहिर आउँछ. त्यस्तो खालको आइसियू हुनुपर्छ. अब त्यस्तो आइसियूमा भर्ना गरेर राख्नुपर्छ. र त्यो उच्च सरुवा यो कति हो अब चाहिँ भने चाहिँ आइसियूमा उपचार गर्दा पनि यसको चाहिँ डेथ रेट 80% हुन्छ. त्यो धेरै खतरनाकको मान्छेमा फैलियो भने त
5: हामीसँग त्यस्तो खालको संयन्त्र पनि थियो तर अहिले चाहिँ प्रयोगमा भएको जस्तो
4: त्यो अब चाहिँ बनाउन धेरै समय लाग्यो निकै के कारणले त्यहाँ जहिले पनि समस्या भइरहेको थियो होइन. पहिला चाहिँ टिचिङ हस्पिटलमा जाने टिचिङ हस्पिटललाई पैसा दिने भने टिचिङ हस्पिटलले 2 वर्षसम्म चाहिँ राख्यो र त्यो चाहिँ हामीले सक्दैनौँ भन्ने कुरा गर्यो. फेरि टेकु अस्पतालमा राख्यो फेरि टेकु अस्पतालले पनि सक्दैनौँ भन्यो. फेरि अनि त्यहाँबाट अरे पछि फेरि हामी बनाउँछौँ भनेर चाहिँ टेकु अस्पतालले भन्यो. ल्याब पनि हाम्रो चाहिँ तेस्रो लेभलको ल्याब बायो सेफ्टी लेभल 3 ल्याब चाहिन्छ यसको जाँच गर्नलाई. अनि त्यो ल्याब पनि अनि एक चाका बनाइयो. फेरि स्वास्थ्य मन्त्रालयबाट पैसा अनि चाहिँ त्यो त्यहाँको रनिङ कस्ट अपरेटिङ कस्ट अलि उच्च थियो. त्यो अपरेटिङ कस्टको लागि चाहिँ अनि चाहिँ बजेट निकासा हुन नसक्दा त्यो चाहिँ अहिले चाहिँ त्यो ल्याब चाहिँ अब एक प्रकारले बिग्रिसकेको छ.
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका बारेमा हामी स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
6: क्लासिक टेकको 16th anniversary अफर जतिमा चाहियो त्यतिमा पाइयो. बजेट र प्याकेज तपाईँकै रोजाइको. अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ. क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो.
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
7: प्राविधिक शिक्षा आजको आवश्यकता.
8: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, क कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेसन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
7: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
8: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर।
7: फोन 01-5121-0000 97418-2096।
8: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। विशेष गरेर हामीले कस्ता खालका समस्याहरू जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पर्न सक्छ भनेर कुराकानी गर्यौं। विशेष गरेर हामी अलिकति नीतिगत कुराहरूमा पनि जोडौं होला। यो भाइरसले चाहिँ मानिसदेखि मानिसमा सर्ने के गरी क्षमता विकास गरिहाल्यो भने चाहिँ नेपालले कस्तो खालको तयारी चाहिँ गर्नु पर्थ्यो जुन चाहिँ पहिला गरिएको थियो अहिले चाहिँ अलिक सुस्त आयो?
2: त्यो अब त्यसमा त अब त्यसलाई दुई तीन किसिमले हेरिएको थियो पहिलाको हिसाबले। यसलाई यसमा चाहिँ खास अब दुईटा कम्पोनेन्ट, दुईटा मन्त्रालयको असाध्यै नजिकको चाहियो। एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भनेको छ, के कृषि पशुपन्छी भनेको छ। अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भन्छ। अनि हामी एकताका त अब म डाइरेक्टर हुनेसम्म चाहिँ नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीमा मिटिङ हुन्थ्यो, हरेक तिन तिन महिनामा हुन्थ्यो। त्यो मिटिङ हुँदाखेरि हाम्रो चाहिँ पशु स्वास्थ्य सेवा विभागबाट पनि त्यहाँको महानिर्देशक सहितको केही महाशाखा प्रमुखहरू आउनुहुन्थ्यो, ल्याबको प्रमुख आउनुहुन्थ्यो। हाम्रो पनि यतापट्टि ल्याबमा चाहिँ यो चाहिँ इन्फ्लुएन्जाको टेस्ट गर्ने गरेका थियो। हामीले चाहिँ दुवैले चाहिँ प्रेजेन्टेसनहरू गर्थ्यौं। अर्को यता वरुण भन्ने एउटा चाहिँ छुट्टै एउटा प्राइभेट त नभनौ एनजीओ ल्याब छ, वरुणले पनि अनि चाहिँ अलिकति डेन्जर ठाउँ भनेर चाहिँ परिभाषित गरेको, दुईटा पोखरा र पोखरा टुरिस्टको कारणले, अनि चाहिँ दोस्रो काठमाडौँ, तेस्रो चाहिँ चितवन। यो तीन ठाउँको चाहिँ स्याम्पलहरू कलेक्सन गरेर उसले चाहिँ अनि ल्याएर रिजल्टहरू दिन्थ्यो। यहाँ एचएनएन देखियो, यहाँ के अरे इन्फ्लुएन्जा ए देखियो, यहाँ इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने
1: गरेको
2: दिने गरेका थियो, प्रेजेन्टेसन गर्ने गरेका थियो हामीले चाहिँ, अनि चाहिँ त्यो चाहिँ गर्ने गरेका थियौँ। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले यस्तो यो संयन्त्र पनि अनि चाहिँ यो चाहिँ अब यो संयन्त्रले काम गर्नु पर्थ्यो र यसलाई अहिले चाहिँ नाम दिएको छ अमेरिकाले चाहिँ, अमेरिकाले वर्ल्ड ब्याङ्कले यसलाई चाहिँ सपोर्ट गरेका छन्। वन हेल्थ अनि चाहिँ कन्सेप्टमा जानुपर्छ भनौँ, दुईटा मन्त्रालय मिलेर पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ।
1: सँगसँगै काम गर्नुपर्छ भन्नुको अर्थ मन्त्रालय गाभ्ने चाहिँ होइन,
2: मन्त्रालय गाभ्ने होइन, एउटै प्रोग्राम बनाएर गरौं भन्ने।
1: हाम्रो त अहिले कहिले कहिले चाहिँ दुईटै मन्त्रालय मिलाउन भन्यो भने मन्त्रालय नै गाभ्ने चलन छ नि।
2: होइन, त्यस्तो चाहिँ हुँदैन। अब मन्त्रालय र अहिले त्यो पशु सेवा मन्त्रालय र स्वास्थ्य मन्त्रालय संसारमा धेरै जसो देशमा कतै पनि मैले अहिले सुनिया छैन। उहिले चाहिँ तयार छु, राणाकालमा चाहिँ हाम्रो गाई गोठहरू पशु अस्पताल स्वास्थ्य सेवा विभागको मार्फतमा थियो होइन, अब तपाईँलाई थाहा छैन होला। 1996-97 चाहिँ यो चाहिँ अनि चाहिँ स्वास्थ्य सेवा विभाग अन्तर्गत थियो, त्यसैले अब त्यो बेला हो। अब त्यसपछि चाहिँ अनि यो 7 सालपछि छुट्टी भएको हो। अब अहिले त्यो प्रचलन पनि छैन त्यसो, अब यो चाहिँ अनि पशु सेवाको पनि छुट्टै अब विशिष्ट एउटा विधाको रूपमा यो चाहिँ झन्झन झन्झन बलियो हुँदै गएको छ। त्यसैले त्यसको सम्भावना, त्यो गाभ्ने सम्भावना होइन, तर चाहिँ अनि चाहिँ के थियो भने यो एउटै कार्यक्रम बनाएर अनि चाहिँ दुईटा मन्त्रालयले अनि फेरि त्यो कार्यक्रममा आफ्नो कम्पोनेन्ट हुन्छ नि त, फेरि कार्यक्रमको एउटा हो त कार्यक्रमको, पशुमा चाहिँ अनि निगरानी गर्ने सर्वेलेन्स गर्ने भनेको त पशुले गर्नु पर्यो होइन, मान्छेमा गर्ने भने त फेरि स्वास्थ्यले गर्नु पर्यो, त्यसरी गर्ने भनेर खोजिया, त्यसरी गरेर एकीकृत रूपमा काम गरौं भन्नु पनि।
1: जस्तो स्वास्थ्य मन्त्रालयमा हरेक पटक नयाँ सरकार आएपछि कहिले जनसंख्या थपियो मन्त्रालय बनायो, कहिले खाद्य स्वच्छता भनेर
2: होइन, बीचमा त के आएको छैन, बिजुली तथा नहर मन्त्रालय होइन, बिजुली तथा नहर मन्त्रालय अनि स्वास्थ्य तथा स्थानीय स्वशासन मन्त्रालय र त्यो पहिलेदेखि नै यसमा चाहिँ धेरै ल्याउने छोड्ने धेरै गरेका छन्।
1: तर जुन आए पनि जसरी आए पनि जुन बीच समन्वय हुनुपर्ने त्यसमा चाहिँ चुक्न भएन
2: होइन, यो समन्वय भने त एकदमै कुरा हो। यसमा त्यो गरेपछि के हुन्थ्यो भने प्लानिङको एउटा प्लानिङको पाटाहरू चाहिँ छुट्टा छुट्टी जान्थ्यो। त्यसपछि अब अर्को टेस्ट गर्नुपर्नेमा पशुको राम्रो थियो पहिला, यता चाहिँ स्वास्थ्यमा चाहिँ यो ह्युमन हेल्थपट्टि चाहिँ यो यसको टेस्ट गर्ने प्रोसेस अलिक कमजोर थियो, बिचमा अलिकति राम्रो भएको थियो, अहिले फेरि कमजोर भयो कि जस्तो लाग्छ। पहिला जति टेस्टहरू चाहिँ त्यति भइरहेको छैन स्वास्थ्यमा, अनि त्यसपछि अब त्यसपछि मान्छे अब किन टेस्ट गर्ने पर्यो भने चाहिँ मान्छे शङ्का लाग्यो भने त टेस्ट गर्नु पर्यो नि त, भर्ना गर्नु पर्यो आइसियू, अनि आइसियू चाहियो, जनशक्ति तालिम दिनु पर्यो, तालिम दिन पनि पठाइयो, जनशक्तिको तालिम दिन दुई हप्ताको तिन तिन हप्ताको तालिम दिन ब्याङ्कक पठाइयो, ब्याङ्ककमा अलिक ठुलो यो चाहिँ बर्ड फ्लू फैलिएर धेरै मान्छेको मृत्यु भयो, पाँच सातजनाको भयो, उनीहरूको अनुभव बेसी भनेर त्यहाँ पठाइयो। तर अब के भयो भने अब ती मान्छे सबै रिटायर भइसक्यो होला नि, के होला नि, अब त्यो त सिस्टम त बनाइराख्नको लागि त मेहनत गर्नु पर्थ्यो, त्यो मेहनत भयो, त्यो चाहिँ
1: सिस्टम छ हस्तान्तरण गर्ने
2: भएन, प्लानै भएन,
1: प्लानै भयो,
2: प्लानै राम्रो भएन। अहिले त्यही एउटा बर्ड फ्लू अर्डर भनेर चाहिँ छ, मन्त्री परिषदले बर्ड फ्लू अर्डर भनेर चाहिँ त्यो चाहिँ बर्ड फ्लूबाट प्रभावित किसानहरूलाई अथवा त्यो उद्योगीहरूलाई कसरी चाहिँ अनि चाहिँ उनीहरूलाई उनीहरूको घाटामा अलिकति धेरथोर भए पनि क्षतिपूर्ति दिने भन्ने खालको योजना मात्रै थियो
1: त्यो, विशेष गरेर किसानहरू लक्षित कार्यक्रम मात्र भयो। जनस्वास्थ्यमा केही गरेर यो भयावह रूपमा देखियो भने के गर्ने भन्ने नीतिगत रूपमा त्यस्तो कार्य योजनाहरू चाहिँ देखिएको छैन।
2: पुरानो योजना अनुसार त त्यही हामीले आइसियू बनाउने, त्यसपछि त्यहाँबाट त्यो जाँच गर्ने ल्याबको स्थापना गर्ने होइन, जनशक्तिहरूलाई तालिम दिने, औषधि त्यो चाहिँ उपचारको व्यवस्थाहरू गर्ने, टामी फ्लू भन्ने ट्याब्लेट पनि लेखेर म सदासम्म चाहिँ करिब करिब 1,00,000 डोज जति चाहिँ हामीले चाहिँ ल्याएर राख्ने गरेका थियौँ, किनेर ल्याएर होइन। अब यो भने इमर्जेन्सी औषधि हो, अब यो चाहिँ चाहिएको बेला किन्ने नत्र नकिन्ने भन्ने हुँदैन, एउटा मान्छे पनि मर्नु हुँदैन कि औषधि नभएको भनेर किसिमले भनेर चाहिँ हामीले चाहिँ ल्याएर राखेका थियौँ। कत्रो कत्रो ठुल्ठुला मान्छेहरूलाई त्यो औषधि प्रयोग गरेर ज्यान जोगियो हेर्नुहोस् पहिला होइन, इन्फ्लुएन्जाबाट ज्यान त जोगियो, तर अब अहिले यी कुराहरू गरिएको छ कि छैन अब त्यो चाहिँ मैले चाहिँ
1: त्यो चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ देखिएको
2: छैन।
1: अब विशेष गरेर आर्थिक क्षतिका विषयमा चाहिँ सरकारले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गरेको देखियो। त्यो बाहेक चाहिँ अब यो संक्रमित क्षेत्र घोषणा गर्ने नियन्त्रणको लागि चाहिँ अन्तर्राष्ट्रिय मापदण्डहरू चाहिँ नेपालमा पालना गर्ने, यी चाहिँ कतिको प्रभावकारी रूपमा देखिन्छन् त?
2: एघार जिल्ला मध्ये काठमाडौँ भ्याली पुरै यो त राजधानी हो, हेर्नुहोस् यहाँ मान्छेको आवत जावत धेरै छ, आवत जावत धेरै छ, अन्तर्राष्ट्रिय यतिका फ्लाइटहरू आउँछन् यहाँ त। हामीले त यो त बर्ड फ्लूबाट अति प्रभावित क्षेत्र भनेर हामीले त एक प्रकारको यो चाहिँ अनि इमर्जेन्सी होइन एक प्रकारको चाहिँ यो पब्लिक हेल्थ इमर्जेन्सी अफ यो चाहिँ नेसनल कन्सर्न, इन्टरनेसनल होइन यो नेसनल कन्सर्न, यसलाई त हामीले चाहिँ त यो अहिलेको भन्दा धेरै गम्भीर रूप लिएर कानुन अब त्यसो गरेपछि त्यसमै इन्टरनेसनल नेसनल कन्सर्न अफ पब्लिक हेल्थ कन्सर्न अफ नेसनल यो आउटब्रेक जस्तो मानेर यसलाई चाहिँ यो काठमाडौँ भ्यालीमा एक प्रकारको इमर्जेन्सी लागू गर्नुपर्थ्यो। त्यो होइन, इमर्जेन्सी लागू गर्दा नकारात्मक कुरा पनि हुन्छ, तर सकारात्मक कुरा मान्छेले मास्क लगाएर हिँड्छन्, मान्छेमा चाहिँ सतर्कता हुन्छ, यो चाहिँ कुखुराको फार्मका मालिकहरू कसैलाई अहिलेसम्म थाहै छैन होला, उनीहरू पनि अलिकति सतर्क हुन थाल्थ्यो होला, वरिपरि केहीहरू चाहिँ इन्सेक्टिसाइडहरू छर्किने भाइरस एन्टिभाइरल टाइपको त्यहाँ चाहिँ अनि चाहिँ कम्पाउन्ड बाहिर भएका भाइरसहरू मार्ने पनि व्यवस्था गर्न सकिन्थ्यो होला, त्यो गर्नुपर्थ्यो नि।
1: के गर्नुपर्थ्यो यो बेला? जस्तो अब काठमाडौँ उपत्यकाका धेरैवटा पोल्ट्री फर्महरूमा चाहिँ यतिखेर कुखुराहरू नष्ट गरेको कुराहरू छ, कुखुरा चल्लाहरू नष्ट गरेको अहिलेसम्मको विवरणहरू हेर्ने हो भने पनि धेरै 3 महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन। यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला?
2: अहिले त मैले देख्दाखेरि त यो त यो हाम्रो चाहिँ संकटकाल लाउनु पर्थ्यो, स्वास्थ्य संकटकाल घोषणा गरेर अनि चाहिँ त्यसपछि अगाडि बढ्नु पर्थ्यो, त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन, फर्म मालिकहरूले यो चाहिँ पशु पक्षीको पाल्ने चाहिँ फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरामा जानकारी हुन्थ्यो, अनि त्यहाँबाट त्यो कृषि त्यो फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो, ए यो त झोक्राएको छ, झोक्राएको किन ल्यान लैस भन्थ्यो होला होइन, झोक्राएको अनि किन बिक्री गरेको, किन लान लागेको, ए यो त सबै यो त इन्फेक्सन भयो यो लान पाइँदैन पनि भन्थ्यो होला, यसको त धेरै फाइदा हुन्थ्यो नि। यो त अब अलिकति ढिला भइसक्यो,
1: स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो त त्यो यो घोषणा गरिसकेपछि?
2: अब यो हेर्दाखेरि त के हुन्छ भने अब यो त अब पशु स्वास्थ्य पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो, त्यसैले अब यो चाहिँ अनि के भयो भने चाहिँ अर्को यो चाहिँ अनि चाहिँ श्वास प्रश्वासजन्य रोग हो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल हामीले त यहाँ बाटामा हिँड्दाखेरि त्यो एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने, यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि। पिपी त बाटोमा लाएर हिँड्नु पर्दैन, यो चाहिँ फार्मभित्र होटेलभित्र कुखुराको फार्मभित्र मात्रैको कुरा हो। त्यसरी यस्तै यस्तो साधारण साधारण कुराहरूमा पनि मानव चेतना सचेतना बढेर जान्थ्यो है। तर अब त्यसो नगरिदिँदाखेरि मान्छे कुनै मान्छेमा सरेर अब त्यसपछि एउटा मान्छेमा सर्यो, फेरि त्यो मान्छेबाट अर्को मान्छेमा, अर्को मान्छे अर्को मान्छेमा गर्दाखेरि त त्यहाँबाट मानव के ह्युमन टु ह्युमन स्प्रिड हुन थाल्यो भने त ठुलो अनि चाहिँ समस्या हुन्छ। सुरु सुरुमा त धेरै मानिसहरूको मृत्यु भएपछि मात्रै अनि चाहिँ त्यसपछि अलि मानिसहरूले पचाउन थाल्छन्, अनि रेसिस्टेन्ट बढेर जान्छ र अलि मृत्यु दर कम हुँदै जान्छ।
1: भनेको अहिलेसम्म चाहिँ यो वर्ष एकजनालाई पनि त्यस्तो मान्छेमा सरेको छैन, त्यो कारणले गर्दाखेरि लापरवाही पनि भएका छन् त
2: त्यो हो नि। मान्छेमा नसरीसम्म चाहिँ अब चाहिँ स्वास्थ्य मन्त्रालय अनि चाहिँ भएन होइन, स्वास्थ्य मन्त्रालय चाहिँ धेरै अहिले चाहिँ त्यति इन्ट्रेस्ट लिएन जस्तो लाग्छ। मान्छेमा सरेको छैन किनभने मान्छेमा भएपछि मात्रै सर अनि हामी यसको बारेमा अनि चाहिँ अनि काम गरौँला भन्ने होला, त्यस्तो होइन। यो त प्रिभेन्सन हो, यसमा त क्युरेटिभको त खासै धेरै रोलै छैन। बर्ड फ्लूको इन्फ्लुएन्जाको भाइरस विरुद्ध काम गर्ने औषधि नै छैन खास भन्ने, त्यो टामी फ्लू भन्नेलाई चाहिँ अलिकति थोरै अनि चाहिँ त्यसलाई चाहिँ मान्यता दिएको छ, त्यो बाहेक त अरू त छन् छैन। त्यसो भए हुनाले हामी त्यो हामीले दिने भने अब मेन अनि चाहिँ प्राथमिकता भनेको हाम्रो चाहिँ सचेतनै हो, एजुकेसनै हो। एजुकेसनको पाटोमा जानको लागि पनि हामीले चाहिँ परिस्वास्थ्य यो चाहिँ संकटकाल लगाएको हो।
1: विशेष गरेर अहिले चाहिँ संघीय सरकारले चाहिँ के गर्नुपर्छ, सुझाव दिनुपर्दा संघीय सरकारले के काम गर्नुपर्थ्यो? यो
2: संघीय सरकारले त तीनटा काम गर्ने हो, तीन किसिमले गर्ने हो। जो स्थानीय निकायबाट स्थानीय सरकारबाट प्रभावकारी रूपले अगाडि बढाउन सकिने कामहरू, जस्तो कुखुरा फार्मको त्यो चाहिँ अनि कुखुरा फार्मको चाहिँ अनि सेफ्टीको कुराहरू, काम गर्ने मान्छेको सेफ्टीको कुराहरू, तालिम दिने कुराहरू उहाँले गर्नुपर्छ होइन, स्थानीय सरकारले गर्नुपर्छ। त्यहाँ चाहिँ अनि दैनिक गएर कुखुरा चाहिँ अनि चाहिँ अनुगमन पनि गर्नु पर्यो, कुखुरा बिरामी छन् कि छैनन्, कसरी बिक्री वितरण भइरहेको छ, यो कुराहरू हेर्नलाई पनि अनि त्यहाँ चाहिँ एउटा कुखुरा फार्ममा एकजना मान्छे गएर एकछिन बसेर हेर्ने, अर्कोमा जाने, दिनभरि गऱ्यो भने त 10-12 हेर्न सक्ला नि एउटा त। त्यसो भए हुनाले त्यस्तो खालको एउटा चाहिँ अनि चाहिँ मेकानिजम त्यहाँबाट गर्नुपर्थ्यो। दोस्रो चाहिँ अनि चाहिँ प्रदेश सरकार छ, प्रदेश सरकारले पनि आफ्नो केही भूमिकाहरू अनि जस्तो भेटनरी डाक्टरले नकाटेको फेरि नहेरेको जाँच नगरेको कुखुरा काट्न नपाइने भन्ने एउटा नियम लागू गर्न सक्थ्यो कि। यसरी चाहिँ अनि चाहिँ अनि अब यहाँ माथिकोले त कानुनको नीतिगत कुराहरू हो होइन, पैसा उपलब्ध गराउने कुराहरू हो, त्यो सबै चाहिँ अनि चाहिँ माथि स्वास्थ्य मन्त्रालयले हेर्नुपर्छ।
1: जस्तो अहिले यहाँले पनि भन्नुभयो कि हरेक क्षेत्रमा चाहिँ पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
2: पहिलेदेखि होइन, त्यो त त्यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गर्नु हुँदैन। त्यो बर्ड फ्लू अर्डर भनेको त त्यो मन्त्री परिषदले बनाएको अर्डर हो, त्यसमा अब कसैले अब चाहिँ अनि चाहिँ जाने जानी चाहिँ गलत काम गर्यो भने त्यसमा हामीले भन्न त अहिले एउटा नयाँ उसमा मुलुकी ऐनमा नयाँ एउटा उसमा धेरै चिज लेखेको छ, त्यसमा चाहिँ अनि चाहिँ लास्टमा ल्याएर जोडिया छ, अब यो चाहिँ अनि चाहिँ जान जानी रोग नसार्नु भनेर लेखेको छ, जान जानी रोग सारेमा 5,00,000 रुपियाँसम्म जरिवाना हुन सक्नेछ भनेर लेखेको छ होइन, मुलुकी ऐनको कुन चाहिँ दफा हो, एउटा दफा चाहिँ। तर त्यसमा 4-5 सेक्सन छ, यो गर्नुहुन्न, यो गर्नुहुन्न, यो गर्नुहुन्न भन्ने लेखेको छ। तर भए तापनि अनि त्यस्तो भएर मात्र भन्न मात्रै हुन्न, यो चाहिँ अरू चाहिँ वैज्ञानिक तथ्यगत हिसाब किताबले अनि यो बनाउनुपर्छ हरेक अनि चाहिँ पालिकाले न यो चाहिँ अनि बर्ड फ्लूको प्रिभेन्सन अनि यो प्रिभेन्सनको कार्यविधिहरू तयार गर्ने, योजनाहरू बनाउने होइन, यो कुराहरू गर्नुपर्छ भन्ने कुरा ऐनबाटै लेखियो भने मात्रै प्रभावकारी हुन्छ, नत्र हुँदैन। अमेरिकन एसोसिएसन, अमेरिकन बार एसोसिएसन छ, उसले भन्छ नो हेल्थ प्रोग्राम विदाउट पब्लिक हेल्थ, के अरे विदाउट पब्लिक हेल्थ ल, पब्लिक हेल्थ ल नबनाउने हो भने पब्लिक हेल्थ कार्यक्रमहरू कुनै पनि सफल हुँदैन, यो चाहिँ अनि चाहिँ बेकार हो भन्नु भन्दैन, भन्न सुरु गरेको छ अहिले। त्यही भनौँ संयुक्त राष्ट्र सङ्घले पनि स्वास्थ्यलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्छौ भने ऐनै चाहिन्छ, पब्लिक हेल्थ ल चाहिन्छ। त्यही हिसाबले पनि अनि हाम्रो पब्लिक हेल्थ पास गरिदिएर तलको त्यो गरेपछि उनीहरूले सोधिराख्नु पनि परेन, चिठी लेख्नु पनि परेन, केही पनि गर्नु परेन, ऐनमा जे लेखिदिएको छ खुरखुर काम गर्यो।
1: पालिकाले गर्ने कि संघले बनाउने त?
2: होइन, पालिकाले संघले ऐन बनाइदिएपछि पालिकाले आफ्नै अनुसार, के अरे प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चला सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
1: भनेपछि संघबाट एउटा हुनु पर्यो,
2: एउटा फ्रेमवर्क एक्ट एउटा आउनु पर्यो, त्यस अनुसार त्यसपछि उनीहरूले गरिहाल्छ।
1: भनेपछि यो कानून अभावले नै यसमा सुस्तता देखिएको हो त?
2: कानून अभावले गर्दाखेरि यति ठूलो यो आउटब्रेक भएको, नत्र यो त कति चार पाँचदेखि नै अलिअलि अलिअलि गरेर चलिरहेको छ नि, पाँचदेखि कतिदेखि त चलिरहेको छ।
1: विशेष गरेर हामीले सिक्नुपर्ने पाठ अलिकति भनौँ न, विगतका बर्ड फ्लू प्रकोपबाट चाहिँ नेपालले सिक्नुपर्ने पाठ चाहिँ
2: यसो हो। यो यो नेपालभित्र बर्ड फ्लू आउनमा त्यो बाहिरबाट ल्याउने चराहरू पनि उत्तिकै महत्वपूर्ण छन्। हाम्रो ओपन बोर्डर जस्तै छ, उत्तर पनि तिर पनि दक्षिणतिर पनि, अनि अब कुखुरा चाहिँ त्यो बाटो सिमानाबाट भित्र ल्याइहाल्छ नेपालभित्र, अन्डा पनि ल्याउँछ, त्यो पनि एउटा सोर्स हो बर्ड फ्लू। अर्को चाहिँ मैले भने अनि यो चाहिँ उखु जाडोमा बसाइसक्ने पन्छीहरू हो। त्यसैले अब यो सम्बन्धी एउटा चाहिँ स्पष्ट खालको हाम्रो चाहिँ अनि नीतिगत स्पष्टता हुनुपर्छ। हामीले अब त्यो बाहिरबाट चरा चाहिँ नल्याउने हो भने चाहिँ हामी आत्मनिर्भर भइसक्यो भने वी डोन्ट निड चिकन सिक्स भनेर भन्न सक्नु पर्यो नि त। त्यसो गर्दाखेरि यो चाहिँ ल्याउन पाइने छैन भने लेखिदिएपछि यहाँ कसैले पठाउनु पनि खोज्दैन। दोस्रो चाहिँ यही अब निगरानीको सिस्टम हुनु चाहिँ पर्छ। कहीँ मर्यो भने चाहिँ एउटा चरा मर्यो भने त्यसको चाहिँ पुरा मान्छे मरेको जस्तै, जसरी मान्छेलाई चाहिँ मर्यो भने चाहिँ मरेको व्यवसायी रूपमा मरेको मान्छे भेटियो भने कसैले मारेको यो भनेर इन्भेस्टिगेसन हुन्छ। त्यो किसिमले त्यो चरा किन मरेको भनेर चाहिँ इन्भेस्टिगेसन हुनु पर्थ्यो। कागहरू, कुखुरा भयो, हाँस भयो, त्यसपछि अनि चाहिँ हाम्रो परेवा पनि धेरै छन् यस्तो चराहरूको बारेमा अलिकति चाहिँ अनि ख्याल गर्नु पर्थ्यो।
1: जस्तो कतिपय ठाउँमा यो अहिले बर्ड फ्लू देखिएको पोल्ट्री फर्म होस् अथवा हाम्रो यहाँ नजिकै चिडियाखानामा पनि देखियो होइन, अब त्यो वरपर नै भएर जान पनि डराउँछन् मान्छेहरू, अब त्यो एरिया भएर बस्ने कि नबस्ने भन्नेहरू पनि छन्। उहाँहरूलाई चाहिँ सुझाव दिनु पर्दाखेरि के नागरिक त्यस्तो विधि सतर्क हुनु जरुरी छ?
2: होइन, अब उहाँहरूले त एउटा अब त्यो कम्पाउन्डमा साह्रै डराउनु हो भने मास्क लगाएर हिँड्नुहोस्, गग लाउनुहोस्, अनि त्यसपछि पन्जा लगाएर त्यहाँ कम्पाउन्ड सफा गर्ने ऊ गर्ने कामहरू गर्नु, भित्र त अब यो आउने सम्भावना भएन गरे कागहरू, त्यति गर्दाखेरि पुग्छ होला जस्तो लाग्छ। अब त्यो मास्क खोलेर बाहिर हुँदैन, नहिन्नुहोस् त्यहाँ वरिपरि अब काट्दै रहेछ।
1: यो चाहिँ त्यो भित्रै काम गर्ने कामदारको हिसाबले कुरा हाल्नुभयो,
2: होइन केही घर होइन घरकै परिवारकै मान्छेको हिसाबले परिवारका सदस्यहरूले नै अब ढोकाबाट बाहिर मूल ढोकाबाट बाहिर निक्लेर मास्क लाउनु पर्यो।
1: त्योभन्दा बाहेक छिमेकीहरूले त्यस्तो आतंकित हुनु,
2: त्यसरी आतंकित हुनुपर्ने त त्यो जरुरी छैन। एउटा काग अब कतै मर्न सक्छ, त्यो काग मरेको कारण पनि त स्पष्ट पारिदिनु पर्यो, त्यो काग किन मरेको हो भनेर चाहिँ, बर्ड फ्लू हो कि अरू कुनै विषाक्त खाना खाएर मरेको हो भन्ने पनि हुनु पर्यो नि।
1: भनेपछि यो जस्तो अब काग मरेको अब आफ्नो एरियाभित्र मरेको पशु पन्छीको त त्यो राम्ररी त्यसको भनौँ न त्यसलाई कसरी व्यवस्थापन गर्ने गरिन्छ, तर काग के गरी मर्यो, तीन चारवटै मर्यो त्यसरी कतै मरेको छ भने त्यसलाई खुल्ला ठाउँमा त्यतिकै छोडेको हुन्छ, त्यसले मानिसमा सर्ने सम्भावना,
2: त्यसलाई त खाल्डो खनेर काट्नुपर्छ कुनै कति फिटको खाल्डो हो मलाई चाहिँ एक्ज्याक्ट थाहा छैन, कमसेकम तीन चार फिट पाँच फिटको गहिरो खाल्डो खनेर त्यसलाई माटो पनि पुर्नुपर्छ।
1: भनेपछि समुदाय पनि अलिक सतर्क हुन्छ,
2: समुदाय पनि सतर्क हुनुपर्छ, त्यसरी फालिदिनु हुँदैन, अर्काको कम्पाउन्डतिर फालिदिने, बाटोमा फालिदिने गर्नु हुँदैन, त्यहीँ आफ्नै छेउमा वा त्यो कम्पाउन्डको छेउमा एउटा खाल्डो खनेर पुर्दियो भने आफूलाई पनि त्यो चाहिँ सजिलो हुन्छ अनि त्यसपछि अरूलाई पनि त्यसले चाहिँ कुनै हानि नोक्सानी गर्दैन।
1: भनेपछि यो बेला चाहिँ अब यहाँले सुझावै दिनु पर्दाखेरि चाहिँ आम नागरिकलाई नै भनौँ न, विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
2: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्मै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला। त्यहाँ चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट सम्बुट लगाउने, कमसेकम त्यो चाहिँ अनि मास्क लगाउने, अनि यो हाम्रो गग लगाउने, अनि त्यसपछि ग्लोभ्स मास्क ग्लोभ्स लाउने गर्नु होला, होइन पन्जा लाउने गर्नु। तर अब बिरामी जस्तो भयो भने त पिपी नै लाउनुपर्छ, यदि त्यो बिरामी देखिएको छ होइन, झोक्राएको छ, ऱ्याल काटिरहेको छ, खाएन दाना खाएन भने त्यसलाई अब चाहिँ बर्ड फ्लू भएको मानेर चाहिँ अनि चाहिँ अलिकति फुल सेफ्टीमा जानुपर्ने हुन्छ, पर्सनल सेफ्टीमा। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मासु चाहिँ यदि एकिन गरेर मात्रै खानु पर्यो, अब सकभर त भेटनरी डाक्टरले जाँच गरेको कानुन बमोजिम त्यो त छ, अब कानुन त मासुको त्यो चाहिँ मासु जाँच ऐन भनेर कति वर्ष भयो लाग्यो त्यो चाहिँ त्यो लागू गर्ला भनेर हामीले कति वर्षसम्म झकझकाएको झकझकाइ गऱ्यौँ कृषि विभागले, अनि त्यो मासु जाँच ऐन चाहिँ यही बेलामा पारेर लागू गर्नु पर्यो त्यो पासु जाँच। मलाई लाग्छ अरू जस्तै भेटनरी डाक्टर पनि बेरोजगार होला, उनीहरूले रोजगारी पनि पाउँथे, नभए उनीहरूको त पार्ट टाइम राखिदिए पनि हुन्छ कि, अब यो लगाएर अनि यसरी चाहिँ उसलाई चाहिँ त्यो चाहिँ अनि सर्टिफिकेट दिएर पठाऊ यो यति दिनभित्र यो चाहिँ ठिक छ भनेर भन्ने पनि गर्न सकिन्थ्यो होला।
1: यो चाहिँ जहाँ किसानहरू छ अथवा जहाँ पोल्ट्री फार्म छ त्यहीँ नै गएर जाँच
2: गरेर अथवा त्यहाँ आफ्नो फार्ममा ल्याइसकेपछि जाँच गरे पनि हुनुभयो, तर काट्नुभन्दा अगाडि भेटनरी डाक्टरको सर्टिफिकेट चाहिन्छ। विदेशतिर अनिवार्य छ, काट्नै पाउँदैन। त्यसपछि अब पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, त्यसले उहाँले अलिकति हाइजिन मेन्टेन गर्नु भएन भने उहाँले चाहिँ त्यो चाहिँ मासु चाहिँ भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुइटै हात चाहिँ मजासँग धुनु पर्यो साबुनले, साबुन पानीले धोएर अनि त्यसपछि चाहिँ मजाले त्यसलाई कन्टिन्यू गर्नु पर्यो। त्यसो गर्दाखेरि खास ठुलो ऊ हुँदैन। खाने मान्छेलाई त विशेष चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खास केही हुँदैन।
1: भनेपछि यो बेला चाहिँ सिटी लाएर अथवा बेसरी पकाएर मात्रै खाऊ, अरू प्रकारले चाहिँ कम
2: प्रकारले त्यो कचेला बनाउने अनि थोरै पाउने इभन मोमोमा पनि अनि खतरा हुन सक्छ, मोमो पुरा पाकेको हुँदैन जस्तो लाग्छ
1: यो बेला चाहिँ। यो चाहिँ विशेष गरेर खानेहरूले चाहिँ अप्नाउनु पर्ने सावधानी भयो, र अर्को चाहिँ अलिकति सावधानी जो चाहिँ पोल्ट्री फार्ममै काम गर्नुहुन्छ, जो चाहिँ ओसार पसारमा काम गर्नुहुन्छ, उहाँहरूले अप्नाउनु पर्ने सावधानी चाहिँ के हो?
2: अब त्यो अब अलपत्रै त्यस्तो उसमा राखेर होइन त्यो उसको पछाडि मोटरसाइकलको पछाडि ह्याङ गरेर ल्याइरहेका हुन्छ उनीहरूको त्यो सास चाहिँ मान्छेको त्यो मोटरसाइकलको नाकतिर गइरहेका छ, यस्तो गराएर ध्यान गरेका छ हात पनि। त्यसो गर्दाखेरि अब त्यो त्यसलाई बदल्नु पर्छ क्या, उहाँहरूले त्यो बदल्नु पर्यो त्यसलाई चाहिँ अब कसरी आफूतिर तिनीहरूको श्वास र्याल दिसा पिसाब नपर्ने गरी चाहिँ
1: काम गर्नुहुन्छ, उहाँहरूले अप्नाउनु पर्ने सावधानी चाहिँ के हो?
2: अब त्यो अब अलपत्रै त्यस्तो उसमा राखेर होइन त्यो उसको पछाडि

0: गर्नु पर्यो अथवा गाडी नै प्रयोग गर्नु त्यसमा लानु चाहिँ भएन. गाडीमा लाने अनि गाडी त सफा गर्नु मिल्छ, क्लोरिन हालेर क्लोरिनको झोलले सट्टै पखालिदियो भने भयो. त्यस्तो त्यो बानी पनि अहिले चाहिँ अनि यो चाहिँ अलि परिवर्तन गर्नुपर्ने देखिन्छ.
1: अब सरकारलाई नै सुझाव दिनु पर्दाखेरि यो बर्डफ्लू नियन्त्रण रोकथाम र भनौँ न प्रकोप महामारी नआओस् भन्नको लागि चाहिँ बुन्दागत रूपमा के सुझाव दिनुहुन्छ?
0: सरकारको त यो बर्ड फ्लू प्रिभेन्सन एण्ड कन्ट्रोल प्लान हुनुपर्छ कि होइन, कन्ट्रोल प्लान हुनुपर्छ. त्यसपछि त्यसमा एक ठोला, त्यसपछि अनि चाहिँ यो अब हाम्रो चाहिँ अनि यो हेल्थको अनि चाहिँ हेल्थले के काम गर्ने भन्ने कुराहरू होला, अनि त्यसपछि एनिमल हेल्थले के काम गर्ने भन्ने कुराहरू होला, अनि कोअर्डिनेसनको कुरा होला, सर्भेलेन्सको कुराहरू, जोइन्ट सर्भेलेन्स गर्ने कुराहरू होला होइन. अब कुखुरा फार्ममा बर्ड फ्लू फैलियो भने वरिको बस्तीमा के छ भने त पब्लिक हेल्थ जानु पर्यो नि त. पब्लिक हेल्थको डाक्टर सहितको टोली गएर, डाक्टर, पब्लिक हेल्थ अफिसर, ल्याबोरेटरी टेक्निसियनहरू गएर हेर्नु पर्यो नि त्यहाँ त मान्छेहरू बिरामी छन् कि छैनन् भने. अब ट्रिटमेन्ट गर्नु पर्यो भने कहाँ ट्रिटमेन्ट गर्ने, के गर्ने होइन, त्यो कुराहरू चाहिएला होइन. अब तालिम दिनुपर्ने भयो, अनि लजिस्टिक चाहियो, अब त्यसको औषधि चाहिएला, बर्ड फ्लूको ट्रिटमेन्टको औषधि चाहिएला होइन. अनि त्यसपछि अनि अरू यो पर्याप्त मात्रामा पिपिई नहुन सक्छ, पिपिईको ल्याएर हामीले चाहिँ सञ्चित गर्नु पर्यो होइन. मास्कहरूको छ, अनि मास्क पनि N95 मास्क हुन्छ, त्यसले पनि हुन्छ कि हुँदैन भने हान्नु अहिले फेरि होइन. यहाँ यो अर्डिनरी यो सर्जिकल मास्क मात्रैले होइन, N95 मास्क भन्ने छ. त्यस्तो कुराहरू छ, त्यो त एकछिन लाएर धेरै बेर त लाएर चाहिँ बस्न पनि सकिँदैन होइन. बिरामीलाई लगायो, बिरामीलाई अनि हेऱ्यो, अनि चाहिँ बाहिर निस्केपछि फेरि फालेर अर्डिनरी मास्क लगाउने हो. त्यसको एकताका चाहिँ $10 थियो हेर्नुहोस् एउटाको, अलि अलिकति घट्यो कि. त्यसैले अब यी कुराहरू चाहिँ हामीले चाहिँ अनि पहिलेदेखि चाहिँ स्टक पाइलिङ गर्नु पर्यो,
1: जस्तो ट्यामी फ्लू जस्तो औषधिहरू
0: पनि अनि चाहिँ त्यो त्यसको लागि युज हुने पार्टिकुलर औषधिहरू पनि हामीले ल्याएर राख्नु पर्छ.
1: डाक्टर साहब, धेरै महत्वपूर्ण विषयमा आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गर्यौं र स्टुडियोमै आएर यसबारेमा चाहिँ जानकारी गराइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई.
0: हस्, मेरो पनि धेरै धेरै धन्यवाद. आफूले जानेको कुराहरू राख्ने अवसर दिनुभयो.
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी. आज हामीले बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिकाका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बद्लिदो नेपालको आजको समय पनि सकिएको छ. प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी। तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।

0: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
1: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलइडी टिभी। Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9,999 ma. Ya 12 mahina samma ko net TV package sangai nishulka World Cup live subscription. Saathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
0: Shatru lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
3: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
4: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविसु, छिटो पनि सुरक्षित पनि।
6: थप जानकारी तथा बुकिङका लागि
7: 0942-3588-98 0942-3588

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू। आईसीयू शैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएन। र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। नेपाल खबरमा अब पूरा खबर। देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेशन एएनपीआर प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गर्दै आएको छ। यस्तै एएनपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र नभई चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि अस्ति असार 20 गतेसम्म एएनपीआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कार्यवाही गरिएको छ। यस्तै यही अवधिमा सीसीटीभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ। भरतपुर अस्पतालले सघन उपचार कक्ष आईसीयूमा सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड विद्युतीय सूचना पार्टी मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्था अनुसार आईसीयू शैया उपलब्ध भएपछि सम्बन्धित बिरामी वा उसका आफन्तलाई मोबाइल फोन मार्फत सन्देश एसएमएस पठाई जानकारी समेत गराइनेछ। अस्पतालमा आईसीयू शैया प्राय खाली नहुने भएकाले बिरामी आईसीयू सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आईसीयू जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थ समितिको हिजोको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड़ दिएका हुन्। पूर्व गवर्नर दिवेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खसखदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। यस्तै पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आउँदो साउन 3 गतेसम्मका लागि थप गरेको छ। कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण गरी अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि अस्ति 20 गतेसम्म तोकिएको थियो। वर्षायामका कारण वड़ा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वड़ा तहसम्म पर्याप्त सूचना प्रवाहको काम भइरहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दीवास आसपासका क्षेत्रमा केही वर्ष यता सर्पदंशको उपचार लिनेको संख्या घटेको छ। बर्दीवास 3 गौरी डाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा पछिल्ला 4 वर्ष यता उपचार लिनेको संख्या घटेको तथ्याङ्कले देखाएको छ। 2071 साउन 31 गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष 79-80 यता उपचार लिनेको संख्या निकै कम भएको हो। अमेरिकाले विभिन्न देशहरूलाई इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुन कूटनीतिक दबाव दिएको इरानी संचार माध्यमहरूले जनाएका छन्। योसँगै कम्तीमा 13 देशले आफ्नो सहभागिता रद्द गरेका वा प्रतिनिधिमण्डलको स्तर घटाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाले समारोह अघि विदेशी सरकारहरूलाई सहभागी नहुन आग्रह गरेको टाइम्स अफ इण्डियाले लेखेको छ। रिपोर्ट अनुसार विदेश मन्त्री मार्को रुबियोले अमेरिकी दूतावासहरूलाई यसबारे गोप्य निर्देशन दिनुभएको हो। 3 पूर्वी युरोपेली, 5 अफ्रिकी, 2 खाड़ी क्षेत्रका अरब र 2 प्रमुख पूर्वी एसियाली देश सहित कम्तीमा 13 देशले दबावपछि आफ्नो सहभागिता फिर्ता लिएको र प्रतिनिधिको स्तर घटाएको दावी गरिएको छ। अब खेल खबर। मेक्सिकोलाई पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा केही बेर अघि सम्पन्न खेलमा मेक्सिको पहिलो पटक पराजित भएको छ। इंग्ल्याण्डका लागि जुड बेलिङघमले 2 र ह्यारी केनले 1 गरेका छन्। मेक्सिकोका जुलियन क्युनेसले गोल फर्काएका थिए। यसँगै विश्वकपमा केनले 6 गरेका छन्। इंग्ल्याण्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे यसैकि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। यसैबीच ब्राजिलका स्टार फरवार्ड नेइमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सन् 2026 फिफा विश्वकपको अन्तिम 16 नर्वेसँग 2-1 अन्तरले पराजित भएर ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि 34 वर्षीय नेइमारले राष्ट्रिय टोलीसँगको आफ्नो 16 वर्ष लामो यात्राको अन्त्य भएको बताएका हुन्। नेइमारले सन् 2010 अमेरिकासँगको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। त्यसो त उनले राष्ट्रिय टोलीका लागि 130 खेल खेल्दै 80 गोल गरेका छन्। यद्यपि विश्वकप उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजकै ठाउँमा ठूलो वर्षाको सम्भावना, पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू, आईसीयू सैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएनन्। र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश, ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust.
6: BBC News. Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: 9841 29 81, वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। सामाखुसी नदी खण्डमा पर्खाल भत्किएपछि 8 घर जोखिममा परेकाले काठमाडौँ महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम कार्य गरेको छ। शनिबार राति परेको पानीका कारण आएको भेलले सामाखुसी खोलामा क्षति पुर्याएर बस्ती जोखिममा परेपछि नगर प्रहरी बलले हिजो जोखिमयुक्त बनाउने काम गरेको हो। बहाव क्षेत्रको क्षमता कमजोर भएको र वर्खाको पानीले प्लास्टिक बालुवा माटो बगाएर ल्याउने भएकाले डुबान देखिएको नगर प्रहरी नायब उपरीक्षक लीलाराज गाछाले बताउनु भएको छ। कलबटबाट आएको वेग गतिको पानीले खोलाको पर्खाल भत्काएको हो। भत्किएको ठाउँलाई तत्काल नबनाए 8 घर जोखिममा पर्ने भएकाले बालुवा भरिएका झण्डै 200 बोरा चाङ लगाएर जोखिम घटाएको उहाँले बताउनुभयो। यो कार्यमा नगर प्रहरी बलसँगै ढल मंगाल सफाई केन्द्र जनशक्ति समेत परिचालन गरिएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले कर्मानास खोलामा जडान गरिएको बाढ़ी पूर्वानुमान प्रणालीको स्थलगत निरीक्षण गर्नुभएको छ। महालक्ष्मी नगरपालिकामा संचालनमा ल्याएको अत्याधुनिक प्रविधिबाट प्रत्येक मिनट र प्रत्येक घण्टा तथा दैनिक प्रतिवेदनलाई प्रत्यक्ष रूपमा हेर्न सकिनेछ। कर्मानास खोलाको पानीको सतह तथा वहावलाई वास्तविक समयमा निरन्तर निगरानी गर्न प्रविधि जडान गरिएको हो। यसबाट खोलाको पानीको सतह बढ़दै जाँदा सेन्सर मार्फत स्वत मापन तथा निगरानी हुने नगरपालिकाले जनाएको छ। कमल राष्ट्रिय सुकर्म पुरस्कार 2082 पाल्पाका शिक्षाविद समाजसेवी गणितज्ञ दिलबहादुर साक्यलाई प्रदान गरिएको छ। कमलराज रेग्मीका नाममा स्थापित यो पुरस्कारबाट साक्यलाई 51,000 नगद दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको हो। पाल्पाको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका संरक्षण वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले यो पुरस्कार स्थापना गर्नुभएको हो। यस वर्षको डायमण्ड शमशेर राणा साहित्यिक पुरस्कार सम्मान तीनजना श्रेष्ठलाई प्रदान गरिएको छ। उपन्यासकार डायमण्ड शमशेर राणाको 109 जन्म जयन्तीका अवसरमा डायमण्ड शमशेर राणा साहित्यिक प्रतिष्ठानले राणाका विषयमा विद्यावारिधी गर्नुभएका डाक्टर टीकाराम पोखरेल, उहाँका विषयमा डायमण्ड श्री महाकाव्य लेख्नुभएका डाक्टर माधव योगी र राणाका विषयमा खोज अनुसन्धान गर्नुभएका उप प्राध्यापक डाक्टर विष्णु नेउपानेलाई पुरस्कृत गरिएको हो। र काठमाडौँमा तीन दिने फोटो पत्रकारिता तालिम हिजो सकिएको छ। यही असार 19 21 गतेसम्म काठमाडौँको द ब्रिटिश कलेज थापाथालीमा सञ्चालन गरिएको तालिममा देशका विभिन्न संचार माध्यममा कार्यरत फोटो पत्रकार पत्रकार तथा फोटोग्राफी क्षेत्रका 60 जनाको सहभागिता रहेको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय फोटो पत्रकार समूह नेपालले सूचना तथा संचार मन्त्रालयको सहयोगमा आयोजना गरेको तालिममा फोटो पत्रकारिताको नैतिकता उत्तरदायित्व तथा आधुनिक डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी गराइएको हो। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। सामासिक खोसी खोला किनारको पर्खाल भत्किँदा 8 घर जोखिममा, महानगरपालिकाको प्रतिकार्य रोकथामका लागि खटियो। र ललितपुरको कर्मनाश खोलामा बाढ़ी पूर्व सूचना प्रणालीको जडान। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुअघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
5: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
7: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
3: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटी घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वीर्य परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227,
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918,
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
5: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
5: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
4: सिटी डायग्नोस्टिक सेन्टर CDC।
5: हाम्रा सेवाहरू
4: होल बडी चेकअप,
5: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
4: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
5: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
4: ग्यास्ट्रिकको परीक्षण,
5: मधुपनको परीक्षण,
4: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
5: रगत, भुइँया एवं दिशा पिसाब परीक्षण।
4: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
5: सम्पर्क स्थान
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
5: सम्पर्क फोन नम्बर 0674220227, 0674220227, मोबाइल नम्बर 98511918918।
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: लाग्छ तिमी संसारकी सबैभन्दा राम्री छौ, सानी समाज स्वार्थी छ, रूप र धनको पछाडि लाग्ने धेरै छन्, यहाँ झुटो माया देखाएर स्वार्थ लुट्ने पनि भेटिन्छन्, सही बाटोमा हिँड्नु पर्छ, आफ्नो अर्का बेलैमा चिन्नु पर्छ।
1: नेपाली गीत संगीतका अनुरागीहरूका लागि मिलन फिल्म्स प्राली सगौरा प्रस्तुत गर्दछ एलिसा तिमल सिन्हाको सन्देशमूलक लोकदोहोरी गीत सही बाटोमा हिँड्नु पर्छ।

0: वरिष्ठ संगीतकार राजकुमार बगरको मनसुने लय सृजना अनि एलिसा तिमलसिन्हाको उत्कृष्ट शब्द सृजना भित्र हुमन अधिकारी र एलिसा तिमलसिन्हाको सुमधुर आवाज अब बजारमा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

तिम्रो लागि मुटु भरि मेरो प्यार छ, डोन्ट वरी बेबी आजको सरकार छ, मारा मार छ तेरो लागि, त्यता तेरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी, डोन्ट बी पुलिस, परि परि नजरकोमा हेर।

0: मेरी माया तिमलाई कति पाइन्छ तिमी हिँड्ने पिक्चर दिन्छु तिमी हिँड्ने पिक्चर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी म नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठाउँ कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो गुस्सा रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918।
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
7: विशेषताहरू,
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
8: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के तपाईँलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बोडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674220272, 0674220272, मोबाइल नम्बर 98511918918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानु गोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, तोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220272, 0674220272,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918918।
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठरोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511918918।
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
5: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ। संसदप्रति उत्तरदायी हुन प्रधानमन्त्रीलाई प्रतिपक्षीय दलका नेता आङ देम्बेको सुझाव।
0: आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको श्रम मन्त्रीको भनाई। बाढ़ीका कारण अवरूद्ध रहेको बेपी राजमार्गको काभ्रे खण्ड सुचारू।
1: काठमाण्डुको गंगोबु स्थितमा मानव बेचबिखन र लागु औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू। ललितपुरमा महिलाप्रति अश्लील हरकत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ।
0: रूसद्वारा युक्रेनमा भीषण हमला, कम्तीमा 8 जनाको मृत्यु, 34 जना घाइते।
1: र एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुँदै 155 खेलाड़ी सहभागी हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो।
1: प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई सामाजिक सञ्जाललाई भाइरल हुने बाटो त्यागेर संसदप्रति उत्तरदायी हुन सुझाव दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर आङ देम्बेले सामाजिक सञ्जाल मार्फत लोकप्रिय हुने नाममा भ्रमपूर्ण जिन्दगी कटाउन उचित नहुनेतर्फ पनि प्रधानमन्त्री शाहलाई सचेत गराउनु भएको हो। त्यति मात्र होइन, उहाँले प्रधानमन्त्री लोकतान्त्रिक बाटोबाट आए पनि मस्तिष्क उत्तर कोरियाली नेताको जस्तो देखिएको टिप्पणी गर्नुभयो। सरकारले 100 दिन पूरा गरेको सन्दर्भमा आफ्नो धारणा राख्ने क्रममा उहाँले धुरीमा चढ़ेपछि सिंढी भूल्नु हुँदैन लोकोक्तिलाई स्मरण गराउनु भएको थियो। प्रधानमन्त्री शाहतर्फ लक्षित गर्दै आङ देम्बेले देश कालो चस्मा, कालो कोट र कालो प्यान्ट लगाएर कालै गाड़ीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी समेत गर्नुभयो। सुकुम्बासीहरूको उठीपास लगाएको तर्फ संकेत गर्दै उहाँले कोही पनि नागरिकको बसोबास कानूनी हुन सक्ने तर कुनै नागरिकको जन्म गैर कानूनी हुन नसक्ने बताउनुभयो। व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रय स्थलमा राख्ने तर पछि रातारात धपाउने कुरा राम्रो नभएको बताउनुभयो। राष्ट्रपाको महाधिवेशनमा नेकपा एमालेका नेता युवराज केवालीले ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने बताएपछि प्रधानमन्त्री बालेनले हाइवे एक्सप्रेस चलाएको जवाफ दिनुभएको थियो। त्यही शब्दमा आङ देम्बेले फेरि सम्झाउनु भएको छ।
3: म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्नु बडो गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईँले भाइरल हुने बाटो अब त्याग्नुपर्छ। भुलिदिनुहोस्, तपाईँ देशको प्रधानमन्त्री भइसक्नु भयो। अब प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढंगले ड्राइभ गर्नुहोस्, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नु। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। आजको राष्ट्रिय सभाको विनियोजन विधेयकको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै वहाँले सरकारको ध्यान नेपालमा नै मर्यादित रोजगारी सृजना गर्नमा केन्द्रित रहेको बताउनु भएको हो। यसका लागि श्रम क्षेत्रको नियमन र रोजगार प्रवर्धनका कार्यक्रमलाई तीव्र बनाएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार श्रम रोजगार मर्यादित काम र श्रमिक सुरक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न श्रम निरीक्षणलाई रणनीतिक प्राथमिकता दिइएको छ। पछिल्लो 100 दिनमा 1321 प्रतिष्ठानमा श्रम निरीक्षण सम्पन्न गरिएको छ। श्रमिकका उजुरी निवेदन तथा निरीक्षणका क्रममा श्रम शोषण सम्बन्धी कार्यवाहीबाट जरिवाना र सहमति बापत 4,40,96,205 रूपियाँ असूल गरिएको छ। श्रम निरीक्षणको दर 60% वृद्धि भएको पनि उहाँले बताउनुभयो।
1: बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड सुचारू भएको छ। रोशी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको थियो। खोलामा पानीको सतह पनि कम भएपछि सड़क सुचारू भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक विष्टले काठमाडौँतर्फ र पूर्वतर्फको रात्रिकालीन सेवा भने रोकिएको जानकारी दिनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: यो हो हाँ संचार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। काठमाडौँको गंगोबू स्थित नयाँ बस पार्कमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रमको शुरू गरिएको छ। प्रहरी प्रभाग नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गंगोबूले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागू औषध दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरिएको हो।
2: ललितपुरमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील हरकत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका दुई इमाडोल स्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा 55 वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन्। भैतडीको पाटन नगरपालिका साथ स्थायी घर भएका भट्ट हाल ललितपुरको इमाडोलमा बस्दै आएका छन्। उनी सिंहदरबार स्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। पीड़ित महिलाले भट्टको हरकतको भिडियो खिची सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेपछि घटना बाहिर आएको थियो। भिडियो सार्वजनिक भए लगत्तै प्रहरी विरूद्ध साध्दो बाटोको टोलीले अनुसन्धान अघि बढ़ाउँदै भट्टलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका भट्टलाई प्रहरी विरूद्ध साध्दो बाटोको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।
3: पूर्वी नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ महिला व्यवसायीले अभियान शुरू गरेको जनाएका छन्। नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसाय सञ्जालले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले कोशी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवर्धनात्मक भ्रमण तथा अन्तर्क्रिया गरेको छ। महिला व्यवसायीहरूले यही असार 18 देखि 21 गतेसम्म पूर्वी नेपालको विभिन्न गन्तव्यको भ्रमण गरेका थिए। पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय स्थलको अवलोकन गर्दै स्थानीय सरकार भएका व्यक्ति तथा समुदायसँग छलफल गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
2: कालीकोटमा आजदेखि विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको छ। विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको जनाइएको छ। जिल्ला कृषि विकास कार्यालय कालीकोटको सक्रियतामा स्थानीय कृषकको खेतबारीसम्म पुगेर बजार अनुगमनलाई तीव्र पार्दै विषादी जोखिम न्यूनीकरण अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाइएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। टर्कीमा हुने नेटो शिखर सम्मेलनको पूर्व सन्ध्यामा रूसले युक्रेनको किएव क्षेत्रमा भीषण हमला गरेको छ। रूसले आज गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 34 जना घाइते भएका छन्। राजधानी किएव र आसपासका क्षेत्रमा एक साताभित्र भएको यो दोस्रो ठूलो आक्रमणले युद्ध थप उग्र बन्दै गएको संकेत दिएको छ। किएव क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाका चेनकोका अनुसार आक्रमणबाट 4 आवासीय भवनमा आग लागि भएको छ। बुचा जिल्लामा 7 जनाको र राजधानी क्षेत्रमा 1 जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो। आज बिहान हवाई हमलाको चेतावनीपछि राजधानीमा लगातार 10 भन्दा बढ़ी विस्फोट सुनिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच भोलि टर्कीको अंकरामा शुरू हुने नेटो शिखर सम्मेलनका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की बीच युद्धबारे छलफल हुने अपेक्षा गरिएको छ। त्यसपछि ट्रम्पले शान्ति प्रयासलाई पुनर्जीवित गर्ने उद्देश्यले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि वार्ता गर्ने योजना रहेको व्हाइट हाउसले जनाएको छ। यता युक्रेनले पनि पछिल्ला हप्ताहरूमा रूसभित्रका ऊर्जा पूर्वाधारमा आक्रमणलाई तीव्र बनाएको छ।
2: अब खेल समाचार। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको अक्सन आज हुँदैछ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुन लागेको हो। अक्सनका लागि 347 खेलाड़ीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा भने 155 खेलाड़ी अटाएका छन्। अक्सनका लागि सहभागी 8 टोलीले 52 खेलाड़ीलाई रिटेन गरिसकेका छन्। क्यानले यसपटक अक्सनबाट हरेक टोलीले थप 2 खेलाड़ी खरिद गर्न पाउने नियम बनाएको कारण जम्मा 52 जना खेलाड़ी विभिन्न टोलीमा अनुबन्ध हुन पाउनेछन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सांसदहरूले उठाएका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ, संसदप्रति उत्तरदायी हुन प्रधानमन्त्रीलाई प्रतिपक्ष दलका नेता आङ देमबेको सुझाव,
2: आन्तरिक रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखिएको श्रम मन्त्रीको भनाई, भाडीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड सुचारू,
3: काठमाण्डुको गोङगोबु स्थितमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू, ललितपुरमा महिलाप्रति अश्लील हरकत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ,
2: रूसद्वारा युक्रेनमा भीषण हमला, कम्तीमा 8 जनाको मृत्यु, 34 जना घाइते,
3: र एनपीएलको तेस्रो संस्करणका लागि आज अक्सन हुँदै 155 खेलाड़ी सहभागी हुने।
2: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ झैं लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि।

0: सुन त
1: हुन्छ
0: गाडी भइहाल्यो।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: शुभ प्रभात
2: बस। आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 6 बज्यो।

0: मन्त्रालयगत बजेट शीर्षकको छलफल गरि देश वार हालसम्म 32% धान रोपाई सकियो। आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने सम्भावना।
1: बैतडीमा घर भत्किँदा एकै परिवारका 3 जना घाइते। नवलप्रासी पश्चिमको एक गाउँपालिकाका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
0: प्रशान्त महासागरमा चीनद्वारा क्षेपास्त्र परीक्षण। रूससँग मिलेर सैनिक अभ्यास पनि शुरू, जापानको आपत्ति।
1: र एनपीएलको तेस्रो संस्करणका लागि अक्सन जारी।

0: ढुक्क होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धि प्रोटोकल नम्बर 29 र 81 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। युवा श्रम रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सांसदहरूले धारणा राखेपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। यस्तै राष्ट्रिय सभाको बैठकमा आज 8 मन्त्रालयगत बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिएका छन्। त्यस क्रममा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनले युवालाई नवपरिवर्तन मार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताउनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले सरकारले सगरमाथामा बढ़दो आरोहीको चाप नियन्त्रण गर्न नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब भोलि राष्ट्रपति उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय सहित 8 बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाब दिने तयारी छ। भोलि नै बजेटमाथिको छलफल सकेर प्रतिनिधि सभामा फिर्ता गर्ने राष्ट्रिय सभाको तयारी छ।
4: नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आफ्नो कार्यालय स्थापना गरेको छ। समूहको नेतृत्व गरिरहेका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाश मान सिंह, विमलेन्द्र निधि, कृष्ण प्रसाद सेटौला लगायत नेताहरूको सहभागिता रहेको थियो। उद्घाटन अघि नेताहरूबीच समसामयिक विषयमा छलफल समेत भएको थियो। छलफलका क्रममा खड्काले इतर समूहको अवस्थाबारे ब्रिफिङ गर्दै आफूहरू हाल शेखर कोइराला सहित 111 रहेको र केन्द्रीय कार्य समितिमा 111 समायोजन गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो। खड्काका अनुसार कांग्रेस उपसभापति विश्व प्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भएको जानकारी गराउनु भएको थियो। तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उहाँले बताउनुभयो। खड्काले अब भोलिदेखि 2-3 दिनसम्म नियमित छलफल गरिने बताउनुभयो।
3: देशभर हालसम्म 32% रोपाई सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार धान रोपाई हुने कुल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये 31.38% जमीनमा रोपाई सकिएको हो। आजसम्म 4,43,595.09 हेक्टरमा रोपाई भइसकेको छ। गत वर्ष यही अवधिमा 45% क्षेत्रफलमा रोपाई भइसकेको थियो। सुदूरपश्चिम प्रदेशमा 57.9% अर्थात 89,742 हेक्टरमा रोपाई भइसकेको छ। गत वर्ष सुक्खाग्रस्त घोषणा गरिएको मधेसमा यस वर्ष झन रोपाईको गति कम भएको छ। गएको वर्षमा असार 22 25% धान रोपाई सकिएको मधेसमा यस सिजनमा हालसम्म 15.6% जमीनमा मात्र रोपाई भएको छ। विभागका अनुसार कोशी प्रदेशमा 31.5%, बागमतीमा 33.2% र गण्डकी प्रदेशमा 41, लुम्बिनीमा 37.3 र कर्णाली प्रदेशमा 40.5% जमीनमा रोपाई सकिएको छ।
4: मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। अहिले काठमाडौँ उपत्यकासहित केही स्थानमा वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा आज राति तथा भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी को समेत जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई पर्याप्त मात्रामा स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। शिक्षित महिलामा चेतना स्तर उच्च भए पनि विशेष गरी शहरी क्षेत्रका शिक्षित महिलाहरूले नै आफ्ना नवजात शिशुलाई पूर्ण रूपमा स्तनपान नगराएपछि स्तनपानको दर घट्दै गएको अध्ययन प्रतिवेदनले देखाएको हो। खोटाङ जिल्ला स्वास्थ्य कार्यालयले आज दिक्तेलमा गरेको क्रियाशील पत्रकार संघको अन्तर्क्रियामा तथ्याङ्क प्रस्तुत अनुसार 61% आधारभूत शिक्षा प्राप्त गरेका र 53% माध्यमिक शिक्षा प्राप्त गरेका आमाले आफ्ना नवजात शिशुलाई पर्याप्त स्तनपान नगराएको पाइएको छ। उच्च शिक्षा हासिल गरेका 49% आमाले आफ्ना शिशुका लागि दूधदानी प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो। कोशी प्रदेशमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिला 47% रहेको पाइएको छ। शिशु जन्मिएको 6 महिनासम्म पुग्दा पूर्ण स्तनपान गराउने महिला भने 53% मात्र रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बैतडीमा घर भत्किँदा एकै परिवारका 3 जना घाइते भएका छन्। आज बिहान स्थानीय मेलौली नगरपालिका एक सिराङका सुने पार्कीको घर भत्किँदा 3 जना घाइते भएका हुन्। घाइते हुनेमा पार्कीकी 18 वर्षीय छोरी मनिषा, 13 वर्षीय चाँदनी र 8 महिनाकी गर्भवती समेत रहेकी 22 वर्षीय बुहारी प्रिया पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता भुवन प्रसाद तिमिल सेनाले जानकारी दिनुभयो। घाइतेमध्ये प्रियाको अवस्था केही गम्भीर रहेको र अर्को सामान्य रहेको बताउनुभयो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेको उद्धार गरी उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको पनि प्रहरीले जनाएको छ।
3: नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनी विरूद्ध आरोप पत्र दायर गरिएको जनाएको हो। अध्यक्ष गुप्ताले पदीय मर्यादा विपरीत कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ। पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिमा उनले 3,45,69,167.84 रूपियाँ अवैध आमदानी गरेको पाइएको छ।
4: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेंज नेप्से परिसूचक 26 अंकले घटेको छ। आजको कारोबारपछि नेप्से परिसूचक 26 अंकले घटेर 2627 बिन्दुमा झरेको हो। परिसूचक घट्दा पनि 34 कम्पनीको शेयर मूल्य बढ़ेको छ, 239 कम्पनीको शेयर मूल्य घटेको छ भने 4 कम्पनीको शेयर मूल्य स्थिर रहयो। आज 3,55,79,81,000 रूपियाँको शेयर किनबेच भएको छ। आज समूहगत सूचकतर्फ 13 वटै समूह घटेका छन्।
3: अब अन्तर्राष्ट्रिय समाचार। चीनले प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि भएको छ। परीक्षण अघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापान सहितका देशहरूको चिन्ता बढ़ाएको छ। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिबारे नयाँ बहस पनि शुरू भएको छ। चीनी नौसेनाका प्रवक्ता वाङ सुमेङका अनुसार स्थानीय समय अनुसार आज दिउँसो पीपुल्स लिबरेशन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण परियोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरिएको थियो। क्षेप्यास्त्र तोकिएको सामुद्रिक क्षेत्रमा सफलतापूर्वक खसेको उहाँले बताउनुभयो। यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रम अन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्व सूचना दिइएको पनि उहाँको भनाइ छ। प्रक्षेपण भएको दिन नै चीन र रूसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि शुरू गरेका छन्। जापानले भने परीक्षणप्रति आपत्ति जनाउँदै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। पपुआ न्युगिनीका विदेश मन्त्री जस्टिन टाकाचेन्कोले आफूलाई चीनिया राजदूत मार्फत परीक्षणबारे अग्रिम जानकारी दिइएको पुष्टि गर्नुभएको छ। बेजिङले पछिल्ला वर्षमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गरिरहेको छ।
4: अब खेल समाचार। नेपाल प्रिमियर लीग एमपीएलको तेस्रो संस्करणका लागि अहिले अक्सन चलिरहेको छ। अक्सनमा पोखरा एभेन्जर्सले क्याटेगोरी सीबाट तीन खेलाड़ी खरिद गरेको छ। यो समाचार तयार पार्दासम्म सुदीप अरियाललाई 3 लाख रूपियाँमा खरिद गरेको पोखराले त्यसअघि विवेक राणा मगर 2,75,000 रूपियाँमा खरिद गरेको थियो। यस्तै सन्नी विकलाई पनि न्यूनतम रकम 2 लाख रूपियाँमा खरिद गरेको छ। यसअघि सुदूरपश्चिम रोयल्सले सचिन भट्टलाई 2 लाख रूपियाँमा खरिद गरेको थियो। सुदूरपश्चिमले अयुब चन्दलाई न्यूनतम 2 लाख रूपियाँमा खरिद गरेको छ। अक्सनमा क्याटेगोरी सीबाट सचिन भट्ट सुदूरपश्चिम रोयल्स पुगेका छन्। सुदूरपश्चिमले उनलाई न्यूनतम रकम 2 लाख रूपियाँमा खरिद गरेको हो। उनीमाथि सुदूरपश्चिमले मात्र बोली लगाएको थियो। जारी अक्सनमा बिक्री हुने उनी पहिलो खेलाड़ी बनेका छन्। अरणीको यादवलाई 2 लाख रूपियाँमा लुम्बिनीले खरिद गरेको छ। यस्तै ब्याटर सुजन थपलिया 4,25,000 रूपियाँमा विराटनगर किंग्स पुगेका छन्। अशोक धामी न्यूनतम 2 लाख रूपियाँमा चितौन राइनोज पुगेका छन्। अहिले पनि अक्सन जारी छ।
3: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मत स्वीकृत। राष्ट्रिय सभामा भोलि मन्त्रालयगत बजेट शीर्षकको छलफल सकिने।
3: देशभर हालसम्म 32% धान रोपाई सकियो। आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना।
4: बैतडीमा घर भत्किँदा एकै परिवारका 3 जना घाइते। नवलपरासी पश्चिमको एक गाउँपालिकाका अध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
3: प्रशान्त महासागरमा चीनद्वारा क्षेप्यास्त्र परीक्षण। रूससँग मिलेर सैनिक अभ्यास शुरू। जापानको आपत्ति
4: र एनपीएलको तेस्रो संस्करणका लागि अक्सन जारी।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।
8: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
9: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी। करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
10: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: must have full of channel back as bonus found.
1: It's a cup and a dish
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
3: गंडकी कॉलेज अनाउंस रजिस्ट्रेशन ओपन फॉर प्लस टू कंप्यूटर साइंस अलोंग विथ होटल मैनेजमेंट बिजनेस स्टडीज मैनेजमेंट ह्यूमैनिटीज एजुकेशन एंड लॉ। आवर फीचर आउटस्टैंडिंग बोथ रिजल्ट साइकोलॉजिकल प्रैक्टिकल सोशल एंड एकेडमिक एनवायरमेंट। फॉर मोर डिटेल गंडकी कॉलेज मैथी 16 काठमांडू फोन 01496623598510183733।
4: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ? ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना सुरक्षित कर्जा वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा फोन नम्बर 01-5719-605 गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले है, अरू सामान पुर्याउनु छ।
6: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
5: नमस्कार।
6: अनि घर सर बेच्नु छोडेर एकातिर कता नि?
5: यो त साइड जब दाई, यो चाहिँ मेन।
6: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
6: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
6: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
6: सुरक्षा घरको
5: जीवन।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
13: उकाली ओराली गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
14: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन, सदाबहार लोक दोहोरी भाका।
13: कार्यक्रम हाम्रो भाका
14: प्रत्येक शनिबार बिहान 10 बजेदेखि 11 बजेसम्म।
13: कार्यक्रम हाम्रो भाका।
15: जजो नेवा दोबु वापति शनिबार वा आइतबार छिगो नेपाल भाषा ज्याजो नेवा दोबु नेवा दोबु नेवा दोबु श्रोताइया था खबर ढुङ्गा न्यादी फै नेवा दोबु रेडियो था संसार 99.4 मेगाहर्ज जक।
16: सारङ्गीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र पालनदेखि देउडा र टप्पासम्म।
17: कार्यक्रम सुसेली
18: सुसेली
16: लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम।
18: कार्यक्रम सुसेली
16: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म।
18: कार्यक्रम सुसेली
19: सुसेली
18: सुसेली
20: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: तपाईँको रेडियोमा तपाईँकी आवाज
2: कार्यक्रम आवाज
3: अब तपाईँ आफै बोल्नुहोस्
4: आवाज
1: आवाज
4: आवाज

0: नमस्कार, कार्यक्रम आवाजमा तपाईँलाई स्वागत छ। म ओम भण्डारी। हामी साझा सरोकारको विषयमा रेडियो कुराकानी सुनाउँछौ। सूचना विचार जानकारी प्रसार हुन्छ। तपाईँले कार्यक्रमलाई सुनेर र टेलिफोन गरी आफै बोलेर पनि सहभागी हुन सक्नुहुन्छ। तपाईँको सहभागिताको निम्ति हामीसँग 01-5357-279 र 01-5358-803 टेलिफोन लाइन छ। पाएक पनि फोन लाइन मार्फत टेलिफोन गरी कम्तीमा एक दिन बिराएर कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। यो निष्पक्ष सक्रियताको अभ्यास हो। समय र संचार प्रविधिलाई थप सदुपयोग गर्ने कोशिश गर्छौं। भए मिले त सकारात्मक खबरहरू सुन्न पाए, सुनाउन पाए भन्ने लोभ त सधैँ हुने गर्छ। तपाईसँग त्यस्ता खबर छन्, जानकारी छन्, महत्वका सूचना छन्, आफ्ना अनुभव छन्, प्रेरक त्यस्ता सन्दर्भ सम्झनाहरू छन् भने हामीलाई 01-5357-279 वा 5358-803 टेलिफोन गरेर बताउनुहोला। यहाँको सहभागिता सधैँ सकारात्मकताका लागि। आजको कार्यक्रमको मेरो पहिलो सहभागी को हुनुहुन्छ? हेलो
1: सर, नमस्कार। म नन्देवपुर काभ्रेबाट खेल प्रसाद मान्छे।
0: नमस्कार खेल प्रसादजी, स्वागत छ
1: हजुर।
0: के खबर छ सुनाउनुहोस्।
1: मिठो कुरा त केही पनि छैन हगि
0: हो र
1: अब असार 15 गते चाहिँ नि तपाईँको राष्ट्रिय धान दिवस भनेर चाहिँ नि मनाइन्थ्यो। अब यो हाम्रो चाहिँ नि मनदेवपुर नगरपालिकामा पानीको चाहिँ नि थोप छिटो चाहिँ नि परेन, हाम्रो पालिकाले त्यो कार्यक्रम चाहिँ नि ल्याउनु पनि सकेन। अब पानी नै नभइकन चाहिँ नि रोपाई के गरी गर्नु, त्यो पनि अब चाहिँ नि प्रकृतिले गर्ने कुरा, उहाँहरूलाई चाहिँ नि अब दोष दिने कुरा पनि भएन हगि। अनि अर्को कुरा अब चाहिँ नि तपाईँको अहिले चाहिँ नि खेतीपाती गर्ने समयमा चाहिँ नि मल छैन।
0: ए, मल पाइया छैन? अहिले पनि
1: मल पाइया छैन। अब चाहिँ नि तपाईँको 100 किलो मल प्रयोग गर्ने चाहिँ नि मान्छेलाई चाहिँ नि जम्मा चाहिँ 10 किलो 5 किलो चाहिँ नि मल दिया छ अहिले हगि। अब चाहिँ नि भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले चाहिँ नि के भन्नुभयो भने, अस्ति मात्रैको चाहिँ एउटा समाचारमा चाहिँ सुने, अब मलखाद चाहिँ कम गर्नुहोस् र चाहिँ भान्सामा चाहिँ प्रयोग गर्ने चाहिँ तेल पनि चाहिँ कम गर्नुहोस् भन्नुभयो। त्यो किन भन्नुभयो, के कारणले भन्नुभयो, हामीलाई त्यो थाहा भयो है। अब अनि अर्को कुरा, अब हामी केटाकेटी हुँदाखेरि चाहिँ नि कुन चाहिँ सुर्खाको धान चाहिँ नि राम्रो छ, पोटिलो छ भनेर बाबाआमाले चाहिँ त्यो हेरेर चाहिँ छानेर अनि मिस्कट छ भने त्यो त्यो बोल्याउने भन्थे। त्यो मिस्कट धानहरू चाहिँ बालाहरू पहिला चाहिँ छुट्याउने र अनि बिटा लाउने दिन जुन धान झार्ने दिन भन्छ त्यसलाई चाहिँ बिटा लाउने दिन भन्छन् है
0: हजुर।
1: अनि पहिला त्यो चाहिँ बिउको धान चाहिँ छुट्या ठटाएर चाहिँ अनि बोरामा चाहिँ हालेर यो बिउको लागि भनेर चाहिँ छुट्याउने चलन थियो। अब अहिले चाहिँ नि जब धानको बिउ राख्ने बेला चाहिँ आउँछ, यो धानको कम्तीमा पनि अहिले चाहिँ 800-900 पर्छ बजार जानुपर्ने। बिउमा चाहिँ नि यस्तो किसिमको चाहिँ नि डरलाग्दो किसिमको चाहिँ नि परनिर्भरता है।
0: 800-900 भनेको किलोको 800-900
1: हजुर, किलोको 800-900 पोकामा आउँछ, त्यो प्याकेटमा आउँछ होइन
0: हजुर।
1: अनि प्याकेटको चाहिँ 800-900 चाहिँ पर्छ। त्यही पनि कहिलेकाहीँ त चाहिँ बजारमा चाहिँ अभाव भन्छ, खोइ अब त्यो उहाँबाट चाहिँ नआएर हो कि अब त्यो कृत्रिम अभाव भएर हो, लुकाइदिएर हो, कतिपयले त चाहिँ बिउै राख्नु पनि चाहिँ पाउँदैन। अनि अब मकैको बिउ रोप्ने बेलामा त्यो कुनाड चाहिँ डोकाका डोका चाहिँ निकालेर चाहिँ त्यो आँगनमा चाहिँ निकालेर सबै चाहिँ त्यो किराले नखाएको घुनले नखाएको छुट्याउनु हुन्थ्यो बाहिरले है। अब अहिले मकैको बिउ चाहिँ किन्न जानु पर्यो भने तपाईँको 4 किलो बिउको चाहिँ 2800-3000 पर्छ। अनि विषादी चाहिँ त्यस्तै छ, खोइ अब चाहिँ यो के भएको यो अब चाहिँ यो सबै कुरा चाहिँ पर निर्भर र चाहिँ त्यो हामी नेपालीहरू त चाहिँ खानै नपाएर चाहिँ मर्ने हो कि के हो. अब बाबुबाजेको पालामा चाहिँ चामल धान चाहिँ निर्यात गरे भन्थे है एक बाली हुँदाखेरि पनि अहिले वर्षको तीन बाली हुन्छ तापनि अब चाहिँ धौधौ छ सर अब यस्तै छ के भन्ने. हस् सर आजलाई यति नै हस् थ्याङ्क यू
0: धन्यवाद नमस्कार. खिलप्रसाद तिमन सिन्हा मण्डन देवपुर काभ्रेबाट टेलिफोन गर्नुभयो र उहाँले सुनाउनु भएको कुरा यही पर्याप्त असारमा पानी परेन जसका कारणले रोपाई हुन सकेन अनि हाम्रो खेती प्रणाली पूरै परनिर्भर हुँदैछ. कृषि उपज त आयात गर्छौं नै अब बिउ बिजन पनि आयात गर्छौं. कुनै दिन कुनै वर्ष विदेशबाट धानका मकैका बिउहरू आइदिएन भने हामीले खेती के गर्ने होला अनि रासायनिक मल केही ल्याउन सकिएन भने हाम्रो उत्पादन कसो होला. यी यावत प्रश्नले हामीलाई पिरोलिरहेको छ. तैपनि त्यही चक्रव्यूहमा हामी छौं. रैथाने खेती कहीँ कहीँ मात्र जीवन्त छ अन्यथा त्यो विलुप्त भइसक्यो. रैथाने जातका तरकारी फलफूल अन्नका जातहरू अब पाइनै छोडिसके. हामी प्रविधि मैत्री त भयौं हामी चाहिने परनिर्भर पनि भयौं. न प्रविधिमा पूर्ण हुन सक्यौं न हाम्रो परम्परागत खेती चक्रलाई कायम राख्न सक्यौं. यी दुवै कुरा नसक्नाले हामी न यताको न उताको हुन सक्ने स्थिति छ र उहाँले भन्या चाहिँ अहिले बिउ राख्ने बेलैमा धानको बिउ राख्ने बेलैमा मकैको बिउ राख्ने के अरे मकै रोप्ने बेलैमा पनि बिउ किन्नलाई पनि महँगो पर्छ. अहिले सरकारले वर्षै पछि भन्दछ हामी खेती गर्ने किसानको निम्ति मलको खाँचो गर्दैनौ त्यसका निम्ति पहिले नै पर्याप्त पैसाको व्यवस्था गरिसकेका छ. जीटुजी माध्यमबाट मल ल्याउने अनि त्यसलाई चाहिँ देशभरि प्रवाह गर्नको निम्ति त्यही किसिमको च्यानल बनाइएको छ. सारा बनाए पनि किसानले खेतमा हाल्ने बेला मल पाउँदैन. बारीमा मकैमा मल राख्ने बेलामा मल हुँदैन. यी यावत कुराहरू अहिले हाम्रो कृषि प्रणालीलाई गिज्याउने विषय भएका छन्. यी यावत कुराहरू हामीले भन्ने गरेको कृषि प्रधान मुलुक कृषि प्रधान नेपाल भन्ने नारालाई चाहिँ नि लाज लाग्ने गरी आइरहेका छन्. त्यसैले यो कृषि प्रणाली सुधार्न नेपालको कृषि अब्बल बनाउनको निम्ति सबैको पहल हुनुपर्ने त्यो क्षेत्रमा त अलिकति पनि संवाद अलिकति पनि अन्तर्क्रिया अलिकति पनि त्यो विषयमा चासो खास खास मान्छेहरूको परेकै छैन. अनि तपाईँ हामी साधारण मान्छेले भनेर यो कुरा हुनेवाला पनि रहन्छ. अनि हामी पनि कहिलेकाहीँ बहकिएर जेत होला भन्नेमा पुग्दा रहेछौँ अनि नै बिग्रिएको होला. यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाईले सोचे जति गति लिन सकेका छैन. कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको अहिलेसम्मको तथ्याङ्क अनुसार देशभरि कुल 32.38% मात्र धान रोपाई सम्पन्न भएको छ. अब असारको चाहिँ तेस्रो सातामा छ. यस असारको तेस्रो सातामा त अघिल्ला झन्नै 5 वर्ष 10 वर्ष पहिला थुप्रो रोपाई भइसक्थ्यो. केही मधेसका केही ठाउँमा मात्रै रोपाई हुन बाँकी हुन्थ्यो. अब अहिले असार जान लाग्यो तैपनि रोपाई भर्खर 32.38%. अब आधा हुन पनि धेरै बाँकी छ मात्रै भएको छ. नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर रहेकोमा अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिसकिएको छ. गएको वर्ष यही अवधिमा देशभरि 45% रोपाई भइसकेको थियो. प्रदेशगत तथ्याङ्कलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा रोपाईको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ. तथ्याङ्क अनुसार सुदूरपश्चिममा धान खेती हुने कुल 1,54,950 हेक्टर क्षेत्रफल मध्ये 89,742 हेक्टरमा रोपाई सकिएको छ. यो भनेको कुल क्षेत्रफलको 57.9% हो. तर अरू क्षेत्रमा रोपाई भएकै छैन.

0: कार्यक्रम आवाज प्रसारणमा छ। हामी साँझ 6 बजेको समाचार पछि 7 बज्दासम्म रहने गर्छौं। यो निष्पक्ष सक्रियताको अभ्यास हो। समय र संचार प्रविधिको सदुपयोग गर्ने कोशिश गर्छौं। छन् भने भेटेसम्म त हामी सकारात्मक खबर जानकारी सूचना सुनाम भन्ने कोशिशमा रहने गर्छौं। तपाईसँग त्यस्ता जानकारीमूलक कुरा छन् भने हामीलाई 01-5367-279 अथवा 01-5368-803 टेलिफोन गरी तपाईले पनि आफ्ना विचार राखेर कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ। स्थानीय नागरिकलाई सहज गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यको साथ श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गर्दै आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो। आधारभूत अस्पतालको आज एक विशेष कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले औपचारिक रूपमा सेवाको शुभारम्भ गर्नुभएको छ। अस्पताल सञ्चालनमा आएसँगै छत्रकोट गाउँपालिका तथा आसपासका बासिन्दाले सामान्य उपचारको लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ। स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले अस्पताल सञ्चालनपछि मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा, प्रयोगशाला सेवा, नियमित ओपीडी लगायतका आधारभूत स्वास्थ्य सेवाहरू अझ व्यवस्थित रूपमा उपलब्ध हुने जानकारी दिनुभएको छ। उहाँले स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य संस्थालाई नागरिकको पहिलो रोजाई बनाउने लक्ष्यको साथ सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर काम भइरहेको पनि बताउनुभयो। आधारभूत अस्पताल सञ्चालनको अवसर पारेर निशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष साबित्रा गेवालीले बताउनु भएको छ। शिविरमा स्थानीय नागरिकले सेवा लिएका थिए। यसरी गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ। स्वास्थ्य र शिक्षाको पहुँच चाहिँ गाउँ गाउँसम्म हुन सके बल्ल नै हामी शहर केन्द्रित जनसंख्यालाई गाउँ केन्द्रित गर्न सक्ने थियौं। सामान्य सुधार, सामान्य सुविधा नहुँदा अहिले सानो सानो सुविधा लिन पनि, सानो सानो औषधि उपचार गर्न पनि र पढ्नका निम्ति पनि विद्यार्थीहरू शहर केन्द्रित छन् अनि आफ्ना छोराछोरीलाई पढाउनुकै निम्ति भनेर पनि तिनका बुवा आमाहरू पनि शहर बस्नुपर्ने बाध्यता आएको छ। यो विभिन्न किसिमका अप्ठ्यारोहरू छन्। यो एक पक्ष भयो। अर्को पक्ष गाउँमा यो भौतिक विकासका कुराहरू पनि न्यून छन्। जस्तो अहिले त खेतीपातीमा लाग्ने किसानहरूको निम्ति देशका धेरैवटा जिल्लामा यो वन्यजन्तुको प्रभावले गर्दा खेती लाउनै नसक्ने स्थिति सिर्जना भएको बताइन्छ। त्यसले पनि अहिले जनसंख्यालाई शहरतिर डाइभर्ट गरेको छ। कार्यक्रमका अर्का मित्र हेलो कोही सहभागी हुनुहुन्थ्यो, उहाँको सम्पर्क विच्छेद भयो। धनुषाको बटेश्वर गाउँपालिकामा युवाको नेतृत्व क्षमता, नागरिक चेतना तथा व्यावसायिक सिप विकास गर्ने उद्देश्यले 2 दिने उडान बटेश्वर युवा कार्यक्रम 2083 सम्पन्न भएको छ। कार्यक्रमको समापनसँगै सहभागी युवाले 12 बुँदे उडान बटेश्वर युवा संकल्प पत्र 83 सार्वजनिक गर्नुभएको छ। बटेश्वर युवा सञ्चालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा 85 जना युवा प्रत्यक्ष सहभागी हुनुभएको थियो। 2 दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेतृत्व विकास, प्रभावकारी संचार, नेपालको संविधान, संघीय शासन प्रणाली, स्थानीय सरकार, निर्वाचन प्रणाली, नागरिक सहभागिता, व्यक्तिगत तथा व्यावसायिक विकास लगायत विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो। युवाको सक्रियताको यो धनुषाको खबर। कार्यक्रमका अर्का मित्र हेलो
1: हजुर ओम सर नमस्कार, म बौद्धबाट ठुले तामाङ बोल्दा छु सर।
0: नमस्कार ठुले तामाङजी, स्वागत छ।

भइदिएको भए, भविष्य देख्ने आँखा मसँग भइदिएको भए, सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भएको जुनी भएछ भने म तिम्रै हुनेछु।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: Nipponia. Extreme energy drink.
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले साँझको ठीक 7 बज्यो।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। नेपाली सेनाका विभिन्न फर्मेशन युनिट तथा तालिम केन्द्रहरू गरी 26 स्थानमा असार 15 गतेबाट सैन्य आधार तालिम शुरू भएको छ। उक्त तालिममा 3034 जना पुरूष र 562 जना महिला गरी 3596 जना सैन्य सहभागी छन्। उक्त तालिमको स्थान विशेषका पृतनापति, वाहिनीपति, केन्द्रपति तथा गणपतिहरूले शुभारम्भ गर्नुभएको हो। नारायण दलगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुई जुडीबेला स्थित आधारभूत विद्यालय असनवामा शौचालय निर्माण गरेको छ। नवनिर्मित उक्त शौचालय मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री संजय कुमार चौधरीलाई असार 19 गते हस्तान्तरण गर्नुभयो। रडशार्दुल गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत इलाम जिल्ला इलाम नगरपालिका 5 बिब्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान मर्मत सम्हार तथा स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचनाहरू असार 19 गते गणका निमित्त गणपति सेनानी श्री सुमन खड्काले वड़ा नम्बर 5 वड़ाध्यक्ष काजी बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। भवानी बक्सगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला स्थित हरिहरपुरगढ़ी गाउँपालिका 1 हरिहरपुरगढ़ीमा टेवा पर्खाल निर्माण गर्नुका साथै बाटो ढलान गरेको छ। निर्माण गरिएका उक्त संरचनाहरू नम्बर 9 वाहिनीपति सहायक रथी श्री भूमिभक्त बरालले असार 15 गते उद्घाटन गर्नुभई हरिहरपुरगढ़ी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज बाइवालाई हस्तान्तरण गर्नुभयो। जंगी अड्डामा असार 15 गतेबाट सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। यसअघि संचालित अभिमुखीकरण कार्यक्रम गर्न छुट भई निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो। असार 26 गतेसम्म सञ्चालन हुने तालिममा 71 जना अधिकृत शिक्षार्थी सहभागी हुनुहुन्छ। नम्बर 4 वाहिनीपति सहायक रथी श्री शरद लामिछानेले असार 14 गते सुर्खेत जिल्लामा तैनात काली बहादुरगढ़ र सुरक्षा पोस्ट सिन्चुको निरीक्षण गर्नुभएको छ। यस्तै उहाँले असार 13 गते दैलेख जिल्लामा तैनात कालीदत्त गुल्मको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको दौरान उहाँले उक्त गढ़हरूको क्वाटर गार्ड, जवान लाइन, स्टोर तथा पेरिमिटर एवं क्विक रियाक्सन टीमबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेकी दुई महिलाको हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला छारका ताङसोङ गाउँपालिका 1 की 27 वर्षीय छिरिङ गुरूङलाई असार 17 गते र रूकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका 7 की 29 वर्षीय प्यारी पुनलाई असार 19 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याएको हो। भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले सगरमाथा बेस क्याम्प जाने क्रममा हाई अल्टिच्यूडको कारण बिरामी परेका फ्रान्सका 39 वर्षीय नागरिक माइल थिवोको असार 16 गते उद्धार गरेको छ। टोलीले उनलाई सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 4 सनासाबाट उद्धार गरी स्ट्रेचरको सहायताले खुम्बु पासाङलामो गाउँपालिका 5 नाम्चे स्थित ओम होङगिल अस्पताल पुर्याएको हो। महोत्तरी जिल्लास्थित सैनिक आवासीय महाविद्यालय बर्दिवासमा असार 14 गते एक विद्यार्थी दुई बिरूवा कार्यक्रम सञ्चालन भएको छ। महाविद्यालय सञ्चालक समितिका अध्यक्ष तथा मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीको आतिथ्यमा सगरमाथा वृक्षारोपण महाअभियानलाई लक्षित गरी विभिन्न प्रजातिका 1000 बिरूवा रोपिएको हो। शार्दुलजंग गुल्म र रणभैरव गढ़ले अन्य सरकारवाला निकाय संघको सहकार्यमा काठमाण्डौ महानगरपालिका 24 स्थित हनुमान ढोकामा असार 14 गते विपद व्यवस्थापन अभ्यास सञ्चालन गरेको छ। गढ़ले काठमाण्डौ महानगर प्रहरी, हनुमान ढोका दरबार हेरचाह अड्डा, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी लगायत अन्य सरकारवाला निकाय संघको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। हनुमान ढोका दरबार क्षेत्रमा सम्भावित प्राकृतिक तथा दैवी प्रकोपबाट हुन सक्ने ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न उक्त अभ्यास सञ्चालन गरिएको हो। अभ्यासका क्रममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी नमूना अभ्यास गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 14 र 15 गते त्रिपुरेश्वर कवर्ड हलमा सञ्चालन भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता 2083मा 5 पदक जितेका छन्। नेपाल कुस्ती संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण, 3 रजत गरी 5 पदक जितेका हुन्। प्रतियोगितामा महिलातर्फ 57 केजी तौल समूहमा श्रीजंगढकी प्युट सम्झना घरती मगर र 68 केजी तौल समूहमा कलावती भट्ट करारले स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका बक्सिङ खेलाड़ीहरू असार 11 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा 11 स्वर्ण पदकसहित टीम च्याम्पियन भएका छन्। प्रतियोगितामा पुरूष 55 केजी तौल समूहमा युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी, 60 केजी तौल समूहमा शिव दलगढ़का प्युठ नितेश नेपाली, 70 केजी तौल समूहमा त्रिनेत्र दलगढ़का प्युठ गेश कुमार श्रेष्ठले स्वर्ण पदक जित्नु भएको छ। त्यस्तै 80 केजी तौल समूहमा पशुपति प्रसाद गढ़का सुबेदार दीपक श्रेष्ठ, 90 केजी तौल समूहमा जगदलगढ़का अमलदार मदन कार्की र 90 केजी माथिको तौल समूहमा सोहीगढ़का अमलदार गणेश प्रधानले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्रतियोगिताको महिला 51 केजी तौल समूहमा महाबल गढ़की प्युठ आरती बमजन, 54 केजी तौल समूहमा रूरू भैरव दल गढ़की प्युठ वर्षा श्रेष्ठ, 60 केजी तौल समूहमा नम्बर 1 राजदल गढ़की हुद्दा पूनम रावल, 65 केजी तौल समूहमा जगदल गढ़की अमलदार चन्द्रकला थापा र 75 केजी तौल समूहमा उपत्यका प्रीतना सैनिक प्रहरी गढ़की जम्मदार निरू गुरूङले स्वर्ण पदक जित्नुभयो। सो प्रतियोगितामा पुरूषतर्फ युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी र महिलातर्फ रूरू भैरव दल गढ़की प्युठ वर्षा श्रेष्ठ उत्कृष्ट खेलाड़ी बन्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई रु 2,00,000,
3: द्वितीय हुनेलाई रु 1,50,000,
2: तृतीय हुनेलाई रु 1,00,000
3: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री।
4: नेपाली सेना नागरिकको हरेक सुख दुःखमा जोडिने संस्था हो। सबै जिल्लामा तैनाथ रहनु, तालिम प्राप्त अनुशासित फौज हुनु र साधन स्रोतका दृष्टिकोणले पनि सक्षम हुनु सैनिक संस्थाका सबल पक्ष हुन्। त्यसैले राष्ट्र र नागरिकको आशा एवं भरोसाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ। त्यसो त सेनासँग राखिने अपेक्षाहरू सधैँ सुरक्षासँग मात्रै सम्बन्धित हुँदैनन्। नागरिकले आफ्नो स्थान विशेषका आवश्यकता अनुसार सामाजिक सेवामा सैनिकको सहयोग खोज्नु स्वाभाविकै मान्न सकिन्छ। सोही अनुरूप नेपाली सेनाले शीघ्र प्रभावी आयोजना मार्फत हरेक वर्ष आम नागरिकको आशा र आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। अघिल्ला वर्ष जस्तै यस वर्ष पनि 27 यस्ता आयोजनाहरू नेपाली सेनाले सञ्चालन गरेको छ, जसमध्ये हालसम्म 19 आयोजनाहरूको निर्माण सम्पन्न भई सम्बन्धित निकाय र स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी 8 आयोजनाहरू निर्माण शुरू भई अन्तिम चरणमा रहेका छन्। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनाले यसै आर्थिक वर्षमा निर्माण गरेका शीघ्र प्रभावी आयोजनाहरू र यसले नागरिकको सेवामा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
5: र म प्राविधिक जमादार कलम बहादुर तामाङ। नेपाली सेनाले संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त राष्ट्रिय आवश्यकता अनुसार विकास निर्माण, प्रकृति संरक्षण, विपद प्रतिकार्य, पर्यावरण संरक्षण लगायतका कार्यहरू गर्दै आएको छ। यसै क्रममा सैनिक युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएका छन्। यस्ता सामाजिक कार्य मध्ये शीघ्र प्रभावी आयोजना पनि हुन्। विषय प्रवेश गरौं, शीघ्र प्रभावी आयोजना भनेको के हो त? रुद्रध्वज गणका गणपति प्रमुख सेनानी श्री विरोध रिजाल।
6: शीघ्र प्रभावी योजना क्विक इम्प्याक्ट प्रोजेक्ट भनेर चाहिँ युद्ध बाहेकको सैनिक अपरेशनहरू थप प्रभावकारी बनाउन समाजको कुनै एउटा क्षेत्रमा गरिने एउटा कार्य हो, जुन थोरै बजेटबाट पनि हामीले ठूलो प्रभाव पार्न सकिन्छ। यो आयोजनाको मुख्य उद्देश्य भनेकै स्थानीय जनताहरूको आवश्यकता र बढीभन्दा बढी संख्या लाभान्वित हुने किसिमले आयोजना छनौट गरी सैनिक नागरिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य रहेको छ। छनौट कसरी गरिन्छ भन्दा स्थानीय स्तरमा यो एकदमै अति आवश्यक आयोजनाहरू चाहिँ छनौट गर्ने गरिन्छ। जस्तै यसमा ऐतिहासिक गढी किल्लाहरूको संरक्षण, जसको कारणले हाम्रो इतिहासको सम्वर्धन तथा प्रवर्धन हुने गर्दछ, त्यसै गरी खानेपानीको ट्याङ्की अथवा खानेपानीको धाराहरू हामीले निर्माण गर्ने गरिन्छ, त्यसै गरी पार्टी पौवा चौताराहरू निर्माण गर्ने गरिन्छ, त्यसै गरी विद्यालयमा आवश्यकता अनुसार स्तर उन्नति गर्ने जस्ता कामहरू गरिन्छ। यसबाट चाहिँ बढीभन्दा बढी संख्यामा लाभान्वित हुने किसिमले आयोजनाहरू छनौट गर्ने गरिन्छ।
4: थोरै बजेट छिटो काम ठूलो सकारात्मक प्रभाव नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाहरूको विशेषता हुन्। यस्ता आयोजनाहरू नागरिक र सेनालाई जोड्ने माध्यम पनि बन्दै आएका छन्। खास गरी आआफ्नो जिम्मेवारी क्षेत्रका जनताको समस्या र आवश्यकता बारे जान्नु बुझ्नु स्थान विशेषका सैनिक युनिटहरूको कर्तव्य नै हो। त्यस्ता जनअपेक्षाहरू थाहा पाएर मात्रै पुग्दैन, समस्या समाधानमा समेत स्थान विशेषमा तैनाथ युनिटहरूलाई सहभागी गराउने उद्देश्यले नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा ल्याएको हो। यस्ता योजनाले लक्षित वर्गलाई लाभ समेत पुगेको छ।
7: नुवाकोटको वडा पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्दाखेरि हेरेको बाटो पहिचान गर्ने क्रममा हामीले सुबुघाटदेखि गिरखुटारसम्म यसलाई चाहिँ नेपाली सेना र स्थानीय तह सहकार्य गर्नुपर्छ भन्ने कुरा भयो। त्यसपछि नेपाली सेनाकै एउटा टिम आएर हामीले सुबुघाट गिरखुटारसम्म झाडी फाँडेर त्यो बाटोको एउटा चाहिँ नमुना कोरेर अहिले चाहिँ 300 मिटर ढलान गरेका छौँ र 100 मिटर ढुङ्गा छाप्ने काम भएको छ। पहिला त त्यो बाटो लो भरे गइसकेको थियो, सेना बाटो पुगेको थियो, भूकम्पले लथालिङ्ग भएको थियो, सुचारू भएको थियो र अहिले सुचारू भएको छ। असाध्यै जनताहरू खुसी भएका छन्। नेपाली सेना र स्थानीय तह र गाउँवासीहरूको सक्रियतामा त्यहाँ राम्रो काम भएको छ। सबैले धन्यवाद नेपाली सेनालाई दिएको छ। गाउँ र बस्ती मान्छेहरूलाई नेपाली सेनाले के गर्छ भन्ने कुरो थाहा थिएन। त्यो बाटो निर्माण भइसकेपछि सबै कुराहरू नेपाली सेनाको बारेमा बुझ्ने काम भएको छ। ऐतिहासिक संरचनाहरू पनि नेपाली सेनाले गरिरहेको छ। यो असाध्यै सराहनीय छ। यस्ता कामहरू हामी सबै मिलेर
4: सेना र जनतालाई जोड्ने माध्यम भएकोले पनि शीघ्र प्रभावी आयोजना सैनिक युनिटहरूको प्राथमिकतामा पर्दै आएका छन्। यसै क्रममा यस वर्ष पूर्वी पृतना अन्तर्गतको रणशार्दुल गणले इलाम जिल्ला माई जोगमाई गाउँपालिका चार स्थित हात्तीटार प्राथमिक विद्यालय स्तर उन्नति र इलाम नगरपालिका पाँच विप्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान र धारा मर्मत गरेको छ। उक्त आयोजनाले जनस्तरमा कस्तो प्रभाव पारेको छ त?
8: मेरो नाम चाहिँ सरोज लिम्बु हो। योभन्दा अगाडि धेरै क्षति भएको थियो, हामीले त्यसलाई पूर्ण रूपले निर्माण गर्न नसकेको भएको कारणले गर्दा हामीलाई निकै असहज भइराखेको थियो। त्यतिखेर चाहिँ यो सेनाको मार्फतबाट हामीलाई पानीको मुहान संरक्षण त्यहाँनिर वालहरू लगाइदिनु भएको कारणले गर्दा हामीलाई धेरै सजिलो भएको छ। पानीको समस्या भइरहेको थियो, पानी नपुग्ने, वर्षमा मात्र पानी आउने, टाइममा चाहिँ पानी हल्का सुक्ने, अलिक कम हुने समस्या चाहिँ भइरहेको थियो। नेपाली सेनाको कार्यक्रमले गर्दा हामीलाई सबैभन्दा स्थानीय बासिन्दालाई धेरै ठुलो राहत पुगेको छ। मेरो गाउँ ठाउँमा सुन्दा चाहिँ धेरै राम्रो काम गर्नुभएको छ, यो चाहिँ उदाहरणीय एउटा काम हो।
4: हरेक पृतनाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हरेक वर्ष शीघ्र प्रभावी आयोजना छनौट गरी निर्माण गर्ने गर्दछन्, जस अन्तर्गत यस वर्ष मध्यपूर्वी पृतना अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका दुई जुडी बेला निम्न माध्यमिक विद्यालयमा शौचालय निर्माण भएको छ। यसै गरी दोलखाको भीमेश्वर मन्दिर परिसरमा बार, धनुषाको लग्न बजार स्थित भगवती मन्दिर परिसरमा खानेपानी धारा र विश्राम गोलघर, सिन्धुलीको हरिहरपुर गढीमा आरसीसी र ढुङ्गे टेवा पर्खाल निर्माण तथा बाटो ढलान सम्पन्न भएका छन्। यस्तो फरक भूमिकाबाट सेनाले गरेको नागरिक सेवाले के अर्थ राख्दछ त?
9: पद्र ध्वज वाइब हरिहरपुर गढी गाउँपालिका अध्यक्ष, सेनाद्वारा चाहिँ त्यो पर्खाल र पिच बनाइदिनु भएको छ, यसलाई असाध्य सकारात्मक लिएको छ। यो पर्यटकीय क्षेत्रको हिसाबले पनि राम्रो ठाउँ हो। हरिहरपुर गढी र सिन्धुली गढी कंग्रेससँगको लडाईमा विजय प्राप्त गरेको ठाउँ हो, ऐतिहासिक स्थल हो। त्यो कामले चाहिँ पर्यटक त्यहाँको स्थानीयहरूलाई लाभान्वित भएको छ। पर्यटकहरू सेनाले जस्तै काम अरूले पनि गरिदिएको भए चाँडै देश विकास हुन्थ्यो भन्छन्। गाउँपालिकाले त आभार व्यक्त गर्दै सेनाले गरेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट आभारी छौ, फेरि पनि त्यस्तो कार्यक्रम यदि भएको खण्डमा सहयोग पाउँछु भन्ने पूर्ण विश्वास पनि गर्दै स्थानीय जनता गाउँपालिका सबैले चाहिँ आभार व्यक्त गरेको छ। एकदम राम्रो काम भन्छ।
5: मानवीय सेवादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य पृतना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा पनि झल्किन्छ। यस वर्ष मध्य पृतना अन्तर्गतबाट नुवाकोटको शुभघाट गेरफुटार पदमार्गमा सिंढी, मकवानपुरको ढुङ्गेगढीमा 5,000 लिटरको पानी ट्याङ्की सहितको धारा, चितवनको देवघाट धाममा पुस्तकालय, धादिङको गजुरी र थाक्रेमा 15,000 लिटरको खानेपानी ट्याङ्की सहितको धारा जडान र जनता आधारभूत विद्यालयको स्तरोन्नति गरिएको छ। विद्यालय स्तरोन्नतिपछि भएको सहजताबारे प्रतिक्रिया दिँदै जनता आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी भन्नुहुन्छ,
10: प्रसाद सुवेदी हो, विद्यालयको प्रधान अध्यापक हुँ। सानो विद्यालय टिनको छानाले छाएको कोठा पनि हुचो हुचो भएको कारणले गर्दाखेरि गर्मीमा असाध्य गर्मी हुने विद्यार्थीहरू पनि त्यो गर्मीले गर्दाखेरि चाहिँ एक हातले चाहिँ त्यो पसिना बुझ्ने अनि अर्को हातले पुस्तक जमाएर पढ्नलाई धेरै गाह्रो पर्थ्यो। नेपाली सेनाले चाप कोठामा चाहिँ फलसेलिङ काम सम्पन्न भइसकेपछि धेरै परिवर्तन भएको छ, धेरै राम्रो छ। पहिलो कुरो कक्षा हेर्दामा आकर्षक पनि छ, राम्रो पनि देखिएको छ, अहिले त्यस्तो गर्मीको महसुस हुन पाएको छैन।
11: मेरो नाम कृष्ण त्रिवेदी हो, म कलकत्तामा पढ्छु। अहिले नेपाली सेनाबाट यस विद्यालयको कक्षा कोठामा फलसिलिङ राखेपछि जस्ताको तातो धेरै कम भएको छ र कक्षा पनि विद्यालय पनि आकर्षित देखेको छ। यसको लागि हामी नेपाली सेना प्रति हामी विद्यार्थीहरूको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ।
4: अन्य पृतनाहरूको जिम्मेवारी क्षेत्रमा जस्तै मध्य पश्चिम पृतना अन्तर्गत पनि शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन भएका छन्, जस अन्तर्गत विद्यालय भवन निर्माण र धार्मिक स्थल पुनर्निर्माण पनि छन्। यसै वर्ष रूपन्देहीको रोहिणी गाउँपालिका दुई स्थित राम आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण गरिएको छ भने रोल्पाको जलजलामा शौचालय निर्माण, दाङ जिल्ला दंगीशरण गाउँपालिका स्थित बागार स्थित थारू समुदायको संस्कृति संस्कृति परम्परा र आस्थासँग जोडिएको धार्मिक स्थल भुयारथान पुनर्निर्माण गरी हस्तान्तरण भएका छन्। यस्ता कार्यले स्थानीय संस्कृति र आस्थाको जगेर्नामा समेत भूमिका खेल्नु शीघ्र प्रभावी आयोजनाको अर्को उपलब्धि हो।
12: रोशन जङ्गसा दङ्गसेन गाउँपालिका वार्ड नम्बर 6 को वडा अध्यक्ष भुयाथान भनेको एउटा चौधरी जातिको आस्थाको धरोहर। उहाँहरू प्रत्येक सोमबार धार लगाउनेदेखि लिएर होइन गाउँठाउँको सबको भलो होस् भनेर दसैँ तिहार माघीमा चाहिँ पूजा पाठ गर्ने उहाँको मन्दिर नै हो। पहिला भुयाथान जीर्ण थियो, अब अहिले चाहिँ अब समुदायको माग भए हुनाले अब हाम्रो गौरवशाली नेपाली सेनाले चाहिँ नि आफ्नो एउटा शिविर अन्तर्गत चाहिँ उहाँ जो काम गरिदिनु भएको छ त्यसले गर्दाखेरि अझ नयाँ पुस्ताहरूको लागि यो चाहिँ अत्यन्त जरुरी हो। अहिले चाहिँ धर्मको कुराहरूमा परम्परागत कुराहरू चाहिँ मान्छेले बिस्तै गएको अवस्थामा र हामीले आफ्नो पहिचान आफू के हो भन्ने विषयको अवस्थामा यसले चाहिँ सबैलाई झल्काइरहेको छ।
5: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा मार्फत स्थान विशेषमा तैनाथ युनिटहरूलाई सामाजिक सेवाको क्षेत्रमा जोड्ने प्रयास गरेको हो। हरेक आर्थिक वर्ष शुरू हुनु अघि नै सैनिक युनिटहरूले स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारवालाहरूसँग समन्वय गरी योजनाहरू छनौट गरी प्रीतना तह हुँदै जंगी अड्डामा सिफारिश हुने गरेको छ। यसरी प्राप्त भएको आयोजनाहरू युद्ध कार्य निर्देशनालयबाट अन्तिम छनौट गरी प्रधान सेनापतिबाट स्वीकृति भएपछि आयोजनाहरू निर्माण गर्न थालिन्छ। लाभान्वित हुने जनसंख्या, दीर्घकालीन उपयोगिता र स्थानीय जनतालाई त्यसले दिने सेवा सुविधा आयोजना छनौटका मुख्य आधार भएकाले लक्षित वर्गले लाभ लिइरहेको अनुभव छ।
13: अनिता प्रधान इलाम देवीथान धाराको खानेपानीको सदस्य पोहोरको असोजको 19 गते बाढीले लग्दा साह्रै विपद नै आएको थियो नि। त्यहाँनिर बाटोहरू पनि राम्रो थिएन, माथि पनि एउटा बाटो छ अनि त्यो बाटोदेखि भत्किँदै भत्किँदै आएर सबै पुरेको थियो नि त। नेपाली सेना आएर बनाइदिनु भयो अनि अहिले बस्ने ठाउँ पनि राम्रो बनाइदिनु भएको छ अनि धाराहरू पनि राम्रो बनाइदिनु भएको छ अनि त्यहाँनिर एउटा सानो हामीले पोखरी जस्तो पाइला जस्तो बनाएको थियो अनि त्यो पनि अहिले फलाम लाएर यसरी राखिदिनु भएको छ अनि राम्रो छ अहिले त। अब अस्ति नै चाहिँ गाह्रो थियो नि, अहिले त सजिलो भएको छ। त्यहाँनेरि लुगा सुगा धुन, नुहाउन, त्यहाँ जान ओर्न सजिलो छ, पूजाहरू गर्न, त्यहाँ बस्ने ठाउँ बनाइदिनु भएको छ, बस्ने ठाउँ पनि राम्रो छ अनि खाने पानीको त दुःख दुःखै थियो नि अस्ति नै त। एकदम राम्रो गरिदिनु भएको छ नि, चाँडै गरिदिनु भयो नि, म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
14: मेरो नाम युवराज दाहाल हो, महेश सन्यास आश्रममा व्यवस्थापकको भूमिकामा सेवा गर्दैछु। विद्यार्थीहरूको लागि आवश्यक पर्ने पुस्तकहरू हामीले विभिन्न स्थानबाट जो गरेर राख्ने गरेका छौँ। पुराना पुस्तकलाई संरक्षण गर्ने ऱ्याकको आवश्यकता परेको हुँदाखेरि सैनिक मुख्यालयले जुन भूमिका निर्वाह गरेको छ त्यसले व्यवस्थित निर्माणको लागि अनि अध्यात्मको विकासको लागि र एउटा सुन्दर समाजको निर्माणको लागि र शिक्षित समाजको निर्माणको लागि काम गरेको जस्तो हामीलाई लाग्छ। आश्रममा लगभग पालको 65 जिल्ला भन्दा बढीका दैनिक रूपमा 250 विद्यार्थीहरूले र आफ्नो जीवनको उत्तरार्ध व्यतीत गर्न आउनुभएका जो आध्यात्मिक जनहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो पुस्तकालयको चाहिँ उपयोग गरेर आफ्नो जीवनलाई धन्य बनाउने प्रयत्न गरिरहेको हामीले यहाँनिर पाएका छौँ, हामीले त्यो देखेका छौँ।
4: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा 2075 सालबाट शुरू गरेको हो। हालसम्म 240 यस्ता आयोजनाहरू निर्माण भइसकेको तथ्याङ्क छ। यस्ता आयोजनाहरू जनहित कार्य सञ्चालन निर्देशिका 2077 अनुसार सञ्चालन हुने गरेका छन्। हरेक प्रीतनालाई वार्षिक निश्चित रकम विनियोजन गरी सो रकमबाट यस्ता आयोजनाहरू निर्माण गर्ने गरिएको छ। यस वर्ष पश्चिम प्रीतना अन्तर्गत मनाङको दिस्याङ गाउँपालिका 22 घुम्ती स्थित तिलिचो बेस क्याम्पदेखि तिलिचो तालको बीच बाटोमा सेट घर निर्माण, स्याङ्जाको पुतली बजार नगरपालिका नुवाकोट स्थित खानेपानी ट्याङ्की, गोर्खाको पालुङटार स्थित काजी कालुपाँडे संग्रहालयको अगाडि सतल निर्माण गरी हस्तान्तरणको क्रममा रहेको छ भने मुस्ताङको लो घेकर दामोदर कुण्डमा सेट घर निर्माण गर्ने योजनामा रहेको छ।
5: यसै गरी उत्तर पश्चिम पृतना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फलाटे स्थित फलाटे सामूहिक तालिम इलाकामा ट्रस्ट घर निर्माण, बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका नौ स्थित ठाकुरद्वारा मन्दिरमा पुजारी घर, महाआरती सेट घर र हुम्ला जिल्ला अदानचुली गाउँपालिका पाँच बारी गाउँमा हेलिप्याड निर्माण गरी हस्तान्तरण गरिएको छ। यस्ता निर्माण कार्यले आम सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक धारणा विकास गराएको छ। हुम्लाको अदानचुली गाउँपालिका पाँचका अध्यक्ष श्री मोहन विक्रम सिंह,
15: पानी परेको बेला यो हेलिप्याडलाई सही तरिकाले अवतरण गर्न ग्राउन्ड ल्यान्ड गराउन गाह्रो थियो। उहाँहरूले यहाँको अवस्था आवश्यकतालाई बुझेर यहाँको जो भित्रतिर चाहिँ जनसंख्या र बस्ती बढी छ त्यो तत्काल चाहिँ सुत्केरी महिलाहरू र आपतकालीन बिरामीहरूको चाहिँ तत्काल क्विक रेस्क्यु गर्नको लागि चाहिँ आवश्यक थियो, अवरोध थियो। यो अवरोध हटाउनको लागि हेलिप्याडको चाहिँ ब्ल्याकटप गरियो। एक खालको हेलिप्याड निर्माण हुँदाखेरि हामीलाई सहायता भयो।
4: सामान्यतया तीनदेखि छ महिनाभित्र निर्माण सम्पन्न हुने, कम खर्चमा निर्माण भए पनि जनतालाई दैनिक जीवनमा उपयोगी हुने परियोजनाहरू शीघ्र प्रभावी आयोजनाका चिनारी हुन्। नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाबाट प्राप्त अनुभव र सफलताबाट प्रेरित भई 2075 सालबाट जनसम्बन्ध, राष्ट्रिय एकता र विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्दै स्वदेशमा समेत शीघ्र प्रभावी आयोजना सञ्चालन गर्न थालिएको हो।
5: यसै क्रममा यस वर्ष सुदूरपश्चिम पृतना अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका दुईमा ट्रस्ट घर, डोटीको दीपायल सिलगढ़ी स्थित ऐतिहासिक तिखागढ़ीमा कुवा मरमत, ढुङ्गा बिछ्याउने र गढ़ीसम्म जाने बाटो मरमत, बैतडीको देवलहाटमा ऐतिहासिक पीपल चौतारो जीर्णोद्धार तथा बामुनी आमा मन्दिरसम्म जाने बाटो निर्माण गरिएको छ। यस्ता कार्यले नेपाली सेनालाई जनताको सेनाको रूपमा प्रमाणित गरेको छ। सेनाले बैतडीको देवलहाटमा रहेको ऐतिहासिक पीपल चौतारो जीर्णोद्धार गरेपछि खुशी हुँदै स्थानीय ईश्वरी दत्त भट्ट,
16: 400-500 वर्ष अगाडिको पीपलको वृक्ष हो, त्यसमा हामीले अब पहिले भक्तजनहरूले आफ्नो जल चढाउने पूजा आजा गर्ने कार्यक्रम रहन्थ्यो, त्यहाँ बस्नलाई ठाउँ थिएन, नाजुक अवस्था थियो। र जुन यो नेपाली सेनाले आफ्नो पहलमा लिएर दिन रात खटेर पसिना बगाएर हामीलाई निरन्तर रूपमा चौतारो निर्माण गर्ने कार्यक्रममा अहम भूमिका खेलिदिनु भयो। गाउँले यति आभारी छौ कि यति ऋणी छौ कि उहाँले यति राम्ररी काम गरिदिनु भयो कि जसको बखान गर्न मेरो शब्दमा छैन। अहिले धेरै अन्तबाट पनि पर्यटकहरू आएर त्यहाँ बसेर काम गर्ने, त्यही कोले बनायो यो चौतारो राम्रो काम भएको छ भन्ने एउटा हामीले जुन पाएका छौँ त्यसको लागि नेपाली सेनालाई नै हामी सम्झिन्छौँ।
4: दुर्गम क्षेत्रलाई मात्र होइन सुगम क्षेत्रमा समेत शीघ्र प्रभावी आयोजना प्रभावकारी भएका छन्। यसको उदाहरण हो उपत्यका पृतना। यस पृतना अन्तर्गत काठमाडौँ नारायणहिटी हताभित्र हनुमान मन्दिर पुनर्निर्माण भइरहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी स्थित दुगुना गढीमा दुगुना गढीको सैनिक प्रतिमा र सेट घर निर्माण, भक्तपुर चाँगुनारायण नगरपालिका पाँच स्थित मुलाकोटमा श्री पाँच बडा महाराजा धीराज पृथ्वीनारायण शाहको शालिक तथा पर्खाल निर्माण र काठमाडौँ नागार्जुन स्थित जामाचोक गुम्बा जाने पैदल मार्गमा फलामको रेलिङ निर्माण गरी हस्तान्तरण गरिएको छ। शीघ्र प्रभावी आयोजना अन्तर्गत सञ्चालित यस्ता कार्यले जनहितमा नेपाली सेनाको योगदानलाई प्रस्ट्याएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको किचङ्गु नारायण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री रवि श्रेष्ठ भन्नुहुन्छ,
17: फुलबारी गेटदेखि जामाचोकसम्मको जुन एउटा यो हाइकिङको लागि पदमार्ग जुन छ त्यसमा चाहिँ अहिले नेपाली सेनाको भैरवी दलगणबाट पदेल मार्गको साइडमा चाहिँ करिब 250 मिटर जति फलामको रेलिङ राख्ने काम भएको छ। पैदल मार्ग यात्रीहरू जुन हुन्छ उहाँहरूको सुरक्षाको हिसाबले चाहिँ एकदमै महत्वपूर्ण काम हो। विगत यो पैदल मार्गमा चाहिँ अलिकति जोखिम भएको कारणले गर्दा पैदल यात्रीहरू चाहिँ लड्ने होइन भिरबाट फस्ने त्यस्ता घटनाहरू भइरहेको अवस्थामा अहिले यो जुन पदमार्गमा चाहिँ जुन यो रेलिङ राखिएको छ त्यसले गर्दा यात्रुहरूको सुरक्षामा चाहिँ अलिकति टेवा पुगे जस्तो मलाई लाग्छ। जामाचो भन्ने जुन पर्यटकीय स्थल छ त्यहाँ चाहिँ अब गुम्बा पनि छ, अर्को स्तुपाहरू पनि छ होइन, त्यो पर्यटकीय स्थलमा बिदा नहुने दिनहरूमा 2-3 हजार मान्छेहरूसम्म जाने गर्छ। बिदाको दिनहरूमा चाहिँ अलिक प्याकै हुन्छ, 4-5 हजारसम्म मान्छेहरू जाने गर्छ नि। वैशाख पूर्णिमाको दिन जुन मेला लाग्छ त्यहाँ जामाचो क्षेत्रमा त्यति बेला चाहिँ 15-20 हजार नै मानिसहरूको जावत हुन्छ र त्यहाँ त्यति बेला ट्रेकिङ रुटमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यसले लाभ पुर्याउँछ। यो जुन सामाजिक काममा चाहिँ राम्रै उपस्थिति रहेको छ र उहाँहरूको काम चाहिँ सराहनीय छ जस्तो मलाई लाग्छ।
5: 2075 सालदेखि शीघ्र प्रभावी आयोजनाहरू नेपाली सेनाको वार्षिक कार्यक्रम तालिकाका अंग बन्दै आएका छन्। हालसम्म 28 मठ मन्दिर स्तरोन्नति, 34 ऐतिहासिक गढ़ी किल्ला तथा धरोहर संरक्षण, 36 विद्यालय स्तरोन्नति, 24 स्थानमा खानेपानी व्यवस्थापन, 22 हेलिप्याड निर्माण, स्वास्थ्य क्षेत्र सम्बन्धी 2 र सार्वजनिक हितका 94 कार्य गरी कुल 240 आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरिसकेको छ। यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।

0: रेडियो दिदी बहिनी 95.2 MHz।
1: सयौं रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
3: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 443,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 385,933 हेक्टर खेतीयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुरासैनीले भन्नुभयो,
4: कुरा चाहिँ अब आज र भोलिको लागि पट्टाका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ त्यही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँका पनि केही स्थानहरू चाहिँ मधेस समुद्रको वर्षा हो, केही स्थानमा भारी वर्षाको पनि सम्भावना चाहिँ देखिएको छ मधेस प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र अलिकति यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
3: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। वहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
5: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
3: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई समुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। वहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
0: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ। साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुमवासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार रू 25,000 र 3 महिनाको घरबाडा स्वरूप मासिक रू 15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
3: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुमवासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रूपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा 25,000 रूपियाँ भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यावसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
6: उहाँहरू चाहिँ पहिला एक ठाउँ बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ, गरिराख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलानमा हामी बस्छौँ, बन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
3: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
7: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खोजेर त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जस्तो गरिरहेको छ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौ काङ्ग्रेसमा, पक्रु त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
3: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताले अध्यावधि गरेका छैनन्। ताजा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एच को विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
2: मुगुको भी गाउँमा खडेरीको संकट, भोकमरीको जोखिम बढ्दो,
8: पानी पाइँदैन, के गर्छन् बाली लाउने अब
9: केही छैन, सुकेको छैन, दुमुखा साबुन त्यो भन्दा किन्ने पानी पनि छैन।
2: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मुगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
13: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यसो वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेतबारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन, घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढ़ेको छ।
14: पहिला बाली गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्री बेला भइसक्यो होइन, अब निरेपछि अब कोदो काउनी रोम्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य रोप्दा छिउ सर्दै, अब के गर्नु, अब अहिले केही मेगाया नै अठको खाने पानी पाइँदैन, के गर्छन् बाली लाउने अब।
13: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन्। सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती शुरू गर्न सकिँदैन। यसपालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ। कोदो, मकै, चिनो, कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ली धामी बताउनु हुन्छ।
14: समस्या भन्नु त केही छैन, समस्या बाली नाली भन्ने समय अहिले काति कार्तिकीय बाली पनि भयो न, जेठाजी 3 बाली जेठाजी भयो, 2 बाली कार्तिकीय भयो, अनि मान्छे पनि राम्रो राम्रो गरेको नि मर्नु भयो, केही छैन, सुकी गर्नु खै रे के हा, दुमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन, गोरु बाछा पनि मन नआटिक केही पनि, मान्छे पनि त्यस्तै छ, रात पनि यही धारन्दी बहिनी, दिन पनि यही धारन्दी बहिनी छन्, पानीको पानी अरू खानु भन्दा त पानीको पनि पाउन आँटिनन्।
13: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो। पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै 1 वर्षसम्म खान पुग्थ्यो। धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे, तर लगातार 2 वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ। पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन्। स्थानीय धना भूमि र कन्तरी भूमि
14: खेती मुले हुकी गया, खेती बाँझा उभया, सिन बोया, काई मास बोया,
15: केही न बोटोमा त उमारेको क्याउँ केही कोही पनि लाग्यो नै म पनि त्यही राखेँ त लाउँदो अब खरेड पर्यो भने खरेड एकजना आउँदो खान एकजना ल्याएकै बस्छ खाने एकजना भया भैछ कसरी हो एकजना म दि आफ खाँदा म ठेका लिन आएर बैकिन गर्नु बैकिन नआउन बैकिन ठाउँको ठाउँ लाइदा हामीको यस्तो सर खरेड पर्यो सामान त निस्क सामान कोही दिने छैन
16: दुई वर्ष लगभग भयो हुनु हाम्रो खरेड परेको अब पोर पनि गाउँ भएन पोर कात्तिकै पनि भएन अनि अहिले पनि कात्तिकै पनि छैन हुने छैन पुरो गाउँ पनि अब केही पनि भएन खाद्य विकल्प अरू छैन पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ त्यहाँ मार मार दुच्छा चुर मात्रै छ केही छैन तिन चार घण्टा बस्नु छ कि रातभरि बस्नु छ कि दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नापा हामी रात केही न केहीको राहत गरिदिएले हामी आभारी हुने थियौँ
13: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका तीनका वडाध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ
17: हाम्रो मुगुमा गम्बडीमा पानी आउँछ अर्को ठाउँ पानी आउँछ यहाँ खडेरी किन पर्यो पनि भन्छन् तर्क पनि छ मान्छेको विभिन्न तर वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ किन हाम्रो आज वन जंगल पनि कम छ अनि माथितिर लेक पनि अलिकति चाहिँ जंगल भएको लेक लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ पोहोर सालबाट अलिक चाहिँ बढी भएकै हो
13: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगरी
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ डिजिटल जालमा फस्दै महिला श्रमिक
18: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउन आवश्यक छ जस्तो लाग्छ मलाई
2: विदेश जाने महिलामाथि बढ़दो डिजिटल हिंसा सुरक्षित रहने उपाय के होला विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा अनलाइन ठगी फेक प्रोफाइल ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन् यस्ता जोखिमबाट कसरी सुरक्षित रहने अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मंजु गुरूङसँग कुराकानी गरेका छौं
18: नेपालभित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौं त्यसमा पनि अझ नेपालको राजनैतिक सीमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर बुझेर सचेत भएर सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना सामना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ बुझ्नुपर्छ भन्ने त्यो ज्ञान त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना गर्नु।
1: यो व्यक्तिगत जानकारी कसलाई दिने कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने बेफाइदा एकातिर छ,
18: हजुर
1: डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने तलब एकदमै धेरै थोरै जान पाउने कुरा गइसकेपछिको कुरा भयो, कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन, ठगिएको एक त घरमा आर्थिक समस्या भएर जान खोजेको ऋणपान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त, त्यस्तो नहोस् भन्नका लागि पनि केही सावधानता अपनाउनु पर्यो, महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने?
18: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि, यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ, जो चाहिँ उसको रोजगारदाता हो उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ कि, तर बीचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन, बीचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ, एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ। र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नु पर्ने होला, ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला, अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ, ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ, तर त्यसको साथसाथै एकदम चुनौती पनि छ।
1: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन एक्लै, त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ हातमा मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो होइन, छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त। विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने? यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो, हिंसा हो, के विषयमा ख्याल गर्ने त?
18: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो, त्यो हेर्नु पर्यो, र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहाई भएको छैन त्यो सुरुमा नपाइन्जेल त अब लोग्ने मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई
1: सक्छौ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ
18: हामीलाई इन्ट्युसन भइहाल्छ नि, यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौ, विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
1: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात
18: त्यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन नजिक हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति

0: उसँग संवाद पनि संवादको दूरी घटाउने कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने त उसलाई ब्लक गरिदिने उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ
1: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ हामी महिलाले उजुरी दिन पर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि त्यसपछि के गर्न सक्छौ
0: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग पनि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ त्यस्तो संस्थाहरूमा गएर पहिला सो प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ साइबर ब्युरोमा पनि दिन सकिन्छ त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनुपर्छ
1: विदेशमा हुँदा जस्तो
0: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ हाम्रो अब कूटनीतिक नियोगहरू छ मिसनहरू हुन्छ होइन त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ
2: 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन् तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन छ देशभर 32% मात्रै धान रोपाई मधेसमा सबैभन्दा कमजोर अवस्था छ किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई छ सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दरभाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टेकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै अधूरै छ।
0: आजको कार्यक्रममा हामी महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपायबारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले रातिको ठिक 8 बज्यो।
4: पाँच सय देखि 900 मिलिलिटर का आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
5: यो हो महासंचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
6: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसदमा महत्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रूचि कम देखिएको छ। प्रतिनिधि सभाको आजको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिन नाम टिपाएका सांसद नै उपस्थित नभएको पाइएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृष्टि भट्टराई र नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले नाम टिपाएर पनि सहभागिता जनाउनु भएन। भट्टराई र सुब्बाको नाम सभामुख डोल प्रसाद अर्यालले तीन पटक उच्चारण गरेर बोलाए पनि नदेखिएपछि रासपाकै अर्का सांसद गोविन्द पन्थीको पालो आएको थियो, जसले सांसदहरू संसद बैठकमा हाजिर गर्ने र बाहिरिने गरेको प्रष्ट भएको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
7: अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम महासन्धिको प्रोटोकल नम्बर 29 र 81 विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै रासोपाका अर्का सांसद गणेश कार्कीले आफूलाई फोनमा आइरहेका समस्याहरूमध्ये 2-3 उल्लेख गर्नुभएको थियो।
8: 23 दिदीको बिहे छ तर भाइको सब दुबईमा छ। मन्त्रालयमा पटक पटक फोन भएको छ, मन्त्रालयबाट दूतावासमा पनि फोन गर्नुहुन्छ, उता पनि प्रक्रियामा अल्झिरहेछ। लास पर्खिने कि घरमा छोरीको बिहे अन्माउने भन्ने कुरामा मान्छेहरू दुविधामा छन्। त्यस्तै अमेरिकामा बसेका संगीत खत्रीको बारेमा पनि त्यस्तै प्रक्रियाबाट जानु पर्यो। अस्ट्रेलियामा पनि त्यही समस्या छ। कुन देशमा हामी छौं, कुन पृष्ठभूमिबाट हामी गएका छौं भन्ने कुराले साह्रै ठूलो अन्तर राखेको देखिँदैन। सामान्य नागरिकहरू यहाँबाट विदेश जाउन् अथवा एउटा कुनै विशिष्ट क्षमता हासिल गरेका मान्छेहरू विदेश जाउन् काम गर्नका लागि समस्याहरू उही हुन्।
7: पछिल्ला सरकारी तथ्याङ्क हेर्दा विदेशमा मृत्यु हुने नेपाली श्रमिकको संख्या बढ़दो क्रममा देखिएको छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 11 महिनामा मात्रै 1121 जना श्रमिकको मृत्यु भएको छ। गत आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेको संख्या 1544 जना थियो। अब यो प्रस्ताव पारित भएमा नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा कुरा गर्न पाउने विश्वास व्यक्त गर्नुभएको छ।
8: हामीले यहाँ रेमिटेन्स यति आयो भनेर त वर्षौंदेखि गन्यौ, तर हाम्रा नागरिकहरू विदेशमा गएर आफ्नो पासवर्ड आफैसँग राख्न सक्ने कतिजना छन्, कतिका पासवर्ड चाहिँ आफूसँग राख्न पाउँदैनन् भनेर हामीले कहिले पनि संख्यामा निकालेनौ। कम्तीमा अब यो प्रोटोकलको पक्ष राष्ट्र हामी भइसकेपछि हामीले त्यो बारेमा आवाज उठाउन पाउँछौ होला, अन्तर्राष्ट्रिय फोरमहरूमा त्यो बारेमा कुरा गर्न पाउँछौ होला। त्यो बल दिने यो प्रोटोकल यो संसदमा आइपुग्न 2026 बाह्र वर्ष पर्खिनु भनेको सायद संसदकै अलिकति गैर जिम्मेवारी पनि हो कि।
7: अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि हजार तीस सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले श्रमिकहरूको श्रमको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभयो।
9: हाम्रो कानून हाम्रो संविधानले जे जस्तो व्यवस्थाहरू चाहिँ प्रगतिशील रूपमा गरे तापनि हाम्रो व्यवहारमा अझै पनि कायम रहेको अर्काको ऋण तिर्नका लागि श्रम गर्न बाध्य हुनुपर्ने परिस्थिति, जस्तै त्यसलाई हामी कमलहरी प्रथा भन्यौं, कमैया प्रथा भन्यौं, हरुवा चरुवा भन्यौं, यसका साथ साथमा कारखानाको चिम्नीबाट निस्किने धुवाहरू हामीले देख्यौं, खेतबारीहरूमा पसिना बगाइरहेका किसानहरू, निर्माण चाहिँ स्थलमा ढुङ्गा बोकिरहेका मजदूरहरू, सड़कमा चाहिँ काम गरिरहेका श्रमिकहरू, कार्यालय सफा गर्ने कर्मचारीहरूदेखि लिएर वैदेशिक रोजगारीमा काम गरिरहेका श्रमिकहरू, यी चाहिँ ब्लू कलर जब अन्तर्गत पर्दछन् र व्हाइट कलर जब अथवा ब्लू कलर जब जे जबमा रहे तापनि सबै श्रमिकहरूको उचित किसिमको सम्मान र उचित किसिमको सुरक्षा हुनु पर्दछ र यो दायित्व राज्यको हो भन्ने कुरा म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।
7: अर्को विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद परशुराम तामाङले मानव दासता बेचबिखन जस्ता कुकृति बाध्यकारी श्रम कलंकको रूपमा आएको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ बताउनुभयो। उहाँले जातीय प्रथासँगै शुरू भएको बाध्यकारी श्रमको अन्त्य गर्दै उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री यादवले पनि समस्या धान्नै नसकिने खालको रहेको स्वीकार गर्नुभएको छ। 3 महिनामा 30 करोड़ क्षतिपूर्ति भराउन सफल भएको दावी गर्दै उहाँले आगामी 3 महिनामा व्यवस्थित गर्ने बताउनु भएको छ।
10: वैदेशिक रोजगार विभाग काठमाडौँमा मात्रै छ, हामीले सेवा चाहिँ 40 लाख मान्छे जो विदेशमा छन् उहाँहरूलाई पनि दिइरहेको छ। वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूको लागि पनि उहाँहरूको परिवारको लागि पनि र यति धेरै ठगी भएको छ। दिनभरि चाहिँ लगभग 50 मुद्दा दर्ता हुन्छ, महिनामा 500 जति पक्राउ पूर्जी जारी हुन्छ। हामीले महिनामा चाहिँ तर 70-71 जनालाई मात्र पक्राउन अहिले सकिरहेका छौँ, यसलाई चाहिँ बढाउनै पर्छ। यसमा चाहिँ इन्टर मिनिस्ट्रियल कोअर्डिनेसन चाहिँ जरुरी पर्छ, त्यो हामी गर्छौँ।
7: यससँगै अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत स्वीकृत भएको छ।
11: सरकारको 100 दिन पुगेपछि बसेको पहिलो संसद बैठकमा विपक्षी दलहरूले हनीमून पीरियड पूर्णतः असफल भएको दावी गरेका छन्। अर्को एक रिपोर्ट।
7: सरकारले 100 दिन पूरा गरेको सन्दर्भमा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले आज प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै उत्तर कोरियाली नेताको जस्तो देखिएको टिप्पणी गर्नुभयो।
12: लोकतान्त्रिक बाटो सुल्टो हो, सुल्टो बाटो आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ, फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन। हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। सभामुख महोदय, यो राम्रो संकेत पटक्कै होइन।
7: सामाजिक सञ्जालमा भाइरल हुने बाटो त्यागेर संसदप्रति उत्तरदायी हुन उहाँको सुझाव थियो। राष्ट्रपाको महाधिवेशनमा नेकपा एमालेका नेता युवराज गेवालीले ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने बताएपछि प्रधानमन्त्रीले बालेनले हाइवे एक्सप्रेस चलाएको जवाफ दिनुभएको थियो। त्यही शब्दमा आङदेम्बेले फेरि सम्झाउनु भएको छ।
12: म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्नुबाट गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईँले भाइरल हुने बाटो अब त्याग भोलि दिनुहोस्। तपाईँ देशको प्रधानमन्त्री भइसक्नुभयो, अब प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढंगले ड्राइभ गर्नुहोस्, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस् तर निकै सम्हालिएर गर्नु। दुर्घटना पर्दा तपाईँ मात्र होइन सिङ्गो देश दुर्घटनामा पर्न सक्छ।
7: सुकुम्बासीहरूको उठीवास लगाएको तर्फ संकेत गर्दै आङदेम्बेले देश कालो चस्मा कालो कोट र कालो प्यान्ट लगाएर कालै गाड़ीमा हुइकिनेहरूको मात्र नभएको टिप्पणी गर्नुभएको छ। नेकपा एमालेका सांसद क्षितिज थेबेले पनि प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिन नचाहेको बताउनुभयो। संघीय संसद भवन बाहिर संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारका राम्रा काम भन्दै केही विवादित निर्णयहरू सुनाउनु भएको छ।
13: सर्वोच्च अदालतको प्रधान न्यायाधीश चौथो व्यक्तिलाई बनाउनु भयो, जानेलाई छान्नु भएकै छ, अब यो राम्रो कुरा मान्नै पर्यो। अब रवि लान्ने छैन भने जीको सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता हुन्छ, त्यो राम्रो काम मान्नै पर्यो। यता विष्णु पौडेललाई आरोपमा पक्रिन्छ सम्पत्ति शुद्धिकरणको आरोपमा, भनेको यसलाई राम्रो काम मान्नै पर्यो। अब साझा यातायातलाई ब्लू बसमा परिणत हुन्छ, यसलाई राम्रो काम मान्नै पर्यो। यो त राम्रो काम होला नि होइन?
7: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयता, समावेशिता र धर्मनिरपेक्षता जस्ता संविधानका आधारभूत संरचनामा कुनै पनि किसिमको हस्तक्षेप नगर्न सरकारलाई सचेत गराउनु भएको छ। संसद बैठकमै राईले संविधान संशोधनको बहस चलिरहँदा यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए, यी आधारभूत स्तम्भहरूमा फेरबदल गरिए मुलुकमा गम्भीर दुर्घटना निम्तिन सक्ने बताउनु भएको हो।
14: यो संविधानलाई संशोधन गर्नुपर्छ भन्ने हिसाबले जुन खालको चाहिँ कुराकानीहरू भइराखेका छन्, सल्लाहहरू भइराखेका छन्, हामीलाई जानकारी प्राप्त छ। फन्डामेन्टल्स अफ द कन्स्टिट्युसन मा संघीयता, समावेशी र धर्मनिरपेक्षता, म चाहिँ यो तीनटा कुरा देख्छु। यो तीनटा कुरालाई तलमाथि हुने गरी दखलन्दाजी गर्न खोजियो भने फेरि देशमा चाहिँ दुर्घटना हामीले जानेर नजानेर सचेतनाका साथ या बेहोसीमा त्यो दुर्घटना फेरि हामीले निम्त्याउन पुग्नेछौं।
15: सभामुख डोल प्रसाद तर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको बैठकमा सभामुख तर्यालले आकस्मिक र शून्य समयमा सांसदले उठाएका जनसरोकारका विषयमा गम्भीर एवं महत्वपूर्ण बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे पनि सदनलाई जानकारी गराउन भन्नुभएको छ।
16: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कार्यवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
11: राष्ट्रिय सभाले भने भोलि आगामी वर्षको बजेट पारित गर्ने भएको छ। भोलि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय सहित आठ मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची सार्वजनिक गरिएको छ। आज पनि आठवटा मन्त्रालयगत बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका छन्। भोलि नै आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक अर्थमन्त्रीले पेश गर्नुहुनेछ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बजेटमाथिको छलफल प्रक्रिया राष्ट्रिय सभाबाट सकेर फेरि प्रतिनिधि सभामा फिर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
15: नेपाल परिवेशमा नेपाली कंग्रेसको देउबा पक्षले खोल्यो छुट्टै कार्यालय लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनुअघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
18: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
19: मार्बलका सिपी विशिष्ट प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका युपीभीसी प्रडक्टहरू लिड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
20: सुरक्षा घरको साथ जीवनदायक। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
6: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
11: एक साताभित्र देशका विभिन्न जिल्लामा भएका तीन ठूला सवारी दुर्घटनाले सड़क सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। विशेष गरी दैलेखको कर्णाली राजमार्गमा भएको फोर्स गाड़ी दुर्घटनामा बेपत्ता यात्रु पाँच दिन बितिसक्दा पनि भेटिएका छैनन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी करिब 400 मिटर तल कर्णाली नदीमा खसेपछि हालसम्म एकजनाको मृत्यु भएको पुष्टि भएको छ। हिजो डोल्पामा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भयो भने 11 जना घाइते भए। गत शुक्रबार बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा 17 जना घाइते भएका छन्। यी दुर्घटना पछिल्लो एक साताको अवधिमा भएका हुन् जसले बर्खायाममा सड़क यात्रा कति जोखिमपूर्ण बनेको छ भन्ने उजागर गरेको छ। लगातारका दुर्घटनाले संसददेखि सड़कसम्म सुरक्षित सड़कको माग उठ्न थालेको छ। लगातार भइरहेका दुर्घटनापछि संसदमा पनि सरकारको चर्को आलोचना भएको छ। कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णालीलाई मृत्यु मार्ग होइन सुरक्षित सड़क चाहिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णालीका सड़कहरू मृत्यु मार्गमा परिणत भएको भन्दै राज्यको चरम व्यवस्थाका कारण नागरिकले अकालमा ज्यान गुमाइरहेको बताउनुभयो। प्रधानमन्त्रीले चुनावताका बेला कर्णालीलाई स्वर्गको संज्ञा दिएको स्मरण गराउँदै उहाँले के कर्णालीवासीले स्वर्ग देख्न मरिँदै जानुपर्ने हो भन्दै प्रश्न गर्नुभयो।
21: कर्णालीका सड़कहरू आज सड़क रहेनन्, ती मृत्यु मार्ग जस्तो देखिएका छन्। अब कहिलेसम्म कर्णालीले यस्तो नियति भोग्नुपर्ने हो? हरेक पटक यात्रा गर्दा मानिसहरूले आफ्नो ज्यान हत्केलामा राखेर हिँड्नु यो कस्तो व्यवस्था हो? हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कर्णालीमा गएर त्यसलाई स्वर्ग कि रानी कर्णाली कि सुइना भनेर सम्बोधन गर्नु पर्यो। तर सभामुख महोदय, म यहाँ उभिएर सोध्न चाहन्छु, के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो?
11: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका जनताले स्वास्थ्य र शिक्षा मात्र नभई सुरक्षित हिँड्ने बाटो पाउनु आफूहरूको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै सरकारसँग भीख नभई अधिकार खोज्न आएको बताउनुभयो।
21: अझ पनि कर्णालीका जनताहरू रुवावासी गर्ने र कर्णाली राजमार्ग स्वास्थ्य शिक्षा त परका कुरा हुन्, हिँड्ने बाटो देऊ सरकार भन्दा कर्णालीका जनताले भिख मागे जस्तै गर्नुपर्छ। हामी भिख माग्न आएको होइन, अधिकार खोज्न आएको हो। यो कुरा चाहिँ ध्यान दिनुहोस्।
11: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दुर्घटनापछि उद्धारमा भएको ढिलाइप्रति सरकारको आलोचना गर्दै कर्णालीका नागरिकले बाँच्न पाउने अधिकार छ या छैन भनेर प्रश्न गर्नुभयो।
22: कर्णाली नेपालमा हो कि होइन यसको जवाब छ यो सम्माननीय सभा महोदय। आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा कर्णालीमा नागरिक डुब्दाखेरि उद्धार गर्न नहुने, के कर्णालीका जनता यो देशका नागरिक हुने होइनन्, यसको जवाब सम्माननीय सभामुखले आज दिनुपर्छ। यो संसदमा रूलिङ गर्नुपर्छ। कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ या छैन, के कर्णालीका युवाहरू यो देशको भविष्य हुने होइनन्, कि हामी कर्णालीमा जन्मनु हाम्रो अभिशाप हो।
11: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद रमेश प्रसाईले पनि कर्णाली राजमार्गमा बारम्बार भइरहेका दुर्घटनाबारे गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो। दुर्घटनालाई सामान्य समाचारको विषय बनाएर राज्य पन्छिन नमिल्ने उहाँको भनाइ छ।
23: कर्णाली राजमार्गमा पटक पटक हुने दुर्घटनाहरू हाम्रो लागि खालि समाचारका विषयहरू मात्र बन्न थाले। नागरिकको जीवनभन्दा ठूलो सम्पत्ति र प्राथमिकता राज्यको अर्को हुन सक्दैन। सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीड़मा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकार दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्तममा उभिएर उत्तर दिनै पर्छ।
11: पछिल्लो साताको सबैभन्दा दुर्घटना दैलेखको फोर्स गाड़ी दुर्घटनामा प्रहरीले कतिजना सवार थिए भनेर भन्ने एकिन तथ्याङ्क दिन सकेको छैन। यात्रु दर्ता र प्रविष्ट एन्ट्री प्रक्रियाले गर्दा ठ्याक्कै तथ्याङ्क राख्न नसकिएको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारूले स्वीकार गर्नुभयो।
24: जनप्रतिनिधिज्यूहरूले जनतालाई धेरै दुःख भयो भनेर यो इन्ट्री गर्ने कुरा आउँछ नि, त्यसलाई चाहिँ अलिकति विरोधमै आ हुन्छ कि त्यहाँ सोध्छ कि ओभरबाट कतिजना हुनुहुन्छ भनेर सोध्छ, अनि उसले भनेको हुन्छ टिपोट मात्रै टिपेको हुन्छ कि हिसाबले त्यसलाई त्यति हामीले आधिकारिक लिन सकेनौँ।
6: देशभर रेबिज र क्यान्सर रोगका औषधिको अभाव भएको भनेर सामाजिक सञ्जाल तथा संचार माध्यममा आएका हल्लाहरूमा सत्यता नरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्ट पारेको छ। रेडियो थाहा संचार नेटवर्कसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल मन्त्रालयको केन्द्रीय प्रणालीमा मात्र 48,626 मात्रा डोज रेबिजको खोप मौजात रहेको जानकारी दिनुभयो। यसबाहेक विभिन्न अस्पताल प्रदेश र स्थानीय तहहरूले आफ्नै ढंगले खरिद गरी खोप उपलब्ध गराइरहेकाले हाल बजारमा कुनै अभाव नरहेको जानकारी दिनुभयो।
0: हामीसँग 48,626 मात्रा खोप चाहिँ देशभरिको हाम्रो प्रणालीमा छ। खरिद भएर यताहरूले पनि खरिद उपलब्ध गराएर अस्पतालहरूमा स्थानीय तहमा र प्रदेशमा गरेर अरू थप मात्रा खोपहरू छन्। अहिलेलाई हामीलाई सम्म छैन, केही समयका लागि यसले हामीलाई पुग्छ र हाम्रो खरिदबाट आउने 2,34,000 जस्तो मात्रा खोप चाँडै आउने गरी प्रक्रियामा अगाडि छ।
15: साथै क्यान्सरका औषधिको हकमा अन्तर्राष्ट्रिय बजार र युद्धका कारण आपूर्तिमा केही कठिनाई भए पनि सरकारले विशिष्टकृत अस्पतालहरूसँग समन्वय गरी सेवा प्रवाहलाई सहज बनाइरहेको पनि प्रवक्ता अधिकारीले दावी गर्नुभयो।
0: क्यान्सरको औषधिको हकमा पनि सरकारले सहजीकरण गरेर बजारमा सहजमा उपलब्ध हुने गरी व्यवस्था गरेको छ। क्यान्सरको औषधिको हकमा पनि सरकारले सहजीकरण गरेर बजारमा सहजमा उपलब्ध हुने गरी व्यवस्था गरेको छ। क्यान्सरको औषधिको हकमा अन्तर्राष्ट्रिय बजारहरूको युद्ध लगायत अरू विभिन्न कारणहरूले परेको प्रभावहरूले हामीलाई पनि पारेको प्रभावमा अलिकति किसिममा कठिनाई भएको अवस्था हो, त्यसलाई सरण गर्ने गरी सरकारले काम गर्दै गरेको अवस्था छ।
15: नआएका केही प्रक्रियागत ढिला भएको भए तापनि हाल सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ। बजारमा औषधिको कृत्रिम अभाव देखिएर ठगी गरेको पाइएमा सिधै मन्त्रालयको टोल फ्री नम्बर 1115 वा मन्त्री सचिवालय र सम्बन्धित अस्पतालका हटलाइन मार्फत गुनासो गर्न उहाँले आग्रह गर्नुभयो।
0: त्यस्तो कुनै पनि खालको समस्याहरू देखियो केही भयो भने हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 1115 नम्बरमा हामीले सोझेसी गुनासो टिपाउन सक्छौ। विभिन्न नम्बरहरू सार्वजनिक रूपमा हामीले गरिराखेका छौँ। ती नम्बरहरूमा प्रदेशको सम्बन्धित निकायको नम्बरमा इमेलमा हटलाइनहरूमा हामीले सोझे गुनासो टिपाउन सक्छौ। त्यसलाई हामी त्यसै अनुसार सम्बोधन गर्ने गरी प्रणाली पनि बनाएका छौँ।
11: नेपाली कंग्रेसको संस्थापन इतर समूहले काठमाडौँमा आफ्नो कार्यालय स्थापना गरेको छ। समूहको नेतृत्व गरिरहनुभएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला लगायत नेताहरूको सहभागिता रहेको थियो। उद्घाटन अघि नेताहरूबीच समसामयिक विषयमा छलफल समेत भएको थियो। छलफलका क्रममा खड्काले इतर समूहको अवस्थाबारे ब्रिफिङ गर्दै आफूहरू हाल शेखर कोइराला सहित 111 जना रहेको र केन्द्रीय कार्य समितिमा 111 जनालाई समायोजन गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो। खड्काका अनुसार कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने सहमति भएको जानकारी गराउनु भएको थियो, तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उहाँको भनाइ छ। खड्काले अब भोलिदेखि 2-3 दिनसम्म नियमित छलफल गरिने बताउनुभयो।
15: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हामी सबैको साथ
1: नमस्कार। कार्यक्रम साझा आवाजमा तपाईलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक

0: 불렀어 다크 보너스 밤
1: 미스터
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: युको महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार देशभर हालसम्म 32% धान रोपाई सकिएको छ कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार धान रोपाई हुने कुल 13,70,062 हेक्टर क्षेत्रफल मध्ये 31.38% जमीनमा रोपाई सकिएको छ आजसम्म 4,43,595.09 हेक्टरमा रोपाई भइसकेको छ
3: मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने सम्भावना रहेको जनाएको छ कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ
4: नवलपरासी पश्चिमको पालहीनन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनी विरूद्ध आरोप पत्र दायर गरेको हो अध्यक्ष गुप्ताले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ
3: काठमाण्डुको गंगोबो स्थित नयाँ बस पार्कमा मानव बेचबिखन र लागूसुद विरूद्ध सप्ताहव्यापी कार्यक्रम शुरू गरिएको छ प्रहरी प्रभाग नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गंगोबोले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागूस दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गरिएको हो
4: ललितपुरमा सार्वजनिक स्थलमा एक महिलाप्रति अश्लील हरकत गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका दुई इमाडोल स्थित सार्वजनिक स्थलमा महिलालाई आफ्नो गोप्य अंग प्रदर्शन गरेको आरोपमा 55 वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका हुन् बैतरीको पाटन नगरपालिका सात स्थायी घर भएका भट्ट हाल ललितपुरको इमाडोलमा बस्दै आएका छन् उनी सिंहदरबार स्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ
3: कालीकोटमा आजदेखि विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको छ विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै प्रयोगलाई कम गर्ने उद्देश्यले आज कालीकोटमा विषादी जोखिम न्यूनीकरण अभियान सञ्चालन गरिएको हो
4: साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 26 अंकले घटेको छ आजको कारोबारपछि नेप्से परिसूचक 26 अंकले घटेर 26-27 बिन्दुमा झरेको हो परिसूचक घट्दा पनि 34 कम्पनीको शेयर मूल्य बढ़ेको छ 239 कम्पनीको शेयर मूल्य घटेको छ भने 4 कम्पनीको शेयर मूल्य स्थिर रहयो आज 3,55,79,81,000 रूपियाँको शेयर किनबेच भएको छ
3: नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्व संचार मन्त्री एवं कंग्रेस नेता मोहन बहादुर बस्नेतले सफाई पाएका छन् विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाई दिएको हो अन्य आरोपीलाई भने कैद सजाय तोकिएको छ अदालतले उक्त खरिद प्रक्रियामा बस्नेत सहभागी नभएको देखिएको उल्लेख गरेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार चीनले प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ परीक्षण अघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापान सहितका देशहरूको चिन्ता बढ़ाएको छ दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिबारे नयाँ बहस शुरू भएको छ चिनिया नौसेनाका प्रवक्ता वाङ सुएमिङका अनुसार स्थानीय समय अनुसार आज दिउँसो पीपुल्स लिबरेशन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रायोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उहाँले बताउनुभयो यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रम अन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्व सूचना दिइएको पनि उहाँको भनाइ छ प्रक्षेपण भएको दिनमै चीन र रूसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि शुरू गरेका छन् जापानले भने परीक्षणप्रति आपत्ति जनाउँदै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार
2: विश्वकप फुटबल विशेष।
1: फिफा विश्वकपमा गोल्डन बुटको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ। ब्राजिल विरूद्ध दुई गोल गर्दै नर्वेलाई क्वार्टर फाइनलमा पुर्याएका एर्लिङ हालाण्डले गोल्डन बुटको प्रतिस्पर्धालाई थप रोचक बनाएका हुन्। हालाण्डले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सका केलियन एम्बापेसँग बराबरी गरेका छन्। गोल्डन बुटको शीर्ष स्थानमा सात गोल सहित एम्बापे पहिलो स्थानमा रहँदा समान गोल गरेका मेस्सी र हालाण्ड एसिस्ट अन्तरका कारण दोस्रो र तेस्रो स्थानमा रहेका छन्। इंग्ल्याण्डका कप्तान ह्यारी केन छ गोल गर्दै गोल्डन बुटको दौड़मा चौथो स्थानमा छन्। एम्बापे हालाण्ड र केनको टोली प्री क्वार्टर फाइनल खेल जित्दै क्वार्टर फाइनलमा पुगिसकेको छ। मेस्सी आबद्ध अर्जेन्टिनाको खेल भने भोलि इजिप्टसँग रहेको छ। फ्रान्सली फरवर्ड एम्बापेले फिफा विश्वकपमा 19 खेलमा 19 गोल गरिसकेका छन्। उनी सर्वाधिक गोल गर्ने लियोनल मेस्सी भन्दा एक गोलले मात्र पछि छन्। तेस्रो विश्वकप खेल्न लागेका एम्बापेको विश्वकप यात्राको चर्चा सन् 2018 रूस विश्वकपबाट शुरू भएको थियो। 19 वर्षको उमेरमा उनले जादू देखाउँदै पेलेका दुईवटा कीर्तिमान बराबरी गरेका थिए। पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने एउटै नकआउट खेलमा दुई गोल गर्ने उनी दोस्रा युवा खेलाड़ी बनेका थिए। सन् 2022 कतारमा भएको विश्वकपमा एम्बापेले फाइनलमा ह्याट्रिक सहित सर्वाधिक 8 गोल गरेर गोल्डन बुट जितेका थिए। यसपटक पनि उनी सोही इतिहास दोहोर्याउने दावमा हुनेछन्। समूह चरणको पहिलो खेलमै अल्जेरिया विरूद्ध ह्याट्रिक गरेका मेस्सी गोल्डन बुटका प्रबल दावेदारका रूपमा हेरिएका छन्। उनी निरन्तर गोल गर्दै टोलीलाई अघि बढ़ाइरहेका छन्। मेस्सीले विश्वकप करियरमा 20 गोल गरिसकेका छन्। विश्वकप इतिहासमा सर्वाधिक गोलको कीर्तिमान पनि उनकै नाममा रहेको छ। तर मेस्सीले विश्वकपको इतिहासमा हालसम्म गोल्डन बुट भने जित्न सकेका छैनन्। अर्जेन्टिना प्रतियोगितामा लामो यात्रा गर्न सफल भए मेस्सीसँग गोल संख्या बढ़ाउने पर्याप्त अवसर हुनेछ। नर्वेका स्ट्राइकर हालाण्ड आफ्नो पहिलो विश्वकपमै उत्कृष्ट लयमा देखिएका छन्। शारीरिक रूपमा बलिया र गोल गर्ने अद्भुत क्षमताका कारण उनी विपक्षी रक्षा पंक्तिका लागि ठूलो चुनौती बनेका छन्। नर्वेले प्रतियोगितामा आफ्नो यात्रा लम्ब्याउन सके हालाण्ड गोल्डन बुटका बलियो दावेदार बन्नेछन्। डेब्यू फिफा विश्वकपमै गोल्डन बुट जित्ने खेलाड़ी हुन् इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केन। केनले सन् 2018 भएको फिफा विश्वकपमा पहिलो पटक खेलेका थिए। उक्त विश्वकपमा उनले आफ्नो टोलीलाई सेमी फाइनलसम्म पुर्याएका थिए भने सर्वाधिक गोलकर्ता बन्दै गोल्डन बुट जित्न सफल भएका थिए। केनका लागि 2022 कतार विश्वकप भने पीड़ादायी रहेको थियो। फ्रान्स विरूद्धको क्वार्टर फाइनलमा पेनाल्टीमा चुक्दा इंग्ल्याण्ड बाहिरिएको थियो। सन् 1966 पछि विश्वकप जित्ने इंग्ल्याण्डको सपना साकार पार्न सक्ने क्षमता केनमा रहेको छ। विश्वकपमा अहिलेसम्म 14 गोल गरिसकेका उनी पनि उत्कृष्ट लयमा देखिएका छन्।
4: विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ। दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 12:45 शुरू हुनेछ। विश्वकपको अन्तिम 16 खेलमा सबैको ध्यान दुवै टोलीका दुई फरक पुस्ताका खेलाड़ीमाथि रहनेछ। एकातिर 41 वर्षीय अनुभवी स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतिर 18 वर्षीय युवा प्रतिभा लामिन यामाल। यी दुईको भिडन्तलाई अनुभव र युवा शक्तिको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप र युरो जस्ता प्रमुख प्रतियोगितामा पोर्चुगल र स्पेन 5 पटक आमने सामने भएका छन्। दुवैले एक एक खेल जितेका छन् भने 3 खेल बराबरीमा सकिएका छन्। आजको खेल जित्ने टोली क्वार्टर फाइनलमा पुग्नेछ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: महत्वपूर्ण विधेयकमाथिको छलफलमा पनि सांसदहरूको रूचि कम। विपक्षी दलले सुनाए 100 दिनको समीक्षा। सांसदका प्रश्नको जवाब दिन सरकारलाई सभामुखको रूलिङ।
3: सवारी दुर्घटनाबारे संसद मार्फत सरकारको ध्यान आकर्षण। रेबिस र क्यान्सर औषधि अभाव नरहेको स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण।
4: देशभर हालसम्म 32% धान रोपाई सकियो। आज रातिदेखि भोलिसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना।
3: प्रशान्त महासागरमा चीनद्वारा क्षेपकास्त्र परीक्षण। रूससँग मिलेर सैनिक अभ्यास पनि शुरू। जापानको आपत्ति
4: र विश्वकप फुटबलमा आज पोर्चुगल र स्पेन भेट्दै
3: थाहा। संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law.
5: Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा कर्णाली राजमार्गको दुर्घटना लगायतका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन,
1: विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: होल्डिङ सेन्टरबाट निस्किन नचाहने सुकुम्बासी परिवारलाई सरकारले जबरजस्ती निकाल्ने हो,
2: उहाँहरू जानुहुन्छ जानु भएन भने कति परिवार गएनन् अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै छलफल गर्छौं।
0: आयोजना निर्देशकसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। युक्रेनी राजधानी किएभमाथिको पछिल्लो रूसी बमबारीको 12 घण्टाभन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी किएभ र आसपासका क्षेत्रमा ज्यान गुमाउनेको संख्या 20 पुगेको बताइएको छ। युक्रेनको वायुसेनाले इन्टरसेप्टर क्षेप्यास्त्रको गम्भीर अभावका कारण पछिल्लो आक्रमणमा प्रयोग भएका 23 बलिस्टिक क्षेप्यास्त्रमध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे दृढ़ निर्णय लिन आग्रह गरेका छन्। पश्चिम श्रीलंकाको एउटा कारागारमा दुई दिनसम्म चलेको दंगामा कम्तीमा 25 जनाको मृत्यु भएको छ भने 100 भन्दा बढ़ी घाइते भएका छन्। ती दंगाहरू नेगम्बो कारागारमा भएको झडपपछि शुरू भएका थिए। एकजना कैदीले लागू औषध तस्करी बारेको सूचना दिएको विषयमा विवाद भएपछि तनाव शुरू भएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टेलिफोनपछि फिफाले अमेरिकाका तर्फबाट विश्वकपका सर्वाधिक गोलकर्ता फलोरोन बल्गनमाथिको एक खेलको प्रतिबन्ध हटाउने निर्णय गरेको भन्ने विषयमा युरोपेली फुटबलको नियामक निकायले अविश्वास प्रकट गरेको छ। यूईएफएले फुटबलका नियमहरूको पालना सुनिश्चित हुन छाडेमा खेलको निष्पक्षता र विश्वसनीयतामाथि नै प्रश्न उठ्ने चेतावनी दिएको हो। यूईएफएको वक्तव्यबारे बीबीसीका वेन क्राउचर भन्छन्, यो एक अत्यन्त असामान्य वक्तव्य हो र निकै प्रभावशाली छ। उनीहरू के भन्छन् भने नियमहरूलाई अपवादको अधीन राख्न सकिँदैन, विशेष गरी कुनै प्रतियोगिताको बीचमा त झनै होइन। बीबीसीका वेन क्राउचर। युरोपेली संघका खेलकुद तथा संस्कृति मामिला सम्बन्धी आयुक्त ग्लेन मिकलेफले खेल सम्बन्धी निर्णय राजनीतिज्ञहरूले नभई खेलकुद निकायहरूले नै लिनुपर्ने बताएका छन्। फिफाले यस प्रकरणबारे अझै पूर्ण रूपमा स्पष्ट पारिसकेको छैन। राष्ट्रपति ट्रम्पले प्रतिबन्धको निर्णयलाई उनकै शब्दमा ठूलो अन्याय भनेका थिए। इरानका दिवंगत सर्वोच्च नेता अली खामेनेईको शवयात्रा अवलोकन गर्न तेहरानको केन्द्र भागमा मानिसहरूको विशाल भीड़ जम्मा भएको छ। खामेनेई अमेरिका र इजरायलद्वारा गरिएको हवाई आक्रमणको पहिलो दिन मारिएका थिए। उक्त शवयात्रा पूरा हुन 10 घण्टा भन्दा बढ़ी समय लाग्ने ठानिएको छ। अधिकारीहरूले उक्त जनसागरले शक्ति र विरोध प्रदर्शनको रूपमा काम गर्ने ठानेका छन्। र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम घटाउन र त्यसमा पनि विशेष गरी बालबालिकाको संरक्षणका लागि विश्वव्यापी रूपमा सामञ्जस्यपूर्ण नियमहरू बनाउन आह्वान गरेका छन्। राष्ट्रसंघले नेतृत्व गरेको एउटा एआई सम्बन्धी पहिलो विश्वव्यापी बैठकलाई जिनिभामा सम्बोधन गर्दै उनले एआई विकास गर्ने प्रविधि कम्पनीहरूले समेत यसको तीव्रतासँग तालमेल मिलाउन नसकिरहेका बताए। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले सभाको आकस्मिक र शून्य समयमा सांसदद्वारा कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। संसदमा प्रतिपक्षी र सत्तापक्षकै कतिपय सांसदले कर्णाली राजमार्गमा भएको दुर्घटना लगायतका विषयमा ध्यानाकर्षण गराएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्। सुनौ एउटा रिपोर्ट। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले भने,
1: सभाको आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन, साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
0: आजको बैठकमा सरकारको कामबारे सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले सरकारलाई प्रश्न गरेका थिए। उनीहरूले कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि उद्धारमा ढिलाइ भएको उल्लेख गरी सरकारलाई निर्देश गर्न माग समेत गरे। त्यसो गर्नेमा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरू पनि थिए। त्यसै मध्येका एक रमेश प्रसाईले प्रतिनिधि सभामा भने,
4: यसपटक जुन हालसालै दुर्घटना कर्णाली राजमार्गमा भएको छ, सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन, के मान्छे भीरमा अड्केर हार गुहार गरेको र उद्धारमा अलिकति विपक्षी मित्रहरूले भने जस्तै लापरवाही भएको कुरा साँचो हो? भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि सरकारसँग दीर्घकालीन योजनाहरू के छन्? गृहमन्त्रीले यो रोस्टममा उभिएर उत्तर दिनै पर्छ।
0: त्यस्तै काँग्रेसकी प्रमुख सचेतक वासना थापाले पनि सुर्खेतबाट कालीकोट जाँदै गरेको गाड़ी दुर्घटनापछि सरकारले समयमा नै उद्धार गर्न नसकेको बताइन्। कर्णालीकै सांसद ज्ञानेन्द्र बहादुर शाहीले संसदमा कर्णालीमा दुर्घटना हुँदा सरकार संवेदनशील नभएको भन्दै प्रश्न उठाए।
5: कर्णालीका जनता नेपाली हुन् भने विपदको बेला राज्य किन अनुपस्थित हुन्छ? सम्माननीय सभामुख महोदय, सरकारले यही संसदमा विपद व्यवस्थापनका लागि हेलिकप्टर सञ्चालन गर्ने, उद्धारमा प्राथमिकता दिने ठूला गफ हाल्यो, तर व्यवहारमा कर्णाली परेन, कर्णालीलाई देखिएन।
0: गत साता सुर्खेतबाट कालीकोट जाँदै गर्दा दैलेख सड़क खण्डमा गाड़ी दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो। उक्त घटनामा एकजनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार कर्णाली नदीमा बेपत्ता भएका मानिसहरूको खोजी कार्य जारी छ। यसै साता कर्णाली प्रदेशका अन्य सड़कहरूमा पनि दुर्घटनाहरू भएका छन्। अब अर्को विषय, उपत्यकाभित्र र बाहिरका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये 1440 परिवारले आज साँझसम्म सो व्यवस्थापनको रकम बुझेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले दिएको म्यादभित्र करिब 1750 परिवारको निवेदन परेको र त्यस बाहेकका परिवारले निवेदन नदिएको उक्त समितिले जनाएको हो। यसै सन्दर्भमा हामीले उक्त समितिका आयोजना निर्देशक मचाकाजी महर्जनलाई सम्पर्क गरी शुरूमा अब आजसम्म नाम दर्ता नगर्ने परिवारले रकम पाउँदैनन् भनेर सोधेका छौं।
2: अब फेरि भोलि आउनुभयो भने अझै एक मौका छ, तर हामीले समय दिएरै यो भोलि भए पनि हुन्छ भनेका छैनौ। हाम्रो पेमेन्ट सिस्टम चाहिँ भोलि राति 12 बजे क्लोज हुन्छ। भोलिसम्म यस्तै घुम्दै आएका छौँ भने पनि हामी रिटर्न गर्छौँ, दिन्छौँ मिल्नेसम्मलाई।
0: अनि यी 1700 परिवारले चाहिँ अब जुन मासिक रूपमा 15,000 दिने भनिएको छ त्यो पनि पाउँछन् प्रत्येक महिना?
2: अब उहाँहरूलाई चाहिँ होल्डिङ सेन्टरबाट अब बाहिर निस्किनु पर्यो, आफ्नो व्यवस्था गरेर भाडा माल लिएर भए पनि बस्नु पर्यो भनेर हामीले उहाँहरूलाई इच्छित गरेका छौँ होइन। त्यही भएर होल्डिङ सेन्टरबाट अब उहाँहरू हामीले भने अनुसारको अब बाहिर आफ्नो हिसाबले व्यवस्था पनि गरेर बसिसकेपछि उहाँहरूलाई चाहिँ मासिक रूपमा भाडाको रकम पनि उपलब्ध गराउँदै जान्छौँ।
0: अहिलेसम्म यो रकम प्राप्त गरेर होल्डिङ सेन्टरबाट बाहिर निस्किने परिवारको संख्या चाहिँ कतिको धेरै देखिन्छ?
2: अब भर्खर भर्खरै निस्किनु भएको छ। हामीले राखेका होल्डिङ सेन्टरहरू मध्ये मसँग तथ्याङ्क भएको अनुसार नगरकोटको परिवार चाहिँ 36 परिवार थियो, अब नगरकोटका सबै गइसक्नु भएको छ। त्यस्तै चाहिँ यो बोडेको परिवार पनि सबै गइसक्नु भएको छ। 10-15 परिवार चाहिँ खरिपाटीबाट पनि गइसक्नु छ भन्ने कुरा सुनेको छु। यो बस पार्क स्थित चाहिँ यो होटेलहरूबाट पनि अब जान थाल्नु भएको छ भन्ने कुरा आएको छ। जहाँसम्म लाग्छ भोलि पर्सिसम्ममा अधिकांश व्यक्तिहरू एडजस्ट गरेर बस्नुहुन्छ।
0: जस्तो अब त्यसरी होल्डिङ सेन्टरमा बस्ने त कति परिवारका सदस्यहरू बिरामी वा शारीरिक अपाङ्गता भएका शल्यक्रिया गरेर बसेकाहरू पनि छन्, उनीहरूको हकमा के हुन्छ?
2: त्यो कुरा पनि हामीले आज छलफल गर्यौं, मैले कुरा राखेको थिएँ, अनि त्यो अनुसार चाहिँ सिरो साहबसँग पनि हाम्रो अन्डरस्ट्यान्डिङ भएको छ। भोलि हामी एउटा टिम खटाउँदैछौँ, त्यो अति विपन्न शारीरिक अस्वस्थता भएका अपाङ्ग प्यारालाइसिस भएका एकदम वृद्ध औषधि उपचार गरेका बिरामी अनि सुत्केरी महिला आदिको चाहिँ तथ्याङ्क सर्वेक्षण गरेर कति परिवार छन् उहाँहरूको चाहिँ एकिन विवरण लिएर आउने, त्यसपछि उहाँहरूलाई छुट्टै के गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी छलफल गर्छौँ। त्यति नगरेसम्म उहाँहरूलाई चाहिँ निकाल्नु पर्ने राखिराख्नु भनेको छ। उहाँहरूलाई अब आश्रय दिनै पर्छ त्यस्ता व्यक्तिहरूलाई। यस्तो बर्खामा बाहिर दौ हुनेर त्यतिकै बाहिर गेट बाहिर हुलिएर पनि राज्यले गर्न खोजे त्यो पनि होइन।
0: जस्तो पनि नगर्ने र रकम नलिने र होल्डिङ सेन्टरबाट हामी जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
2: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको स्वैच्छिक इच्छा भयो, तर सरकारले राखुन्जेलसम्मलाई बिना भेदभाव सबैलाई समान व्यवहार गरेर राखिएको अवस्था छ। अब सरकारले चाहिँ अब धेरै समय यो होल्डिङ सेन्टरमा राखिराख्दाखेरि विभिन्न विचलनहरू आउँछ, मानसिक असन्तुलनहरू आउने, समाजबाट विमुख हुने, तिरस्कृत हुने जाने, अनि उहाँहरूको काम गर्ने क्षमता, कार्य गर्ने शैली
0: जान पनि चाहन्नौ भन्ने परिवारलाई चाहिँ अब पहिला जसरी उहाँहरू बसिरहेको ठाउँबाट निकालिएको थियो त्यसै गरी जबरजस्ती बाहिर निकाल्ने हो।
2: अब पैसा लिएर जानु अथवा पैसा नलिएर जानु उहाँहरूको

0: फेरि समय स्थिर राखिराख्नु हुँदैन भन्ने नै हो मेन उद्देश्य. त्यो भए हुनाले उहाँहरूलाई ब्याक टु द सोसाइटीमा लान खोजेको हो. त्यो कुरा उहाँहरूलाई बुझाइदिएका छौँ. उहाँहरू जानुहुन्छ, जानु भएन भने अब कति परिवार गएनन्, अब त्यो उहाँहरूलाई के गर्ने भन्ने विषयमा हामी छुट्टै खेल खोल्नुपर्छौँ.
1: कतिपय परिवारले हामीसँगै कुरा गर्दाखेरि हामी बाहिर कोठा भाडा लिउन त भनेर जाँदाखेरि ओहो यिनीहरू त सुकुम्बासी हुन्, यिनीहरूलाई दिन हुँदैन भनेर घरबेटीले भाडा पनि दिँदैनन् हामीलाई भन्ने गुनासो पनि थियो. घर भाडामा बस्न नै नपाउने हो भने त निस्किन पनि गाह्रो होला नि उहाँहरूलाई.
0: नेपालीलाई चाहिँ कोमल मनै भन्छन् क्या. एकजनाले त्यस्तो भन्यो भन्नेमा सबै त्यस्ता पनि होइनन्. त्यो भए हुनाले यसरी प्रयास गरेर एक ठाउँमा त्यस्तो जवाब पायो भने मन खुसुरुक्क नपार्नुहोस् भनेछौँ हामीले. एक न एक ठाउँमा भेटिहाल्छ, जुरिहाल्छ भनेर कुरा गरेका छौँ. अलिकति प्रयास चाहिँ गर्नु पर्यो भनेको छौँ. अब उहाँहरू हस् भनेर त्यही अनुसार चाहिँ कोसिस गर्ने हिसाबले नै लागिराख्नु भएको छ. अब बस्ने ठाउँमा होटेलमा बसेका बाहेक अरूलाई चाहिँ बस्ने ठाउँमा एक दुई दिन बस्नुलाई चाहिँ हामीले निकालिहाल्नुपर्छ भनेर भनेको छुन.
1: खानाको पनि व्यवस्था हुन्छ.
0: अब खानाको चाहिँ 19 गतेबाट हामीले अब यो बन्द गर्नु पर्यो भन्ने निर्देशन छ. त्यही अनुसार चाहिँ हामीले बन्द गर्ने भन्ने हिसाबले नै गएको छ. खाना आफै कतै जो गरेर खायो भने पनि अब बस्नुलाई त्यहाँ भएपछि सहज होला भन्ने लाग्छ हामीलाई.
1: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जन. अब अन्त्यमा देश बाहिरको एउटा प्रसंग. युक्रेनको राजधानी कियेव माथिको पछिल्लो रूसी बमबारीको 12 घण्टा भन्दा बढ़ी समयपछि पनि उद्धार कर्मीहरूले आवासीय भवनहरूको भग्नावशेषमा अझै शवहरू फेला पारिरहेका छन्। राजधानी कियेव र आसपासका क्षेत्रमा मृत्यु हुनेहरूको संख्या 20 पुगेको बताइएको छ। युक्रेनी वायुसेनाको इन्टरसेप्टर क्षेप्यास्त्रहरूको गम्भीर अभाव भएका कारण रूसले आइतबार राति कियेवतर्फ प्रहार गरेका 23 बलिस्टिक क्षेप्यास्त्रहरू मध्ये कुनै पनि खसाल्न नसकिएको जनाएको छ। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: युक्रेनी वायुसेनाका अनुसार रूसलाई कियेवसँग इन्टरसेप्टर क्षेप्यास्त्र लगभग सकिएको थाहा थियो र त्यसैले गर्दा बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिएको हो। ती हमलाहरूपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरू क्रूज क्षेप्यास्त्र र ड्रोन हमलाहरू रोक्न सफल भएका तर बलिस्टिक क्षेप्यास्त्र रोक्न नसकेका बताए। जेलेन्स्कीले आफ्ना नेटो सहयोगीहरूलाई भोलि हुने शिखर सम्मेलनमा युक्रेनलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने बारे उनकै शब्दमा दृढ़ निर्णय लिन आग्रह गरेका छन्। प्याट्रियट क्षेप्यास्त्रहरू सहयोगी देशका भण्डारमै रहिरहँदा रूसलाई आवासीय भवनहरूमा आक्रमण जारी राख्न थप प्रोत्साहन मिल्ने उनको भनाई छ। आइतबारको व्यापक रूसी आक्रमणका क्रममा 68 क्षेप्यास्त्र र 351 ड्रोन प्रयोग गरिएको जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा गरिएको एउटा पोस्टमा उल्लेख गरेका छन्। लगत्तै बिहान राजधानी कियेवका विभिन्न स्थानमा विनाशका व्यापक दृश्य देखिएका थिए।
1: बीबीसी विवरणमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले रातिको ठीक 9 बज्यो।

0: को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्स को बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुले जियौ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खुल्यो
0: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, याज BA1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर: 0674220227, 0674220227, मोबाइल नम्बर 98511918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
2: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिर परिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
3: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
4: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
3: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
2: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृय परीक्षण,
4: 24 घण्टा आकस्मिक सेवा।
3: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
2: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227,
4: मोबाइल नम्बर 98572597, 98573597,
2: 98511918।
4: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
2: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
5: समित हूँ चौदह के मैं बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मई खाता लिखा है हमरो
6: खाई खाई बहु कोई लोटरी भर दिल
7: आगे समित हूँ लोटरी पर दी हूँ छापता ही गुदी
6: भर दी आ भर दी बल लोटरी खाली पर दी बा सही दी मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आनंद फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्थे कोई पासवर्ड पिन खाई मई आ रही सुनिए बैंक आप ही बने आ रही
7: सिद्धार्थ ब्याङ्क क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
5: ब्याङ्की खैमत बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्कर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्र क्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक सुबेदार प्रकृति बस्नेत। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईँले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। नेपाली सेनाका विभिन्न फर्मेशन युनिट तथा तालिम केन्द्रहरू गरी 26 स्थानमा असार 15 गतेबाट सैन्य आधार तालिम शुरू भएको छ। उक्त तालिममा 3034 जना पुरूष र 562 जना महिला गरी 3596 जना सैन्य सहभागी छन्। उक्त तालिमको स्थान विशेषका पृतनापति, वाहिनीपति, केन्द्रपति तथा गणपतिहरूले शुभारम्भ गर्नुभएको हो। नारायण दलगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत रौतहट जिल्ला चन्द्रपुर नगरपालिका दुई जुडीबेला स्थित आधारभूत विद्यालय असनवामा शौचालय निर्माण गरेको छ। नवनिर्मित उक्त शौचालय मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री संजय कुमार चौधरीलाई असार 19 गते हस्तान्तरण गर्नुभयो। रडसार्दुल गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत इलाम जिल्ला इलाम नगरपालिका 5 बिब्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान मर्मत सम्हार तथा स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचनाहरू असार 19 गते गढ़का निमित्त गणपति सेनानी श्री सुमन खड्काले वड़ा नम्बर 5 का वड़ाध्यक्ष काजी बहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। भवानी बक्सगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत सिन्धुली जिल्ला स्थित हरिहरपुर गढ़ी गाउँपालिका 1 हरिहरपुर गढ़ीमा टेवा पर्खाल निर्माण गर्नुका साथै बाटो ढलान गरेको छ। निर्माण गरिएका उक्त संरचनाहरू नम्बर 9 वाहिनीपति सहायक रथी श्री भूमिभक्त बरालले असार 15 गते उद्घाटन गर्नुभई हरिहरपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री बज्रध्वज बाइवालाई हस्तान्तरण गर्नुभयो। जंगी अड्डामा असार 15 गतेबाट सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम शुरू भएको छ। कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। यसअघि संचालित अभिमुखीकरण कार्यक्रम गर्न छुट भई निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो। असार 26 गतेसम्म सञ्चालन हुने तालिममा 71 जना अधिकृत शिक्षार्थी सहभागी हुनुहुन्छ। नम्बर 4 वाहिनीपति सहायक रथी श्री शरद लामिछानेले असार 14 गते सुर्खेत जिल्लामा तैनाथ कालीबहादुरगढ़ र सुरक्षा पोस्ट सिन्चुको निरीक्षण गर्नुभएको छ। यस्तै उहाँले असार 13 गते दैलेख जिल्लामा तैनाथ कालीदत्त गुल्मको निरीक्षण गर्नुभएको थियो। निरीक्षणको दौरान उहाँले उक्त गढ़हरूको क्वाटर गार्ड, जवान लाइन, स्टोर तथा पेरिमिटर एवं क्विक रियाक्सन टीमबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। पश्चिम एयरवेसले जटिल प्रसूति समस्यामा परेकी दुई महिलाको हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला छारका ताङसोङ गाउँपालिका 1 की 27 वर्षीय छिरिङ गुरूङलाई असार 17 गते र रूकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका 7 की 29 वर्षीय प्यारी पुनलाई असार 19 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताल पुर्याएको हो। भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले सगरमाथा बेस क्याम्प जाने क्रममा हाई अल्टिच्यूडको कारण बिरामी परेका फ्रान्सका 39 वर्षीय नागरिक माइल थिबोको असार 16 गते उद्धार गरेको छ। टोलीले उनलाई सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 4 सनासाबाट उद्धार गरी स्ट्रेचरको सहायताले खुम्बु पासाङलामो गाउँपालिका 5 नाम्चे स्थित ओम होङगिल अस्पताल पुर्याएको हो। महोत्तरी जिल्लास्थित सैनिक आवासीय महाविद्यालय बर्दिवासमा असार 14 गते एक विद्यार्थी दुई बिरूवा कार्यक्रम सञ्चालन भएको छ। महाविद्यालय सञ्चालक समितिका अध्यक्ष तथा मध्यपूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीको आतिथ्यमा सगरमाथा वृक्षारोपण महाअभियानलाई लक्षित गरी विभिन्न प्रजातिका 1000 बिरूवा रोपिएको हो। शार्दुलजंग गुल्म र रणभैरव गणले अन्य सरकारवाला निकायसंघको सहकार्यमा काठमाण्डु महानगरपालिका 24 स्थित हनुमान ढोकामा असार 14 गते विपद व्यवस्थापन अभ्यास सञ्चालन गरेको छ। गणले काठमाण्डु महानगर प्रहरी, हनुमान ढोका दरबार हेरचाह अड्डा, नेपाल स्काउट, नेपाल रेड क्रस सोसाइटी लगायत अन्य सरकारवाला निकायसंघको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। हनुमान ढोका दरबार क्षेत्रमा सम्भावित प्राकृतिक तथा दैवी प्रकोपबाट हुन सक्ने ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको भौतिक तथा मानवीय क्षति न्यूनीकरण गर्न उक्त अभ्यास सञ्चालन गरिएको हो। अभ्यासका क्रममा भूकम्प र आगलागी नियन्त्रण सम्बन्धी नमूना अभ्यास गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 14 र 15 गते त्रिपुरेश्वर कवर्ड हलमा सञ्चालन भएको चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता 2083मा 5 पदक जितेका छन्। नेपाल कुस्ती संघको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण, 3 रजत गरी 5 पदक जितेका हुन्। प्रतियोगितामा महिलातर्फ 57 केजी तौल समूहमा श्रीजंगढकी प्युट सम्झना घरती मगर र 68 केजी तौल समूहमा कलावती भट्ट करारले स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका बक्सिङ खेलाड़ीहरू असार 11 गतेदेखि 14 गतेसम्म सञ्चालन भएको 30 पुरूष तथा 11 महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा 11 स्वर्ण पदक सहित टीम च्याम्पियन भएका छन्। प्रतियोगितामा पुरूष 55 केजी तौल समूहमा युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी, 60 केजी तौल समूहमा शिव दलगढ़का प्युठ नितेश नेपाली, 70 केजी तौल समूहमा त्रिनेत्र दलगढ़का प्युठ गेश कुमार श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ। त्यस्तै 80 केजी तौल समूहमा पशुपति प्रसाद गणका सुबेदार दीपक श्रेष्ठ, 90 केजी तौल समूहमा जगदल गणका अमलदार मदन कार्की र 90 केजी माथिको तौल समूहमा सोहीगढ़का अमलदार गणेश प्रधानले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्रतियोगिताको महिला 51 केजी तौल समूहमा महाबल गणकी प्युठ आरती बमजन, 54 केजी तौल समूहमा रूरू भैरव दल गणकी प्युठ वर्षा श्रेष्ठ, 60 केजी तौल समूहमा नम्बर 1 राजदल गणकी हुद्दा पुनम रावल, 65 केजी तौल समूहमा जगदल गणकी अमलदार चन्द्रकला थापा र 75 केजी तौल समूहमा उपत्यका प्रीतना सैनिक प्रहरी गणकी जम्मदार निरु गुरूङले स्वर्ण पदक जित्नुभयो। सो प्रतियोगितामा पुरूषतर्फ युद्ध भैरवगढ़का सुबेदार प्रेम चौधरी र महिलातर्फ रूरू भैरव दल गणकी प्युठ वर्षा श्रेष्ठ उत्कृष्ट खेलाड़ी बन्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नागरिक सैनिक सम्बन्ध विस्तारको माध्यम बनेको शीघ्र प्रभावी आयोजना र त्यसको प्रभावकारिता सम्बन्धी रेडियो सामग्री।
4: नेपाली सेना नागरिकको हरेक सुख दुःखमा जोडिने संस्था हो। सबै जिल्लामा तैनात रहनु, तालिम प्राप्त अनुशासित फौज हुनु र साधन स्रोतका दृष्टिकोणले पनि सक्षम हुनु सैनिक संस्थाका सबल पक्ष हुन्। त्यसैले राष्ट्र र नागरिकको आशा एवं भरोसाको केन्द्रबिन्दुमा नेपाली सेना रहेको हुन्छ। त्यसो त सेनासँग राखिने अपेक्षाहरू सधैँ सुरक्षासँग मात्रै सम्बन्धित हुँदैनन्। नागरिकले आफ्नो स्थान विशेषका आवश्यकता अनुसार सामाजिक सेवामा सैनिकको सहयोग खोज्नु स्वाभाविकै मान्न सकिन्छ। सोही अनुरूप नेपाली सेनाले शीघ्र प्रभावी आयोजना मार्फत हरेक वर्ष आम नागरिकको आशा र आवश्यकतालाई सम्बोधन गर्दै आएको छ। अघिल्ला वर्ष जस्तै यस वर्ष पनि 27 यस्ता आयोजनाहरू नेपाली सेनाले सञ्चालन गरेको छ, जसमध्ये हालसम्म 19 आयोजनाहरूको निर्माण सम्पन्न भई सम्बन्धित निकाय र स्थानीयलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी 8 आयोजनाहरू निर्माण शुरू भई अन्तिम चरणमा रहेका छन्। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनाले यसै आर्थिक वर्षमा निर्माण गरेका शीघ्र प्रभावी आयोजनाहरू र यसले नागरिकको सेवामा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार सुजना केसी
5: र म प्राविधिक जमादार कलम बहादुर तामाङ। नेपाली सेनाले संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त राष्ट्रिय आवश्यकता अनुसार विकास निर्माण, प्रकृति संरक्षण, विपद प्रतिकार्य, पर्यावरण संरक्षण लगायतका कार्यहरू गर्दै आएको छ। यसै क्रममा सैनिक युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र विभिन्न सामाजिक कार्यहरू समेत गर्दै आएका छन्। यस्ता सामाजिक कार्य मध्ये शीघ्र प्रभावी आयोजना पनि हुन्। विषय प्रवेश गरौं, शीघ्र प्रभावी आयोजना भनेको के हो त? रुद्रध्वज गणका गणपति प्रमुख सेनानी श्री विरोध रिजाल।
6: शीघ्र प्रभावी योजना क्विक इम्प्याक्ट प्रोजेक्ट भनेर चाहिँ युद्ध बाहेकको सैनिक अपरेशनहरू थप प्रभावकारी बनाउन समाजको कुनै एउटा क्षेत्रमा गरिने एउटा कार्य हो, जुन थोरै बजेटबाट पनि हामीले ठूलो प्रभाव पार्न सकिन्छ। त्यो आयोजनाको मुख्य उद्देश्य भनेकै स्थानीय जनताहरूको आवश्यकता र बढीभन्दा बढी संख्या लाभान्वित हुने किसिमले आयोजना छनौट गरी सैनिक नागरिक सम्बन्धलाई थप विस्तार र प्रभावकारी बनाउने यसको मुख्य उद्देश्य रहेको छनौट कसरी गरिन्छ भन्दा स्थानीय स्तरमा यो एकदमै अति आवश्यक आयोजनाहरू चाहिँ छनौट गर्ने गरिन्छ। जस्तै यसमा ऐतिहासिक गढी किल्लाहरूको संरक्षण, जसको कारणले हाम्रो इतिहासको सम्वर्धन तथा प्रबन्धन हुने गर्दछ, त्यसै गरी खाने पानीको ट्याङ्की अथवा खाने पानीको धाराहरू हामीले निर्माण गर्ने गरिन्छ, त्यसै गरी पाटी पौवा चौताराहरू निर्माण गर्ने गरिन्छ, त्यसै गरी विद्यालयमा आवश्यकता अनुसार स्तर उन्नति गर्ने जस्ता कामहरू गरिन्छ। यसबाट चाहिँ बढीभन्दा बढी संख्यामा लाभान्वित हुने किसिमले आयोजनाहरू छनौट गर्ने गरिन्छ।
4: थोरै बजेट छिटो काम ठूलो सकारात्मक प्रभाव नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाहरूको विशेषता हुन्। यस्ता आयोजनाहरू नागरिक र सेनालाई जोड्ने माध्यम पनि बन्दै आएका छन्। खास गरी आफ्नो जिम्मेवारी क्षेत्रका जनताको समस्या र आवश्यकता बारे जान्नु बुझ्नु स्थान विशेषका सैनिक युनिटहरूको कर्तव्य नै हो। त्यस्ता जन अपेक्षाहरू थाहा पाएर मात्रै पुग्दैन, समस्या समाधानमा समेत स्थान विशेषमा तैनात युनिटहरूलाई सहभागी गराउने उद्देश्यले नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा ल्याएको हो। यस्ता योजनाले लक्षित वर्गलाई लाभ समेत पुगेको छ।
7: नुवाकोटको वडा चाहिँ पृथ्वीनारायण शाहले नुवाकोट एकीकरण गर्दाखेरि हेरेको बाटो पहिचान गर्ने क्रममा हामीले सुबुगाडदेखि गिरकुटारसम्म यसलाई चाहिँ नेपाली सेना र स्थानीय तहसँग सहकार्य गर्नुपर्छ भन्ने कुरा भयो। त्यसपछि नेपाली सेनाकै एउटा टिम आएर हामीले सुबुगाड गिरकुटारसम्म झाडी फाँडेर त्यो बाटोको एउटा चाहिँ नमुना कोरेर अहिले चाहिँ 300 मिटर ढलान गरेका छौँ र 100 मिटर ढुङ्गा छाप्ने काम भएको छ। पहिला त त्यो बाटो लो भरै गइसकेको थियो, सेना बाटो पुगेको थियो, भूकम्पले लथालिङ्ग भएको थियो, सुचारू भएको थियो र अहिले सुचारू भएको छ। सबै जनताहरू खुसी भएका छन्। नेपाली सेना र स्थानीय तह र गाउँवासीहरूको सक्रियतामा त्यहाँ राम्रो काम भएको छ। सबैले धन्यवाद नेपाली सेनालाई दिएको छ। गाउँ र बस्ती मान्छेहरूलाई नेपाली सेनाले के गर्छ भन्ने कुरो थाहा थिएन। त्यो बाटो निर्माण भइसकेपछि सबै कुराहरू नेपाली सेनाको बारेमा बुझ्ने काम भएको छ। ऐतिहासिक संरचनाहरू पनि नेपाली सेनाले गरिरहेको छ। यो असाध्यै सराहनीय छ। यस्ता कामहरू हामी सबै मिलेर गर्नुपर्छ भन्ने मलाई लागेको छ।
4: सेना र जनतालाई जोड्ने माध्यम भएकोले पनि शीघ्र प्रभावी आयोजना सैनिक युनिटहरूको प्राथमिकतामा पर्दै आएका छन्। यसै क्रममा यस वर्ष पूर्वी पृतना अन्तर्गतको रणशार्दुल गणले इलाम जिल्ला माई जोकमाई गाउँपालिका चार स्थित हात्तीटार प्राथमिक विद्यालय स्तर उन्नति र इलाम नगरपालिका पाँच विप्लाटे स्थित सिंहदेवी देवी स्थान मन्दिर तथा खानेपानीको मुहान र धारा मर्मत गरेको छ। उक्त आयोजनाले जनस्तरमा कस्तो प्रभाव पारेको छ त?
8: मेरो नाम चाहिँ सरोज लिम्बू हो। योभन्दा अगाडि धेरै क्षति भएको थियो, हामीले त्यसलाई पूर्ण रूपले निर्माण गर्न नसकेको भएको कारणले गर्दा हामीलाई निकै असहज भइराखेको थियो। त्यतिखेर चाहिँ यो सेनाको मार्फतबाट हामीलाई पानीको मुहान संरक्षण, त्यहाँनिर वालहरू लगाइदिनु भएको कारणले गर्दा हामीलाई धेरै सजिलो भएको छ। पानीको समस्या भइरहेको थियो, पानी नपुग्ने, वर्षमा मात्र पानी आउने, अरू टाइममा चाहिँ पानी हल्का सुक्ने, अलिक कम हुने समस्या चाहिँ भइरहेको थियो। नेपाली सेनाको कार्यक्रमले गर्दा हामीलाई सबैभन्दा स्थानीय बासिन्दालाई धेरै ठुलो राहत पुगेको छ। मेरो गाउँ ठाउँमा सुन्दा चाहिँ धेरै राम्रो काम गर्नुभएको छ, यो चाहिँ उदाहरणीय एउटा काम हो।
4: हरेक पृतनाले आफ्नो जिम्मेवारी क्षेत्रभित्र हरेक वर्ष शीघ्र प्रभावी आयोजना छनौट गरी निर्माण गर्ने गर्दछन्, जस अन्तर्गत यस वर्ष मध्यपूर्वी पृतना अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका दुई जुडी बेला